0: लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार रु 1,20,00,000, न्यूनतम लगानी रु 1,000, प्रति युनिट मूल्य रु 10। मेरो शेयर या अखबारको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12 आजको स्मार्ट योजना भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
1: सुनता मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 56 4 94 3 33, 4 93 5 55।
0: का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामग्री घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचकको पानी लागिसकेको छ। बेचक अप्लायन्सेस, बेचकको पानी लाग्छ।
5: धेरै बचत, धेरै कायदा, बिमा काट्छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरकारले आज आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। देशको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि दृढ़ताका साथ अघि बढ़ने नीति तथा योजना ल्याउने सरकारले बताएको छ। अर्थतन्त्र पुनर्संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आउँदो वर्षदेखि दोस्रो चरणको सुधार शुरू गर्ने सरकारको नीति छ। अर्थ राजनीतिक संकटको जरूरत विकृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोजिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन पेसा र लगानीको माध्यमका रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पूँजीवादका कारण देश गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यमशीलता, प्रतिस्पर्धा र नवप्रवर्धन मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकार तयारी छ। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन हुने गरी सरकारी नीति तथा कार्यक्रम ल्याउन लागेको खबर कान्तिपुरले लेखेको छ।
7: यसै बीच आउँदो वर्षको बजेट निर्माणमा सरकारले सक्रियता बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्री, योजना आयोगका पदाधिकारी र अन्य विज्ञसँग छलफल गर्नेदेखि सर्वसाधारणबाट सुझाव दिने काम थाल्नु भएको छ भने अर्थमन्त्री डाक्टर सोनिङ वागले मन्त्रालयगत छलफल र स्रोत व्यवस्थापनमा जुट्नु भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई सुझाव दिइसक्नुपर्छ। ऐनको दफा 11 को उपदफा 1 मा भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि एसएम बमोजिम विनियोजित विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 महिना अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको जेठ 15 मा बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता 1 महिना अगावै अर्थात वैशाख 15 भित्र संसदमा पेश गरिसक्नु पर्थ्यो, तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले यो पेश गरेको छैन। सरकार बजेट निर्माणमा केन्द्रित, आजको नयाँ पत्रिकामा खबर छ।
6: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याइएकोमा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकैपटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा नै पुग्न नसकेका खबर कान्तिपुरले लेखेको छ। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ़ राष्ट्रपाको झण्डै दुई तिहाई सीट रहेकाले अध्यादेश स्वीकृत गर्न समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कांग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै आठ अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्षले अस्वीकार प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वत खारेज हुन्छ। सदनमा अस्वीकृत नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढ़ाउने बाटो खुल्छ। संविधानविद एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी विधेयकका हकमा राष्ट्रिय सभालाई पन्छाएर अघि बढ़ने सुविधा भए पनि अध्यादेशमा सरकारलाई त्यस्तो सुविधा नभएको बताउनुहुन्छ।
7: मध्यपूर्वमा चलिरहेको तनावका कारण मानव विकास सूचकांक एचडीआईमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसंघका विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला, विप्रेषण आप्रवाह र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एशिया द्वन्द्वको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एशिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ। गएको अप्रेल मध्यतिर प्रकाशित मिलिट्री एक्सलेसन इन द मिडल इस्ट ह्यूमन डेभलपमेन्ट इनफ्याक्ट एक्रस एसिया एण्ड पेसिफिक शीर्षकको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनमा फागुन 16 गतेदेखि चलिरहेको द्वन्द्व लम्बिए नेपाल र पाकिस्तानले मानव विकासमा सबैभन्दा बढ़ी क्षति बेहोर्नुपर्ने चेतावनी दिएको छ। युद्धका कारण खाड़ी क्षेत्रको अर्थतन्त्र कमजोर हुँदा विप्लेषण आमदानी घटेर त्यसले घर परिवारको क्रय क्षमता ह्रास भई खाद्य सुरक्षामा थप दबाव पर्न सक्ने पनि प्रतिवेदनले जनाएको छ। युद्धकै कारण कृषिमा व्यापक प्रयोग हुने फस्फेट मलका लागि आवश्यक सल्फरको ढुवानी पनि अवरूद्ध भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थको सह उत्पादन सल्फरको मूल्यवृद्धिसँगै आपूर्ति असहज हुँदा नेपालको कृषि क्षेत्रमा मुख्य योगदान रहेको धानको उत्पादनमै असर पुग्ने पनि प्रतिवेदनमा जनाएको खबर आजको कान्तिपुरमा छ।
6: इन्धनको मूल्यवृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ़दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध शुरू गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्यधिक मूल्य बढ़ेको छ। भन्सार विभागका अनुसार गएको वर्ष आयातित चार पांगले सवारी मध्ये विद्युतीय गाड़ीको हिस्सा 71% र डिजल पेट्रोल सवारीको हिस्सा 21% भए पनि दुई पांग्रेतर्फ विद्युतीय गाड़ीको हिस्सा 6% हाराहारीमा मात्र छ। यसबाट दुई पांग्रे गाड़ीमा भर पर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यम वर्गमा सबैभन्दा बढ़ी मार परेको देखिन्छ। इन्धन मूल्यमा हुने घटबड़ अनुसारै सार्वजनिक गाड़ीको भाड़ा दर पनि घटबड़ हुने गर्छ। पछिल्लो पटक सरकारले यात्रुवाहक गाड़ीमा औसत 16.71% भाड़ा बढ़ाएको छ। यसले मध्यम वर्गलाई मार परेको छ। विद्युतीय गाड़ीतर्फको फर्को अझै सहज हुन नसकेको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा वर्षाको बेला पानीजन्य रोग र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

विलास समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना दुईको छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।

0: 신 호강 자항자 쿠시구바 이슈 베스라 갈 자항자 쿠시구바
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: 1949 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ, राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, मध्य पूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन, इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस लगायतका खबर प्रस्तुत
3: गर्यौं। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती बाँकी प्रदेशका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी समेत चल्ने सम्भावना छ। मौसममा आएको परिवर्तनसँगै सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप फैलने सम्भावना छ। वर्षाको बेला हुन सक्ने स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुरा गर्नुभएको छ।
4: खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफासुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारण त्यो पानी प्रयोग गर्दाखेरि ठूलो मात्रामा झरा पखला आउनु, जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, कलेराको पनि प्रकोप एकदम बढ्ने सम्भावना हुन्छ, फरुवा रोगहरू, टाइफाइडहरू, आन्द्राको रोग पनि देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो। यो
5: मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि त्यसले कस्तो खालको समस्या
4: निम्ति असर पर्छ। पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ संकलन गरेको पानीहरू हुन्छ, त्यो संकलित पानीहरू मुहान बदलाउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने, तारबार लगाउने, फोहोरमैला उठाउने, विकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू, विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनु पर्छ।
5: पानीजन्य रोगहरू नआओस्, जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ?
4: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो, होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो, अनि त्यसपछि स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हाल्नुपर्छ। सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना गराउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानीको जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि लिएर त्यसको व्यवस्थापन गर्नुपर्छ।
5: वृन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
4: व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफूले गर्नुपर्ने हुनसक्छ, होइन, जस्तै झगडा पाखलाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो। पानी सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउनुभन्दा पहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो। बजारमा पाइएका तयारी खानाहरू हुन्छन्, होइन, बजार गएर खाना किनेर लिएर जान्छौं भन्छ तनसँग ती चीजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ प्रशस्त मात्रामा झुलिलो पदार्थहरू पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुन्छ छालाको सरसफाई व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनु पर्यो वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ ती तनावहरू कम हुनको लागि उपायहरू हुनसक्छ मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन लिएर आफूलाई व्यवहार परिवर्तन गर्न सकिन्छ
2: स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी भाइब्रेन्ट उत्तरी सडक काठमाडौँ
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बालेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा साथ जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ झाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
7: हाम्रा सेवाहरू
6: ओपिडी सेवा
7: विशेषज्ञ ओपिडी सेवा
6: निशुल्क औषधि वितरण
7: सशुल्क फार्मेसी सेवा
6: फिजियोथेरापी सेवा
7: अकुपंचर सेवा
6: योग परामर्श सेवा
7: क्रियाकल्प सेवा
6: पूर्व कर्म पञ्चकर्म सेवा
7: छार सूत्र सेवा
6: जलौका सेवा
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
7: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-98514-2463
8: हर घर ये एशिया हर घर में प्रकट ये बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार व शुक्रवार राति 8 बजे मात्र विश्व को सुनवाई होती
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ
3: अब बाँकी खबर वितरण सही नहुँदा र बसाइसेरेका कारण नेपालमा गर्भनिरोधक साधनको प्रयोग निकै कम देखिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार अहिले नेपालमा 43% दम्पतिले मात्रै यसको प्रयोग गर्छन् स्वास्थ्य मन्त्रालयले 2081 गरेको अध्ययन र नेशनल डेमोग्राफिक सर्वे 2022 कण्डम पिल्स डिपो आईसीडी र इम्प्लान्ट जस्ता निशुल्क उपलब्ध हुनुपर्ने गर्भनिरोधक साधन मध्ये 32 जिल्लाका धेरैजसो स्वास्थ्य चौकीमा नभएको पाइएको थियो अहिले पनि ती साधन स्वास्थ्य संस्थामा अप्रुभ हुने गरेको परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले बताउनुभयो यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की भन्नुहुन्छ गर्भनिरोधकका साधनको प्रयोगले जुन हिसाबले हुनुपर्थ्यो त्यो जनशक्ति विदेशमा छ जोडी छुट्टिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ अहिले नेपालमा झण्डै 40 लाख युवा विदेशमा छन् त्यसमध्ये धेरैजसो जोडी छुटेर बसेका छन् यसकारण पनि गर्भनिरोधक साधनको कम प्रयोग भएको देखिन्छ यो खबर आजको नयाँ पत्रिकामा छ
2: अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ इरानले अमेरिकी प्रस्तावको जवाब पाकिस्तान मार्फत पठाइएको भने पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् इरानले पठाएको जवाबमा तत्काल युद्ध विराम अमेरिकी नाकाबन्दी हटाउनुपर्ने इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा होर्मोजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अरू क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम टाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ।
9: अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजन गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्मी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड पाँच विधाका छन्, जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। यसै गरी पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। यसै गरी मोमेन्ट अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर पूरा गर्यो। तसारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। जितसँगै बेंगलुरू 14 अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। हारसँगै मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्लेअफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अंकसहित तालिकाको 9 स्थानमा छ। त्यसैगरी हिजै चेन्नई सुपर किङ्ससँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ उठ्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गर्यो। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 बजे धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्।
2: आया कैरममा अब केही खबर संक्षेपमा। ई बिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्यांकनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको खबर नागरिक दैनिकले लेखेको छ।
9: सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनीतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमा कायम रहनु भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई गरेको हो।
2: जुम्ला दार्चुला लगायतका हिमाली क्षेत्रमा यार्चा टिप्न वैशाखदेखि साउनसम्म विद्यार्थीहरू हिमाली पाटनतिर उक्लन्छन्। भविष्यको जो गर्न कलिला विद्यार्थी पाटनतिर हिँडेपछि गाउँका विद्यालय रित्ता र सुनसान देखिएका खबर कान्तिपुरले लेखेको छ।
9: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको खबर कान्तिपुर दैनिकमा छ।
2: नेपाल उद्योग परिसंघ सीएनआईले आउँदो आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ।
9: रौतहटको जेठो उद्योग हो श्रीराम सुगर मिलको स्थापना भएसँगै त्यहाँका उख किसानमा छुट्टै खुशी र हौसला थपिएको थियो। 2049 सालमा रौतहटको गरूडा नगरपालिका 5 महम्मदपुरमा यसको स्थापना गरिएको थियो भने स्थापना लगत्तै सञ्चालनमा आएको यो चिनी मिलले हजारौं किसान र श्रमिकको जीवनयापनमा आर्थिक सुधार ल्याउन मदद पुर्याएको थियो। उद्योग सञ्चालन हुँदा प्रत्यक्ष रूपमा 1000 भन्दा बढ़ीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौं व्यक्ति ढुवानी व्यापार कृषि क्षेत्रतर्फ आर्थिक रूपमा सुधारको पाटोमा जोड़िएका खबर अन्नपूर्ण पोस्टमा छ। सापको खुट्टा सापले देख्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
9: नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशन सरकार बजेट बनाउन केन्द्रित संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
2: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
9: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस। विद्युतीय गाड़ीतर्फको फटको अझै असहज।
2: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। हर्मुज क्षेत्रमा तनाव कायमै शान्तिवार्ता अनिश्चित।
9: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
2: र अन्त्यमा आजको कार्टुन नाजामीले केही दिन अगाडि अविनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। सरकारले राजनीतिक नियुक्ति खारेज गरेपछिको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालय छ, भित्र सबै कुर्सी खाली छन्, भित्तामा राजनीतिक नियुक्ति खारेज भनेर लेखिएको छ। हातमा फाइल बोकेर भित्र पस्दै गरेका मान्छे रित्तो कुर्सी र टेबल हेरेर भन्दैछन् अफिसमा त्यही हुनुहुन्छ। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: voice to your heart. Solo FM 101.2 MHz.
1: New Star Kolalya तथा Zoramai Offset Printing Press सुनो तो कुंडी नगर पालिका पास समिति सुनो खुबो बिगत दिखने ग्राहक हर को विश्वास होती आए को New Star Kolalya तथा Zoramai Offset Printing Press थाप सेवाहरु का साथ में सभी सुनो हमरा सेवाहरु वही संबंधी संपूर्ण काम किताब कैलेंडर ब्रोशर बिल मीटर पैड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिंट होर्डिंग बोर्ड फोटो जस्ट प्रिंट गाड़ी तथा बाइक को नंबर प्लेट सफाई करी साथ ही स्टेशनरी का सामान होलसेल मूल्य में पाई बीपीआर कंपनी को एलईडी बल्ब पावर सकेट पैनल लाइट ट्यूब लाइट हिमियर कंपनी को सब खाल का तार पाई सीवी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य में बिक्री वितरण गरिदै आएको छ सीवी कंपनी को फ्रिज डीप फ्रिज वाशिंग मशीन माइक्रोवेभ मुहाउने गीजर ग्यास चुलो भ्याकुम तथा किचन को संपूर्ण सामान उपलब्ध छ एलईडी टीवी कंप्यूटर लैपटप कलर प्रिंटर फोटोकपी मशीन झ्याल ढोका में लगाउने मोटो तथा पातलो रंगीन सीसा फोटो फ्रेम होलसेल मूल्य में बिक्री वितरण गरिन्छ हार्डवेयर का संपूर्ण सामान काटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनो सर्वो बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनु का साथ ही फ्रिज डीप फ्रिज वाशिंग मशीन कंपनी के मूल्य में पाइन्छ भने ये सब मरम्मत गरिन्छ र ग्यास वेल्डिंग इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ट्यांकी कलर पनि गरिन्छ यति मात्र होइन सुमिरी बक्स पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशॉप बाट ग्यास सिलिंडर ग्यास सुनो साथ ही सब खाल का बाइक तथा स्कूटर मरम्मत गरिन्छ पार्ट पुर्जा मोबिल हेलमेट रेनकोट होलसेल मूल्य में बिक्री गरिन्छ नया तथा रिकन्डिसन बाइक समेत अर्डर अनुसार उपलब्ध गराइन्छ संपर्क नंबर 0385203089 0385203060 मोबाइल नंबर 9860324426 र 9841909450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस सलिरी सुनो
2: हाम्रो के दोषहरू पक्रिनु भएको सर
3: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
4: हामी त जन्ती गएका त हौ सर
3: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
3: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
4: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
3: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
1: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौ
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सम्झनाले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
1: नेपाल सरकार विज्ञापन बोर्ड
6: What? को भाइ र
7: म दिदी सुन्तनी दुख खोल्नुस् न
6: के भयो यति राति किन निद्राउँछ
7: दिदी भित्र हेर्नुस् न मलाई डर लागिरहेको छ
6: न भन के भयो
7: आज घरमा कोही छैन भएको मौका छोडेर त्यति तल्लो भएको माइला दाइले भागेर आगो दिने
6: माइला दाइले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनु हुन्छ कि
8: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सतर्कतासँग भेट्न जाउँला
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने सहयोगको लागि पैसा नमाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
9: हो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
9: के रे नाम त भर्खर 17 कि लाग्यो होइन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
9: राइट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षसम्म पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्षभन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड
9: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
7: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
9: मलाई मुखले भेटेको क्यान्सर छ बाँचेर पनि म मेरो तुङ्गो भए
11: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो
10: धूमपान गर्न छोड स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
12: अब सुन्नुहोस् पूरा समाचार
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
12: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ
13: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
12: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
13: चिल्लो पदार्थ माछा मासु कम खाऔ खानामा सागपात र फलफूल खाऔ
12: मद्यपान र धूम्रपान सेवन नगरौं
13: स्वस्थ रहौं सुखमय जीवन बिताउ
12: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
14: दिनु भएन औषधि हालेको
6: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
14: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
6: हेर्नुहोस् दाई
4: यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ है किरा मार्ने
4: हो नि। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि।
4: सुन्नुहोस् ताई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
15: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन।
14: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु। हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी।
4: हजुर।
14: यहाँ आउ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो नमस्ते।
14: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले। मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु।
14: ए नानी, के भने रहेछ, के भयो
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
14: लिन्थे
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज हामी के विषयमा छलफल गर्छौ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
13: सुरक्षित वैदेशिक रोजगार का लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक विजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
19: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
13: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
19: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
19: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
4: हो खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
19: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
20: नमस्कार सेनसेनेका दिदी।
13: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छ नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
19: हामीले बच्चाको नामसँग

0: स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, भन्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
3: यहाँ उभिनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा भनौँ होला जस्तो भएको छ डाक्टर साहब।
2: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने यसरी गर्छु।
0: नेपाल सरकार विज्ञापन हो।
4: मरेको के हो?
2: हेर त, रगतै रगत भयो, च्यामो त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, क्रस बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो।

0: अरे हेर त धन्य हुने तुनाले मोटरसाइकल चलाउनु बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन।
1: जेब्राक्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
1: मलाई त थाहा नै छैन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आफ्ना हत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोग्ने शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड माग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्म नलाग्ने, आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपरेखाद्वारा जनहितमा जाने सन्देश।
3: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
3: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयरै नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
4: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपरेखाद्वारा जनहितमा जाने सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव फर्का वा सुचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले युवा आयोगको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं।

नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलेफएम 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sulefm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोले समाचार लिएर आइपुगे म अंजु कार्की सोले समाचार को शुरूआत में मुख्य सगरमाथामा नेपाली झण्डा कुम्चाएर भारतीय झण्डा फहराएको प्रति तीव्र विरोध सरकारी उपस्थिति कमजोर हुँदामा अधिकृत गतिविधि बढ़ेको खुलासा लेख लागेर सगरमाथाले बिछेको निधन एकै हप्तामा लुक्ला विमानस्थलमा 1800 बढ़ी पर्यटक बित्रियो लिखुपिटियामा निशुल्क आदर स्वास्थ्य शिविर सम्पन्न 230 जनाले लिए निशुल्क सेवाको नतिजा भोलिसम्म सार्वजनिक गर्ने तयारी ठेकेदार कम्पनीलाई समयमा योजना सम्पन्न नगरे कार्यवाही गर्ने सुनकोशी सूचना र साबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक अब समाचार विस्तारमा स्थानीय खबर दलित समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरे इतिहास रच्नुभएका आरोही विजय घिमिरे विश्वकर्माको निधन भएको छ। सगरमाथा आरोहणका क्रममा लेख लागेर उहाँको हिजो आधार शिविर क्षेत्रमा निधन भएको जिल्ला प्रहरीकारले सोलुखुम्बुले सुनाएको छ। जिल्ला प्रहरीकारले सोलुखुम्बुका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विकास राईका अनुसार हिजो बिहान 4 बजे सगरमाथाको बेस क्याम्पमा एक क्षेत्रमा पुगेका वर्ष 36 का घिमिरेको अचानक बिरामी पर्नु भएको थियो। टाउको दुख्ने श्वास प्रश्वासमा समस्या हुने तथा पेट दुख्ने लक्षण देखिएपछि उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काइएको थियो। उद्धारको क्रममा बिहान अन्दाजे 9:30 बजे बाटोमा नै ज्यान गएको प्रहरीले सुनाएको छ। ट्रेक नेपाल कम्पनी मार्फत आरोहण अभियानमा सहभागी घिमिरेको सब हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ। सोले उत्कुण नगरपालिका साथ भूतखरका निवासी घिमिरे दलित समुदायबाट सगरमाथाको शिखर चुम्ने पहिलो आरोही बन्नु भएको थियो। कठिन संघर्ष भाग प्रदेश पर्वत आरोहण यात्रामा अगाडि बढ़नु भएको वहाँले पटक पटक सगरमाथा आरोहण गरिसकेको उल्लेख गरिएको छ। पछिल्लो समय घिमिरे पर्वत आरोहण गाइडका रूपमा समेत सक्रिय बन्नु भएको थियो। पर्वतीय पर्यटन र सामाजिक समावेशिताको क्षेत्रमा वहाँको योगदानलाई महत्वपूर्ण मानिन्छ। दलित समुदायका युवाहरूलाई साहस संघर्ष र आत्मविश्वासको प्रेरणा दिने व्यक्तित्वको रूपमा वहाँलाई स्मरण गर्ने गरिएको थियो। सामाजिक अभियन्ताका छवि समेत बनाउनु भएका घिमिरे समाजसेवामा समेत उत्तिकै सक्रिय रहनु भएको थियो। घिमिरेको असामायिक निधनले नेपालको पर्वतारोहण क्षेत्र शोकमग्न बनेको छ। विशेष गरी दलित समुदायमा उहाँको निधनलाई अपूरणीय क्षतिका रूपमा समेत लिएको छ। सगरमाथाको गरिमा र राष्ट्रियतामाथि आँच आउने गतिविधि बढ़ेको भन्दै तिखेर सगरमाथा आधार शिविरमा चर्चा र विवादको केन्द्र बनेको छ। यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणबाट सरकारले उल्लेख्य राजस्व संकलन गरे तापनि आधार शिविरमा सरकारी निकायको उपस्थिति कमजोर भएको छ। आरोहणमा पुगेका स्वदेशी तथा विदेशी नागरिकले नेपालको सार्वभौमिकता र राष्ट्रियतामा समेत असर पर्ने कार्य गरिरहेको प्रत्यक्षदर्शी तथा आरोहण दलका सदस्यहरूले बताएका हालै आधार शिविरको एउटा ट्रेनमा भारतीय झण्डा असामान्य रूपमा फहराएको तस्विर सार्वजनिक भएपछि यसले जनस्तरमा ठूलो चासो र चिन्ता बढ़ाएको छ। उक्त तस्विरमा नेपाल र भारतको संयुक्त झण्डा राखिएको देखे पनि भारतीय झण्डा निकै ठूलो आकारमा रहेको र नेपालको झण्डालाई खुम्चा र सानो बनाइएको देखिएको छ। यो गतिविधि इण्डो तिब्बत सीमा प्रहरीको टोलीले गरेको हुन सक्ने अनुमान गरिए तापनि यसको आधिकारिक पुष्टि हुन नसकेको उल्लेख गरिएको छ। नेपाल तरण दल जिल्ला समिति सिलकुमले स्थानीय क्यान्सरबाट पीड़ित 38 वर्षीय ज्ञानेश्वर शेर्पालाई प्रचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। सिलकुमको निचेसलन गाउँपालिकाका यालिन स्थायी घर गई हाल काठमाण्डको बौद्ध नयाँ बस्तीमा बस्दै आउनुभएको शेर्पालाई 50,000 रूपियाँ हस्तान्तरण गरिएको छ। अमेरिका स्थित रामेछाप शेर्पा समाजका सुरिङ शेर्पा
आंगीमा सुरपारा लाक्पा तेन्जी सुरपाबाट प्राप्त भएको रकममा तरूण दलले पीड़ित परिवारलाई उपलब्ध गराएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा तरूण दल सुरुखुमुका अध्यक्ष अशोक झाले तरूण दल राजनीतिक र वैचारिक मुद्दामा मात्र सीमित नभई मानवीय सेवामा पनि उत्तिकै सचेत र सक्रिय रहेको स्पष्ट पार्नुभएको छ। वहाँले संगठनले विगतका दिनदेखि नै भूकम्प आग लागे जस्ता प्राकृतिक विपत्तिमा नागरिकको साथमा उभिएर सेवा गर्दै आएको स्मरण गराउँदै क्यान्सर जस्तो असाध्य रोगसँग लडिरहेका शेर्पाको ज्यान बचाउन सबै पक्षसँग सहयोगको अपील समेत गरिएको छ। करिब एक वर्षअघि भक्तपुर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्तन क्यान्सर पुष्टि भएको शेर्पाले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारमा समस्या परिरहेको गुनासो गर्नुभएको छ। लिखुपिनी गाउँपालिको र नम्बर 3 एक दिवसीय निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका आयोजनामा शनिबार संचालित उक्त शिविरबाट स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिविरमा स्वास्थ्य परीक्षण गराउन स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका सूचना अधिकारी केशव ढुङ्गनाका अनुसार शिविरमा कुल 230 सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। लिनेहरूमध्ये 143 महिला र 87 पुरूष छन्। शिविरमा आएका बिरामीहरूलाई विभिन्न रोगसँग सम्बन्धित स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनुका साथै उनीहरूलाई आवश्यक पर्ने आयुर्वेद औषधिहरू समेत निशुल्क वितरण गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रक कार्यालयका कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभएको छ। कार्यालयले अघि नै एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमा उत्तर पुस्तिका जाँच भएको थियो। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएकोमा जिल्ला तहमा समेत पठाइएको उल्लेख गरिएको छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन भइरहेका विकास आयोजनाको काम समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई कडा निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै सम्झौता अनुसार सञ्चालन भइरहेका विभिन्न निर्माण आयोजनाको प्रगति सन्तोषजनक नदेखिएको जनाएको छ। गाउँपालिकाले सबै निर्माण कम्पनीलाई सम्झौता अवधिभित्रै निर्माण कार्य सम्पन्न गर्न समेत अनुरोध गरेको छ। सूचनामा तोकिएको समयभित्र काम सम्पन्न नगरे सार्वजनिक खरिद ऐन 2063 को सार्वजनिक खरिद ऐन नियमावली 2064 अनुसार आवश्यक कार्यवाही गरिने समेत उल्लेख गरिएको छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा साधारणत बादल र देशका बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुका साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पानी पर्ने सम्भावना रहेको हो। बितेको 2 हप्तामा पनि देशका धेरैजसो ठाउँमा पानी परेको थियो। यो हप्ता पनि पानी पर्ने तर छोटो अवधि हुनेछ। कोशी बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज बेलुका पर पर्सि बिहान कतै हावाहुरी चल्नेछ। यो हप्ता कराईका केही ठाउँमा समेत मेघगर्जन चट्टान र असिना र हावाहुरी सहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश में एचआईभी संक्रमण नियंत्रण का लागि परीक्षण उपचार और जनचेतना कार्यक्रम प्रभावकारी बनाउँदै लागेको भए पनि जोखिम समूह में संक्रमण को चुनौती अझै कायमै रहेको सरकारवालाले बताएका छन्। प्रदेश सरकार स्वास्थ्य मंत्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय र कोशी स्वास्थ्य कार्यालय मोरंग को आयोजना में एचएफ नेपाल अध्यक्ष उमा शुक्रवार विराटनगर में आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रम में एचआईभी को वर्तमान अवस्था रोकथाम उपचार बारे छलफल गरिएको थियो।
छापामा जंगली चौखारेकी परिवार के घर जना बिरामी परेका छन्। बारावस्ती गाउँपालिको नम्बर 2 बुट्टा बारीका तेज बहादुर खवासको परिवारले हिजो बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेको जनाइएको छ। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले छापाले जनाएको छ। अर्को महिना काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म पिपोसुलमा रहेको राष्ट्रिय खेलकुद परिषद राखिताको कवर हलमा हुँदैछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र कजाकिस्तान गरी 8 देशको सहभागिता हुनेछ। बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ। यसमा सरकारले खोरेक र काठमाडौँ महानगरपालिकाको 30,00,000 रूपियाँ सहयोग प्राप्त भएको छ। हवस् त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छ। बिहान 10 बजे सोलो हलचल लिएर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

우리 시네마 뉴야 소녀 보너스는 미수시나 नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा। दरखास्तको आह्वान मिति यही पुस्ताक 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो पुसाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हक जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्ताक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in/NP मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: नेता सबको बिर्सी सके आजकल आफ्नो त यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हिँड्ने नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिर्षा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन हो।

0: के भयो के को हल्ला सल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पाएको छैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नदी दिने महिलाले चलाउन सक्छ चुनर छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पार्श्व सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही चिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528 80 222 साथै 98010208 95 मा मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ

0: सदा दीक्षितजी नमस्कार
1: नमस्कार सन्तोषजी के छ फोनतिर सब ठिकठाक
0: खै के भन्नु होला दीक्षितजी पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
0: टोल छिमेकको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
1: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरीकरण सुरक्षित समाजको निर्माण गर नेपाल सरकार विज्ञापन बोर्ड
2: भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
7: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
7: यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
8: ल अब आँखा खोला त
7: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन्चादी पसलबाट हो नि विधान सुन्चादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन्चादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन्चादी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी

0: বন্ধু, তুমি তো বিদেশে না গেলে হো দিদি, টিকা দেখা গেল শুরু করার কথা সেখানে চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्ने नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जानु नै भयो, बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेट बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई फर्म मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क नमुना श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखु।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है।
4: सन्चो भएन?
3: होइन, यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो थियो, गएन। म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
0: नमस्ते, कति टाइमले पाल्नुभयो?
4: आज रिनाले जान्न भन्नु, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: ए के भो दौडिदिई पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुम्बी नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी ताल्चा वाल मिक्सर मिनी सर्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385260 मोबाइल नम्बर 9860324226 र 9890

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिए।
1: दौडिदिन्छ आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पाटो

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। यसपालि प्री मनसूनको बेला धेरै पानी परेको छ। वर्षाको कारण गर्मी हुने बेलामा पनि बिहान बेलुका जाडो छ भने दिउँसोको तापक्रम पनि खासै बढ़ेको छैन। अचानक पानी र चिसो हुने गरेको छ, साथै अधिकतम र न्यूनतम तापक्रम बीच पनि अन्तर बढ़ेको छ। मौसमविदहरूका अनुसार असार साउनमा झरी पर्ने बेला पानी कम पर्ने सम्भावना छ। मौसममा आएको परिवर्तनले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गम्भीर असरहरू पारिरहेको हुन्छ। तापक्रममा घटबढ़, वर्षाको अनिश्चितता र प्राकृतिक प्रकोपहरूले गर्दा स्वास्थ्यमा विभिन्न चुनौतीहरू थपिन सक्छ। मौसममा आएको परिवर्तनले सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप, मानसिक स्वास्थ्यमा असर र पोषणमा कमी लगायतका थुप्रै समस्या निम्तन सक्छ। आज कार्यक्रम बदलिदो नेपालमा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्कार सुनिनाजी।
0: हजुर, विशेष गरेर हामी शुरू गरौं यो मौसमको बदलाव, जुन तापक्रम घटबढ़ भइरहेको छ र अचानक चिसो मौसम, जुन गर्मी मौसममा पनि चिसो बढ़ेको छ होइन, यो तापक्रमको घटबढ़ले विशेष गरेर शरीरमा चाहिँ कस्तो खालको असर पर्दो रहेछ?
1: यो प्री मनसून शुरू भएको हुनाले सबैभन्दा पहिले यहाँलाई मैले स्वास्थ्यका विभिन्न समस्याको साथसाथमा मानसिक विभिन्न समस्याहरू पनि आइरहेको छ। पछिल्लो समयमा यो वर्षायाम शुरू भएको हुँदाखेरि खास गरेर यो पानीबाट सर्ने रोगहरू प्रशस्त मात्रामा देखिने सम्भावना हुन्छ र बढ्दै पनि गइरहेको छ। खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफा सुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठूलो मात्रामा यो झडा पखला आउनु, त्यसपछि जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, त्यसपछि थुप्रै प्रकारका यो पानीजन्य रोगहरू जनमानसमा आउन सक्ने सम्भावना हुन्छ। र त्यस्तै त्यसको साथसाथमा अर्को कलेराको पनि प्रकोप एकदम बढ्ने सम्भावना हुन्छ। त्यस्तै यो टाइफाइड, सरुवा रोगहरू, टाइफाइडहरू, प्याराटाइफाइडहरू पनि धेरै मात्रामा देख्ने सम्भावना हुन्छ। र त्यस्तै साइक्लोस्पोरियासिस भन्ने एउटा चाहिँ यो आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो भने अर्को चाहिँ कीटजन्य रोगहरू, भेक्टर बर्न डिजिज भन्छ, जस्तै तपाईँको अहिले हामीले देखिरहेको मलेरियादेखि लिएर डेङ्गी भयो, चिकनगुनियादेखि भयो, अनि त्यसको जापानिज इन्सेफ्लाइटिस, स्कर्ब टाइफसदेखि थुप्रै प्रकारका कीटजन्य रोगहरू पनि देखिने सिजन भयो। अहिले यो जुन मनसुन, प्री मनसुनलाई खास गरेर के भन्ने चलन छ भन्दाखेरि क्याटलिस्ट फर यो कम्युनिकेबल डिजिज भन्छ। जति पनि सरुवाहरू हुन्छ, सरुवाहरू पनि अहिले यो जुन जीवाणुहरू छ हार्बर हुने यो एकदम उत्तम समय हो। त्यसले गर्दाखेरि यो समयमा हामीले अलिकति चनाखो भएन भने विभिन्न प्रकारका सरुवा रोगहरूले चाहिँ आक्रान्त हुने अवस्था हुन सक्छ। र त्यस्तै यहाँलाई भन्नुपर्दाखेरि जुन वाटर बर्न, भेक्टर बर्नको अतिरिक्त अन्य प्रकारका जुन अहिले चिसो मौसम भन्नुभयो, पानी परिरहेको छ, मान्छेहरूले चिसो अनुभूति गरिराखेको छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका भाइरल रोगहरू होइन, भाइरल रोगहरू, रुगा खोकीहरूको साथसाथमा अन्य यो छालाका विभिन्न रोगहरू, छालाका खास गरेर फंगल इन्फेक्सन्सहरू बढ़ी मात्रामा, रिङ्गो इन्फेक्सनहरू चाहिँ बढ़ी मात्रामा देखिरहेको छ। त्यसको साथसाथमा अहिले जुन यो सिजनल भेरिएसनले गर्दाखेरि अब देशको अवस्था पनि तपाईँले देखिराख्नु भएको छ, त्यति राम्रो चाहिँ छैन। कतिपय धेरै मानिसहरू चाहिँ आफ्नो घर छोडेर चाहिँ बाहिर बसिराख्नु अवस्थाले गर्दाखेरि विभिन्न किसिमका शारीरिक रोगका साथसाथमा मानसिक समस्याबाट चाहिँ समस्यामा ग्रसित भएको देखिन्छ।
0: थुप्रै समस्याहरू आउँदो रहेछ यो मौसम परिवर्तनले जुन यहाँले भन्नुभयो, हामी यस बारेमा चाहिँ विस्तृत रूपमा चर्चा गर्ने नै छौ। शुरूमा अलिकति चर्चा गरौं यो पानीजन्य रोगको यहाँले कुरा गर्नुभयो। पानी पर्न थालेको छ, हाम्रो जुन सिस्टम छ नि यो ढलको र पानीको पाइपलाइन सँगसँगै जोडिएर हाम्रो घर घरमा आइरहेको छ। मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि त्यसले कस्तो खालको समस्या निम्ति
1: असर पर्छ यहाँलाई मैले जुन अघि नै भने खास गरेर पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ संकलन गरेको पानीहरू हुन्छ त्यो संकलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने तारबार लगाउने फोहोरमैला उठाउने कमसेकम त्यहाँ जम्मा हुने पानीहरूलाई ड्रेन आउट गरेर अर्को ठाउँमा चाहिँ त्यसको विकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू विभिन्न प्रक्रियाहरू छ ती प्रक्रियाहरूलाई अप्नाउनुपर्छ। र अघि भन्नुभयो तपाईँले जुन यो अब ढलको सँगसँगै खानेपानीका पाइपहरू पनि देखिराख्नु भयो, गत वर्ष वीरगंजको घटना पनि यहाँलाई चाहिँ स्मरण नै छ। त्यसले गर्दा पनि यो वर्ष पनि त्यस्तै घटनाहरू नहोला भन्न सकिँदैन। त्यसकारण चाहिँ पानीजन्य रोग भनेको कस्तो प्रकारको, पानी सबैले प्रयोग गर्छ, जनमानस सबैले प्रयोग गर्ने हुँदाखेरि यो प्रकोप एकजनालाई मात्र होइन समुदायले चाहिँ आक्रान्त हुने हुँदाखेरि अरू रोगलाई भन्दा पनि यसलाई चाहिँ अलिकति सिरियस हामीले लिनुपर्ने हुन्छ।
0: पानीजन्य रोगहरू आउनुभन्दा अगाडि पूर्व तयारीहरू के गर्नुपर्छ जस्तो लाग्छ डाक्टर?
1: पूर्व तयारीको लागि त अब सबैभन्दा पहिले त पब्लिकहरूमा जन सर्वसाधारणमा जनचेतना जगाउनु पर्यो। पानी किन सुरक्षित छ भन्ने कुराहरू जनलाई नै, हाम्रो मानव शरीरमा हुने 70% भन्दा बढी रोगहरू पानीको कारणले नै हुन्छ। यहाँ काठमाडौँका उपत्यकादेखि नेपाल अधिराज्यका जति पनि अस्पतालहरू हुन्छन् अस्पतालका झन्झनै 60-70% बेड त पानीजन्य रोगको कारणले चाहिँ भरिएका हुन्छन्। त्यसकारण सबभन्दा पहिले पानी सुरक्षित पानी कसरी बनाउने भन्ने कुराको लागि विभिन्न जुन उपायहरू छ हामीले अवलम्बन गर्नुपर्ने हुन्छ। यहाँलाई हामीले चाहिँ खास गरेर जुन यो सर्वसाधारणले जुन हामी पानी वितरण गर्छौँ त्यो पानी वितरण गर्ने पानी सुरक्षित छ छैन यकिन गरेर मात्रै चाहिँ हामीले वितरण गर्नुपर्ने हुन्छ। त्यसकारण अहिले काठमाडौँमा धेरै मानिसहरूले यो जुन जारको पानीहरू पनि प्रयोग गरिराखेका हुन्छन्। त्यो जारको प्रयोगमा चाहिँ सुरक्षित छ भने एकिन गरेर मात्र चाहिँ पिउनु म अनुरोध गर्न चाहन्छु। किन भन्दाखेरि कतिपय उद्योगपतिहरूले चाहिँ उद्योगको नाममा त्यसलाई चाहिँ राम्रोसँग चाहिँ भन्नु न त्यो प्रक्रियामा पुर्याएर पनि चाहिँ वितरण गरेको हुनसक्छ। त्यसकारण चाहिँ कुनै पनि व्यक्तिले एक गिलास पानी अथवा चाहे एक अञ्जुली पानी भए पनि आफूले पिउनुभन्दा पहिले यो सुरक्षित छ है भनेर चाहिँ इन्स्योर गरेर मात्रै पिउनुपर्ने हुनसक्छ। र त्यस्तै विभिन्न संघ संस्थाहरूले होइन खास गरेर स्वास्थ्य संस्थाहरूले प्राय हालतमा चाहिँ आफ्नो चाहिँ यो कार्यक्रमहरूलाई चाहिँ निश्चित गर्नुपर्ने हुन्छ। स्वास्थ्य कर्मीहरूलाई तयारी हालतमा राख्नुपर्ने हुन्छ। आवश्यक पर्ने यो उपकरणहरू भयो त्यसपछि औषधिहरू पनि तयारी हालतमा राख्नुपर्छ। खास गरेर यो बेलामा झाडा पाखला बढी मात्रामा हुने हुँदा अथवा कलेरा बढी मात्रामा हुने हुँदाखेरि त्यसको लागि प्रशस्त मात्र चाहिने औषधि भयो, त्यसपछि जीवनजलहरू भयो होइन, त्यस्तै शुद्ध पानी शुद्ध गर्ने विभिन्न किसिमका केमिकलहरू पनि हामीले प्रशस्त मात्रामा राख्नुपर्ने हुनसक्छ। र अर्को यो सिजनमा जुन बजारमा वितरण गरिएका पानीहरूको चाहिँ गुणस्तरमा पनि हामीले निरन्तर एकदमै यसलाई चाहिँ अनुगमन गर्नुपर्ने हुन्छ। किनकि अनुगमन भनेको अहिले काठमाडौँ उपत्यकाको कुरा गर्नुहुन्छ नि भनेपछि 70-80% मानिसहरूले त जारकै पानी प्रयोग गर्छन् होइन, त्यसपछि जार कतिको सुरक्षित छ भनेर हेर्नको लागि ती म्यानुफ्याक्चरिङ ठाउँहरूमा गएर पनि पानीको शुद्धिकरण कस्तो छ उहाँहरूको चाहिँ स्याम्पलिङ लिने परीक्षण गर्ने गर्नुपर्ने हुन्छ। हुन त नेपाल सरकारले यो विभिन्न पालिकाहरूलाई पनि यो जिम्मेवारी दिएको छ, अहिलेको समयमा यो जिम्मेवारीलाई अलिक सशक्त बनाएर एकदमै फ्रिक्वेन्टली चाहिँ हामीले चाहिँ लैजानुपर्ने देखि
0: सबैको यहाँले भूमिका भनिरहँदाखेरि चाहिँ व्यक्तिको स्वयं भूमिकालाई अलिकति चर्चा गरौं, किनभने पानी खाने बेला उसले चाहिँ यो सुरक्षित छ कि छैन भनेर एकचोटि विचार पुर्याएर मात्र खाने यहाँले जुन भनिसक्नु भएको छ। अब घर पुगेपछि जारको पानी होस्, मेलम्चीको पानी होस् या इनारको जुनसुकै पानी होस् होइन, आफ्नो घरमा पुगेपछि जब खानुभन्दा अगाडि चाहिँ उसले केमा चाहिँ सावधानी पुर्याउ अथवा कस्तो खालका कुराले चाहिँ त्यो पानीमा भएका किटाणुहरू निर्मलीकरण गर्न सकिन्छ?
1: अब यो निर्मलीकरण गर्नको लागि त थुप्रै उपायहरू, सबभन्दा भनेको त अब प्रयोग गर्ने पानी त्यसलाई व्यावहारिक रूपमा यदि घर में प्रयोग कम से कम पानी उमाल्नु पर्यो उमालेर चीसो बनाएर बन्न भाड़ा में राखेर प्रयोग गर्नुपर्यो पहले को जस्तो जो उमालेर मनतातो पानी बोतल में राखेर घाम में सिकाउनलाई विभिन्न किसिम का नकारात्मक असर देखिएको छ त्यसका माइक्रो प्लास्टिक्स मानिसले प्रयोग गर्ने त्यसको लामो समय प्रयोग त्यसको दुर्गन्ध असर देखिने भन्ने छ एउटा शुद्ध भाँडामा राख्ने उमालेको भाँडालाई सेलाएर सफा भाँडामा राखेर त्यो प्रयोग गर्नुपर्ने हुन्छ र अर्को कमसेकम जुन पाइएका बोतलहरू छन् जारहरू चाहिँ सुरक्षित छैनन् गर्दाखेरि त्यो सुरक्षित गर्नको लागि त्यसको बिर्को कस्तो प्रकारको लागिएको छ लेबलिङ गरेर हेर्ने त्यसको म्यानुफ्याक्चरिङ कहिले भएको होइन ती सबै चिजहरू हेरेर मात्र चाहिँ गर्दाखेरि चाहिँ त्यो सुरक्षित छ भने एकिन गरेर मात्र हामीले लिनुपर्ने हुनसक्छ
0: अब यो प्री मनसुनको समय पनि छ र गर्मी पनि छ बाहिरको खाना खाने कि नखाने यो बेला
1: अब यो अहिलेलाई अघि पनि मैले यहाँलाई मैले भने यो जुन भर्खरै गर्मी सुरु हुने बेलामा अथवा वर्षा सुरु हुने बेलामा प्री मनसुन भन्छ यो बेला पानी परेको हुँदाखेरि यो महिनालाई चाहिँ हामीले क्याटलिस्ट फर द कम्युनिकेबल डिजिज भन्छ झाडा पखालादेखि लिएर आउँ हैजा होइन थुप्रै प्रकारका यो जस्तै अब यो हेपाटाइटिस एई यो चाहिँ बढी मात्रामा देखिने सिजन भएको हुनाले हामीले एकदमै विचार गर्नुपर्ने हुन्छ र यो मौसममा धेरै जसो चाहिँ टेम्परेचर पनि बढ़िराखेका हुन्छ एकातिर चाहिँ सापेक्षिक आर्द्रता ह्युमिडिटी पनि बढ़ेको हुँदाखेरि जुन वातावरणमा पाइने विभिन्न किसिमका परजीवीहरू चाहिँ हुर्कने अवस्था हो एकदमै त्यो चाहे त्यो बाहिरको वातावरण अथवा होस् अथवा हाम्रो शरीरभित्र शरीरको चाहिँ बाह्य भागमा टाँसेका ठाउँहरूमा त्यसकारण चाहिँ त्यो अवस्थामा विभिन्न किसिमका खाद्य पदार्थ जन्य रोगहरू चाहिँ हाम्रो हामीलाई हुने सम्भावना हुन्छ जस्तै अघि मैले भने आउँ झाडा पखाला त्यसपछि कलेरा भयो त्यसपछि यो हेपाटाइटिस ए हेपाटाइटिस ई त्यसपछि टाइफाइड भयो यस्तो प्रकारका थुप्रै रोगहरू देखिन्छ यो पानीले अर्को कुरा जुन हामीले खाइराखेको चिजहरू छ खाइराखेको चिजहरू पनि बाहिर जुन बजारमा बनाइराखेका खाद्य पदार्थहरूमा पनि तत्कालै त्यसलाई सेवन गरेर जुन स्टोर गरेर राखिएका हुन्छन् त्यसलाई हामीलाई थाहा हुँदैन कसरी स्टोर गरिएको छ होइन कसरी तयार गरेको छ कहिले तयार हुन्छ त्यो थाहा हुँदैन त्यसकारण चाहिँ हेर्दा आकर्षक देखिए तापनि हामीले खान्छौँ र त्यो खाद्य पदार्थबाट चाहिँ हामी घर गयो भने त्यसले विभिन्न किसिमका विकारहरू देखाउने झाडा बाध्य हुने होइन त्यस्ता समस्याहरू देखिएको छ किन भन्दाखेरि यो सिजन भनेको त मैले भने माइक्रोब्सहरू चाहिँ एकदमै हुर्कने अवस्था हो होइन त्यसकारण चाहिँ यो अवस्थामा हामीले सरसफाइमा खाने यो चिजहरूमा धेरै ध्यान दिनु पर्यो बासी सडेगलेकाहरू खान भएन हामीले जुन घरमा बनाउँछौँ बाँकी रहेका चिजलाई पनि त्यत्तिकै राख्छौँ हामीले ढाकेर पनि राख्छौँ कहिले नढाकेर पनि राख्छौँ त्यसलाई बेलुकी तताएर खान्छौँ होइन त्यसले गर्दा पनि त्यसमा के हुन्छ त विभिन्न किसिमका यो माइक्रोब्सहरू चाहिँ हुर्किराखेको हुन्छ त्यसलाई चाहिँ त्यसलाई प्रोसेसिङ नगरिकन खाँदाखेरि हामीलाई विभिन्न किसिमको चाहिँ संक्रमण हुने सम्भावना हुन्छ त्यसरी ती चिजहरूलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ र अर्को यो बेलामा हामीले गर्मी सुरु भयो भनिराखेका हुन्छौँ विभिन्न किसिमका बजारमा पेय पदार्थहरू पाइन्छन् होइन देखिराख्नु भएको छ यो चाहिँ विभिन्न किसिमका कलरमा राखिएका यो चाहिँ ड्रिङ्क्सहरू पाइन्छ बजारमा त्यो ड्रिङ्क्स पनि एकिन गरेर मात्र हामीले पिउनु पर्ने हुन्छ विभिन्न किसिमका केमिकलहरू राखेका हुन्छ गर्मी हुन्छ फलफुल खान मन लाग्छ बजारमा विभिन्न किसिमको तरबुजदेखि लिएर विभिन्न किसिमको मिकटरदेखि लिएर आँपहरू देखिराख्नु पर्छ खान मन लाग्छ त्यो खाँदाखेरि शीतल हुने भन्ने हिसाबले खान्छौँ तर त्यसलाई विचार नपुर्याउँदाखेरि विभिन्न त्यो फलफुलमा भएको विभिन्न किसिमका केमिकलहरू होइन ती केमिकलहरू पनि हामीले सेवन गरेको हुँदाखेरि त्यसको चाहिँ असरहरू पनि नहोला भन्न सकिँदैन यहाँलाई चाहिँ सम्झना गराउँछु मैले एक दुई हप्ता अगाडि मात्र इन्डियामा भएको घटनाहरू स्मरण गर्न चाहन्छु जुन यो इथ्रोसिन भन्ने केमिकल तपाईँको चाहिँ तरबुजमा राख जुन इन्जेक्सनको माध्यमद्वारा दिन्छ त्यसले कलर पनि दिन्छ र चिनी पनि गुलियो मिठास पनि दिने हुँदाखेरि ती चिज त्यस्तो गरेको इन्जेक्सन गरेको इन्जेक्टिङ गरेको तरबुज खाँदाखेरि परिवारले सखाप हुनु पर्यो त्यस्तो घटना नहोला भन्न सकिँदैन अनि आँप पनि चाहिँ सिजन हुनुभन्दा पहिले नै आँप भित्रिएको छ त्यो आँपमा पनि विभिन्न किसिमको कार्बाइडहरू राखिएको हुन्छ विभिन्न किसिमको केमिकलहरू राखेको हुन्छ त्यो केमिकलले पनि हामीलाई असर पुर्याउँछ त्यसरी नै यो खानामा हुने चिजहरू धेरै मात्रामा हुने सम्भावना
0: हजुर एकातिर खानामा उत्पन्न हुने विभिन्न जीवाणु किटाणुको कुरा भयो अर्को त्यसमा रहने केमिकल र विषाक्त चीजहरूले गर्दाखेरि पनि झन खतरनाक अवस्थाहरू चाहिँ आउन सक्छ जुन चाहिँ अब एकदमै सजग हुनुपर्ने अवस्था पनि देखिन्छ अब यसमा चाहिँ व्यक्तिले मात्र सावधानी अप्नाएर पुगेन होइन विशेष गरेर अनुगमनको पाटो नै रहन्छ जस्तै यसमा कसले के गर्ने भन्ने बारे हामी फेरि पछि चर्चा गर्ने नै छौं यतिखेर हामी कार्यक्रम बज्जिदो नेपालमा छौं र बज्जिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं मौसमको परिवर्तनले गर्दा स्वास्थ्यमा आउने विभिन्न स्वास्थ्य समस्याहरूका बारेमा चर्चा गरिरहेका छौं र कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी डाक्टर फेरि पनि अलिकति चर्चा गरौं यो मौसम परिवर्तन हुने बेलामा चाहिँ आउने समस्या अघि यहाँले भन्नुभयो कि यो गर्मी भयो भनिरहँदा पनि अब पानी धेरै परिराख्ने चिसो पनि भइराख्ने अब यसले गर्दाखेरि चाहिँ अलिकति पसिना निस्कन नसक्ने अवस्थाहरू पनि रहन्छ र यसले गर्दाखेरि अलिकति छालामा समस्याहरू पनि हो कि एलर्जीको समस्या पनि यो बेला अलिकति बढ्ने हो कि जस्तो पनि देखिन्छ वास्तवमा के हो अलिकति प्रश्न
1: यस्तो छ अघि मैले भने नि त यो चाहिँ यो सिजनमा टेम्परेचर पनि बढ़िराखेको हुन्छ अनि त्यसपछि सापेक्षिक वर्षाको कारणले गर्दाखेरि सापेक्षिक आर्द्रता पनि चाहिँ बढ्दाखेरि शरीरमा चाहिँ चुपचाप चुपचाप जमिरहेको बस्ने त्यस्तो ठाउँहरूमा विभिन्न किसिमका यो चाहिँ परजीवीहरू चाहिँ हार्बर हुने मौका पाउँछ खास गरेर यो यस्तो बेलामा विभिन्न छालाजन्य रोगहरू एलर्जीदेखि लिएर विभिन्न किसिमका फङ्गल इन्फेक्सनहरू भन्छ रिनियन इन्फेक्सन त्यो हुने सम्भावना हुन्छ खास गरेर खुट्टाहरूमा अथवा ग्रोइनहरूमा भयो अन्य शरीरका विभिन्न ठाउँहरूमा यी छालाजन्य रोगहरू देखा पर्न सक्छन् र अहिलेलाई हामीले ध्यान दिनुपर्ने आफ्नो जुन अघि मैले खानेपानीको शुद्धता खानेकुराको साथसाथै आफ्नो व्यक्तिगत सरसफाइ पनि ध्यान दिनुपर्ने हुन्छ हामीले सकिन्छ भने त्यस्ता भिजेका कपडाहरू नलगाउने त्यसलाई चाहिँ हरेक दिन धुन सकिन्छ भने धोएर सुक्खा पारेर राख्ने हरेक दिन कपडा फेर्ने पनि गर्न सक्छ यदि सकिन्छ भने हरेक दिन स्नान गर्न सकिन्न भने कमसे कम शरीरलाई एउटा ताल शुद्ध तावली भिजाएर पुछेर भए पनि चाहिँ हामीले चाहिँ नयाँ कपडाहरू फेर्नु पर्ने हुन्छ र खास गरेर काम गर्ने कृषक दाजुभाइहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यस्तो चाहिँ अनुकूल त मिल्दैन कमसे कम यो काम गर्ने बेलामा छुट्टै कपडाहरू राखेर चाहिँ काम गरिदिनु अब कामसाम सिद्धाइसकेपछि सकिन्छ भने चाहिँ आफ्नो शरीरलाई सफा गरेर नुहाएर अर्को कपडा लगाइदिनुहोस् अब हरेक दिन कपडा फेर्न सकिँदैन भने काम गर्नको लागि जुन कपडा लगाएको छ त्यो कपडा लगाइदिनुहोस् यसो गर्नाले पनि छालामा हुने विभिन्न संक्रमणहरू चाहिँ हुन्छ के अरे कम हुन्छ र अर्को कुरा यो बेलामा विभिन्न किसिमको छाला संक्रमण जन हुँदाखेरि विभिन्न किसिमका केमिकल युक्तहरू चिजहरू पनि हामीले प्रयोग गर्नु हुँदैन विभिन्न किसिमका स्याम्पूहरूदेखि लिएर साबुनहरूमा फेसवास विभिन्न बडी लोसनको नाममा विभिन्न केमिकलहरू चाहिँ मिसाएको जुन बजारमा देखिन्छ हुन त बजारमा त्यो आकर्षक देखियो भने चाहिँ त्यो लिउँ अथवा मलाई राम्रो होला भनेर चाहिँ मान्छेले लिइराखेको हुन्छ त्यसमा भएका कन्टेन्टहरू केमिकल कन्टेन्टहरू के कस्तो छ त्यसको चाहिँ लेखाजोखा नगरी त्यो प्रयोग गर्दाखेरि विभिन्न किसिमको छालाजन्य रोगहरू देखा पर्ने देखिन सक्छ त्यसकारण त्यस्ता चिजहरू बचाउनको लागि कमसे कम स्वास्थ्य कर्मीहरूसँग अथवा चिकित्सा परामर्श गरेर मात्र चाहिँ सहयोग लिन म अनुरोध गर्दछु
0: पर्याप्त पानी नहुँदाखेरि चाहिँ समस्याहरू के आउन सक्छ
1: अब यो चाहिँ यो मौसममा पसिना पनि आउने गर्मी पनि हुने बिहान चिसो हुँदाखेरि हामीले सकेसम्म धेरै मानिसहरूले पानी पिउन चाहँदैनौ अब पसिना पनि गइराखेको हुन्छ त्यसले गर्दाखेरि अन्य समयभन्दा यो समयमा हामीले पानी बढी मात्रामा प्रयोग गर्नुपर्छ जसले गर्दाखेरि शरीरको चाहिँ पानीको साथसाथमा विभिन्न किसिमका लवण पदार्थहरू चाहिँ नष्ट हुन पाउँदैन अब जसले गर्दाखेरि डिहाइड्रेसन भन्छ जल वियोजन होइन यो चाहिँ डिहाइड्रेसन रोक्नको लागि हामीले प्रशस्त मात्रामा झोलिए पदार्थहरू पानीहरू प्रशस्त मात्रामा खानुपर्ने हुन्छ तर अहिले झोल पदार्थको नाममा यहाँले देख्नुभयो विभिन्न किसिमका पेय पदार्थहरू होइन जसमा चिनीको मात्रा बढी मात्रामा हुन्छ ती चिजहरू सेवन गर्नाले झन् नकारात्मक असरहरू चाहिँ पुग्न सक्छ शरीरमा ग्लुकोजको मात्रा बढी हुने विभिन्न केमिकलहरू मिसाएको त्यसले असर गर्ने त्यस्ता समस्याहरू देखिन सक्छन् यो बेलामा हामीले प्रशस्त मात्रामा आफ्नो कामको प्रकृति हेरेर होइन हामीले चाहिँ पानी चाहिँ शुद्ध पानी प्रशस्त मात्रा में खानु पर्ने हुन्छ। यदि कसैलाई झाडा पखला लगायत अन्य विभिन्न चाहिँ यो बड़ी पसिना जाने त्यस्तो समस्या छ भने उहाँहरूले पानीको साथसाथै जीवन जल जुन बजारमा प्रशस्त मात्रामा पाइन्छ त्यो जीवन जल 1 लिटर पानीमा हामीले बनाउने त्यसपछि प्रयोग गर्न सकिन्छ। त्यसमा विभिन्न किसिमको सोडियमदेखि लिएर पोटासियमदेखि लिएर विभिन्न किसिमको चिजहरू चाहिँ त्यसमा शरीरलाई आवश्यक पर्ने मात्रामा मिसाएको हुन्छ। ती चाहिँ हामीले बराबर मात्रामा पिउनु पर्ने हुन्छ।
0: यो बेला फूलहरू पनि धेरै फुल्छन् होइन, वातावरण नै रमाइलो पनि हुन्छ एकातिर, अर्कोतिर चाहिँ यो श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिलाई चाहिँ त्यो फूलको बासना तिनीहरूले चाहिँ अलिकति एलर्जी गरिरहेको पनि हुन सक्छ। दम भएको श्वास प्रश्वास भएकोलाई चाहिँ कस्तो खालको समस्याहरू निम्तन सक्ने सम्भावना चाहिँ छ यो मौसममा?
1: अब यो खास गरेर यो सिजनमा विभिन्न किसिमको फूलहरू तपाईँलाई पनि लाग्ला, घरमा घरका जो बगैँचामा मजाले फूलहरू फुलिराख्या हुन्छ, तपाईँलाई नजिक गएर सुन्न मन लाग्छ, छुन मन लाग्छ, तर त्यसले चाहिँ बिस्तार बिस्तारै असर गरेको तपाईँले थाहा पाउनुहुन्न। किन भन्दाखेरि त्यसमा बिजनेसका चाहिँ जुन पोलेन्सहरू हुन्छ त्यो पोलेन्सहरूले हामी जुन लिँदाखेरि चाहिँ त्यसले एक प्रकारको शरीरमा नकारात्मक असरहरू देखाउँछ। जस्तै प्रकारको जुन स्याहा स्याहा हुने भयो होइन, सास फेर्न गाह्रो हुने, बन्किल एजमा हुनेदेखि लिएर विभिन्न किसिमका सीओपीडीका रोगहरू छ, सीओपीडीका बिरामीलाई एक्युट एक्जर्सर्बेसन हुने त्यस्तो प्रकारको समस्या देखिनुको साथसाथै विभिन्न किसिमका एलर्जिक रियाक्सनहरू, खास गरेर यो एलर्जिक राइनाइटिस, रुगा बराबरी लागिराख्ने, आँखामा चिपचिप हुने, त्यसपछि यदि ती चिजहरूलाई छोड्यो भने अब शरीरमा चाहिँ भनौँ न छोइन्छ, तर केयरले अब घरमा जाँदाखेरि हामीले आफूसँग हात सफा गरेर भने अन्य ठाउँहरूमा नि छोइराखेको हुन्छ, त्यसले गर्दाखेरि शरीरमा बिजनेसको चाहिँ यो चाहिँ एलर्जीहरू देखिने त्यो सम्भावना चाहिँ हुन्छ। त्यसकारण चाहिँ यो सिजनमा अहिले अब बिस्तार बिस्तारै जुन जाडो महिनामा त वर्ष वर्ष नै, तर यो सिजनमा अहिले बिजनेसका एलर्जिक मेनिफेस्टेसनहरू चाहिँ प्रशस्त मात्रामा चाहिँ देखिन थाल्छ।
0: तापक्रमको अन्तर पनि छ, बिहान र दिउँसोको तापक्रमको जुन अन्तरले गर्दाखेरि चाहिँ विभिन्न समस्याहरू पनि आउन सक्छ। रक्तचाप र मुटुको धड्कनमा चाहिँ कस्तो खालको प्रभाव पर्न सक्छ, अथवा भनौँ मुटुको समस्या चाहिँ के ल्याउन सक्छ?
1: अब यो त अब मानसिक समस्याहरूभन्दा अटोमेटिकली यो बढ्दै जाने चिज हो। जस्तै झाडा पखाला हुन्छ, झाडा पखाला हुँदाखेरि जुन ब्लड प्रेसर नियमित भइरहेको मानिसहरूले चाहिँ नहाँदाखेरि ब्लड प्रेसर घटेको हुनसक्छ, केही छेनीसम्मको लागि घटेको हुन्छ। त्यस्तो अवस्था फेरि उहाँले चाहिँ मेरो ब्लड प्रेसर घट्यो औषधि खान्न भनेर छोडिदिनुहुन्छ होइन, कमसेकम त्यस्तो गर्नु हुँदैन। किन जुन चिकित्सकले चाहिँ प्रेस्क्राइबहरूको औषधि नियमित खानुपर्ने हुन्छ, त्यसले छोड्न मिल्दैन। यदि परामर्श लिएर मात्र त्यसको डोज घटाउने अथवा बढाउने मात्र गर्नुपर्ने हुनसक्छ। र त्यस्तै अन्य रोगहरूमा पनि यो चाहिँ जल वियोजन भयो होइन, अनि त्यसपछि जुन अघि तपाईँले भन्नुभयो टेम्परेचर भेरिएसनका कुराहरूले गर्दाखेरि हामीसँग रोगसँग अब त्यसको साथसाथ न्युट्रिसनका कुराहरू पनि आउँछ, त्यसले गर्दाखेरि रोगसँग लड्ने क्षमता जुन शरीरको इम्युनिटी कमी हुन्छ एकदमै, त्यसले गर्दाखेरि त्यस्तो अवस्थामा बिजनेसको रोगहरू बढ्ने, रोगको उपयोगहरू बढ्ने, ब्लड प्रेसर बढ्ने घट्ने हुने त्यस्तो समस्याहरू पनि हुनसक्छ। टेम्परेचर भेरिएसनका कुराहरूले दिउँसो गर्ने हुन्छ, बिहान बेलुका चिसो हुन्छ, पानी परिराखेको हुन्छ, पानीमा भिज्छौ, त्यसले गर्दाखेरि शरीरमा विभिन्न सुखको चाहिँ संक्रमणहरू हुने सम्भावना चाहिँ एकदमै बढ्छ।
0: बिहान बेलुका चिसो हुने तातो लुगा लाउनु पर्यो, दिउँसो गर्मी हुन्छ फेरि त्यो लुगा चाहिँ पातलो लाउनु पर्यो, पातलै लुगा लाएर दिनभरि बिताइरह हुन्छ अनि कहिले बाक्लै लुगा लाएर दिनभरि बिताउनु पर्ने स्थिति हुन्छ। शरीर अनुसार कपडा मिलाउन सकेन भने चाहिँ आउने समस्या
1: पर्छ। जस्तै तपाईँले पसिना आयो, त्यो पसिनाको भित्रको चाहिँ भित्रको बनियन अथवा गन्दगीलाई फेर्नु पर्यो होइन, फेरेर अर्को सुक्खा लगाउनु पर्यो। यदि तपाईँले त्यसैसँग सुत्नुहुन्छ भने राति फेरि त्यसले चिसो सर्ने, किनभने टेम्परेचर अटोमेटिकली डाउन हुन्छ रातको समयमा होइन, त्यसलाई चिसो पर्दाखेरि विभिन्न किसिमको संक्रमणहरूले सम्भावना हुन्छ। न्युमोनियाकै कुरा गरौँ भने धेरै चिसो भयो भने त न्युमोनिया पनि हुनसक्छ, त्यसकारण चाहिँ कोल्ड एक्सपोजर धेरै हुँदाखेरि त्यस्ता रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ। त्यसकारण चाहिँ अब यसको लागि पनि हामीले जनचेतना जगाउनु पर्ने हुनसक्छ। त्यसकारण चाहिँ बाहिर जाँदाखेरि यदि कपडाहरू भिजेको छ भने त्यो भिजालाई कमसेकम त्यसलाई फेरेर कमसेकम आफ्नो शरीरलाई चाहिँ सकेसम्म सुक्खा पारेर त्यो सफा कपडा, धोएको कपडा, सुक्खा गरेको कपडा त्यो लगाउनु पर्ने हुनसक्छ। पसिना सोच्ने खाले कपडाहरू लगाउनु पर्ने हुनसक्छ। सुतीको कपडाहरू, यो सिन्थेटिक कपडाहरू भन्दा पनि सुतीको कपडा लगायो भने चाहिँ पसिना राम्रो सोच्ने हुनसक्छ, त्यसले गर्दाखेरि सजिलो हुन्छ।
0: मानसिक स्वास्थ्य समस्या अथवा भनौँ मनोसामाजिक समस्याहरू कतिको निम्तन सक्छ?
1: पक्कै पनि हुन सक्छ किन भन्दाखेरि मानव न अब गर्मीमा झाडा पखाला भएको छ अथवा कसैलाई फुड पोइजनिङ भन्थ्यो एकजना कुनै परिवारको सदस्यलाई त्यो समस्या हुनुहुन्छ होल फ्यामिलीका मेम्बर्सलाई नै एउटा चाहिँ भनौँ न समस्या हो त्यसले गर्दाखेरि स्ट्रेसमा होल परिवार स्ट्रेसमा हुन्छ अब यो स्ट्रेसफुल कन्डिसनमा अब बुवा आमा हुनुहुन्छ छोराछोरीहरू बिरामी भयो बुवा आमाले चाहिँ स्ट्रेसले गर्दाखेरि उहाँको नर्मल प्रेसर भएको मान्छेले ब्लड प्रेसर बढ्न सक्छ
0: अब जुन खालका समस्याहरूको चर्चा गरिरहेका छौ अब काठमाडौँ उपत्यकामा धेरै यो सुकुम्बासी बस्तीकाहरूलाई स्थानान्तरण गरियो उहाँहरू पक्कै तनावमै हुनुहुन्छ होइन तनाव व्यवस्थापनको लागि चाहिँ उहाँहरूको लागि चाहिँ अलिकति पालिकाले गर्न सक्ने भूमिका चाहिँ के देख्नुहुन्छ
1: जुन विस्थापित भएर बसिराख्नु भएको छ उहाँहरूको बाँस बाँस कपास भन्छ खास गरेर उहाँहरूलाई समय अनुसारको खाना हामीले उहाँले उपलब्ध गराउन सक्नु पर्यो थुप्रै त्यस्ता व्यक्तिहरू जुन लामो समय औषधि खानुपर्ने हुनसक्छ उहाँहरूलाई चाहिँ विभिन्न रोगको औषधिहरू जस्तै यो उच्च रक्तचाप भयो डायबिटिज भयो विभिन्न प्रकारको रोग जुन लामो समयसम्म औषधि खाइराख्नु भएको छ उहाँले खाइराख्नु सक्नु भएको छैन होला विभिन्न कारणले गर्दाखेरि उहाँलाई त्यो इन्स्योर गरेर के औषधि खानुभयो त्यो हामीले त्यसलाई थाहा पाएर उहाँलाई त्यो औषधि उपलब्ध गराएर चाहिँ हामीले वितरण गर्नु पर्यो अनि खाएको सुनिश्चित हुनु पर्यो अर्को उहाँलाई विभिन्न किसिमको समस्या परेको हुनसक्छ विभिन्न किसिमका चोटपटक घाउ चोटपटक विभिन्न चाहिँ मानसिक तनाव हुँदाखेरि त्यहाँबाट मेडिकल टिमहरू पठाएर होइन अथवा विभिन्न यो चाहिँ भनौँ न टिमहरू मेडिकल टिमहरूलाई पठाएर पनि चाहिँ हामीले केही व्यवस्थापन गर्न सक्छौ त्यसको लागि विभिन्न कलेजहरू पनि हुनसक्छ विभिन्न किसिमको युनिभर्सिटी हुन्छ तीसँग सहकार्य गरेर पनि हामीले पठाउन सक्छौ खानपानको साथसाथमा उहाँहरूलाई शुद्ध पानीको व्यवस्था गर्नुपर्ने हुनसक्छ अनि त्यसपछि अर्को साथसाथमा उहाँहरूलाई उहाँहरूका जुन भएका परिवारका सदस्यहरूलाई चाहिँ पढ्न पाएको हुँदैन अब एउटा स्कूलमा पढिराखेको थियो त्यो स्कूल क्लास भयो अथवा बन्द भयो अर्को ठाउँमा गएर स्थानान्तर गर्दाखेरि अर्को स्कूलमा जानुपर्ने भयो अनि त्यस कारण चाहिँ बच्चाहरूको मनस्थिति पनि अर्को हुनसक्छ स्कूल पढ्न पाएको हुँदैन त्यस कारण चाहिँ ती बच्चाहरूलाई पनि हामीले काउन्सिलिङ गरेर मनोसामाजिक परामर्श दिएर उहाँ बच्चाहरू परिवारका सदस्य मनोसामाजिक परामर्श दिएर पनि हामीले यो चाहिँ कामहरू गर्नुपर्ने हुनसक्छ यसको लागि हामी आफैले गर्नुपर्छ भन्ने छैन यसका लागि मनोसामाजिक परामर्शहरूलाई विभिन्न संघ संस्थाहरू चाहिँ उहाँहरूको चाहिँ सहयोग लिएर पनि हामीले गर्न सकिन्छ अब यो तपाईँ जस्तो मिडियाले पनि चाहिँ यो मनोसामाजिक परामर्श दिने खालका विभिन्न सन्देशमूलक चाहिँ मेसेजहरू पनि फ्लो गर्नुपर्ने हुन्छ
0: एक त मनोसामाजिक परामर्शको कुरा यहाँले भन्नुभयो जुन चाहिँ एकदमै महत्वपूर्ण यो बेला चाहिँ हरेक ठाउँमा हरेक व्यक्तिलाई चाहिने भइसकेको अवस्थामा विशेष परिस्थितिले स्थानान्तरण भएकोलाई त झन् चाहियो नै होइन अब त्यो ठाउँमा भएका जस्तो आफ्नो छुट्टै छुट्टै खालको संरचनामा बसिरहेका व्यक्तिहरू एकै ठाउँमा होल्डिङ सेन्टरमा बसिरहनु भएको छ एकै ठाउँमा यसरी बस्दाखेरि चाहिँ उहाँहरूलाई भनौँ न त्यसले गर्दाखेरि शौचालयको व्यवस्थापन नभएर अथवा पानी राम्रो नभएर अथवा खानाको राम्रो व्यवस्थापन नभएर कस्ता खालका स्वास्थ्य समस्या चाहिँ देखिन सक्छ
1: अब यो एक त सबैभन्दा ठूलो अव्यवस्थित यही चिज बस्ने बसाई अथवा अलि राम्रोसँग व्यवस्थित भएन भने पानी जन्य रोग त अघि मैले भनिहालेँ त्यसको साथसाथ मानसिक विभिन्न समस्याहरू देख्ने छँदैछ र त्यसको साथसाथमा अन्य विभिन्न झैँ झगडाहरूमा एक आपसमा झैँ झगडा हुने ती समस्याहरू देख्न सक्छ त्यसको लागि अब यहाँले देख्नुभयो होला भूकम्पको बेलामा कोविडको बेलामा पनि जुन एउटा भाइचारा नेपालीहरूलाई त्यस्तो समस्या परेको बेला नेपालीले देखाउने एउटा कल्चर भनेको एकदमै मिल्ने भनौँ न कम्युनिटीमा समुदायमा बसी एकदम मिल्ने एक आपसमा सहयोग गर्ने जुन हाम्रो चाहिँ प्रचलन छ त्यो प्रचलन पक्कै पनि हुन्छ भन्ने सोचेको छु त्यस्तो नहोला त्यो नहुनको लागि हामीले उहाँहरू चाहिँ ती ठाउँमा बस्ने व्यक्तिहरूको व्यवस्थापनको लागि सबै पक्षले आफ्नो चाहिँ भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ जस्तै नगरपालिका भयो त्यस्तो विभिन्न वार्ड कार्यालयहरूदेखि लिएर विभिन्न संघ संस्थाहरू भयो विभिन्न मन्त्रालयले चाहिँ अन्तर भनौँ न यो समन्वय गरेर ती चिजहरूको चाहिँ व्यवस्थापन गर्न सक्छ
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्दिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला

0: तत्काल एम्बुलेंस को फोन नंबर जुनसुक समय में भी चाहन सकता कंठ पारो वा सबले देखने ठाव में रख
1: सार्वजनिक हित का लागी उजालो को अनुरोध
2: सड़क में गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाड़ी में होस् या पैदल
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्
1: सुरक्षित यात्रा का लागि अपनाउनु पर्ने सावधानी सड़क में यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमवार र शुक्रवार बिहान 9:15 देखि 10 बजे सम्म उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्जमा
1: सिद्धि तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी

0: World's number one tire brand.
1: Classic Tekko 60th anniversary offer. Jati ma payo, kheti ma payo. Budget cha package ta pai ke rozai ko. Abo internet TV, the Wi-Fi 6 router pani kheti mai payin cha. Classic Tekko kune pani plan kharid ma harik hafta. 3 jana rai 3 magna internet bonus. Ta maasi 1 jana rai ru 12,000 ko internet bonus. Samparka 980-100-4477. Classic Tekko. Jati ma payo, kheti ma payo.
2: के तपाईं झाड, कम्मर, घुरा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्।
2: हाम्रा सेवाहरू:
3: ओपीडी सेवा,
2: विशेषज्ञ ओपीडी सेवा,
3: निःशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
3: पूर्वकर्म पञ्चकर्म सेवा,
2: छार सूत्र सेवा,
3: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690 98-514-24063।
4: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भविष्यवि र विपत्ति बाजा बजाएर आउँदैनन्।
5: 4 बजे गीतका लागि उज्यालोको अनुरोध।

0: सही ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा। विशेष गरेर हामीले यो मौसम परिवर्तनले आउने विभिन्न स्वास्थ्य समस्याका बारेमा चर्चा गरिरहेका छौं। अलिकति विगतलाई कोट्याउन, मौसम परिवर्तनमा विशेष सावधानी नअपनाउँदाखेरि चाहिँ त्यो बेला चाहिँ विभिन्न प्रकोपको अवस्थाहरू आएको, महामारीको अवस्थाहरू आएको विगतका केही उदाहरण दिनुहुन्छ? यहाँ त थुप्रै अस्पतालमा निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो।
2: अब जस्तै गत वर्षकै कुराहरू, बिजनेसमा खानेपानी वितरणमा यो सिजनमा पानी कन्टामिनेसन भएको हुनाले चाहिँ हैजाको प्रकोप भयो। त्यस्तै दुई वर्ष तीन वर्ष अगाडि चाहिँ पानीकै समस्याले गर्दाखेरि कपिल वस्तुमा चाहिँ एउटा हैजाको प्रकोप भयो। त्यस्तै आजभन्दा 10-15 वर्ष अगाडि यो हेपाटाइटिस ए को विराटनगरमा संक्रमण भयो, ती घटनाहरू हाम्रो अगाडि छँदैछ। त्यसकारण यस्ता घटनाहरू नहोला भन्न सकिँदैन। त्यसकारण चाहिँ ती घटनाहरू नआउनको लागि सम्बन्धित क्षेत्रले चाहिँ यसमा एकदमै चासो दिनुपर्ने हुन्छ। शुद्ध खाने पानीको चाहिँ यसलाई चाहिँ कन्टामिनेसन नहुनको लागि अहिलेदेखि नै यसको चाहिँ सुरक्षित उपायहरू अवलम्बन गर्ने, विभिन्न संघ संस्थाहरूसँग एउटा समन्वय गरेर आफ आफ्ना रेस्पोन्सिबिलिटीहरू चाहिँ निर्धारण गर्ने, समय समयमा त्यसलाई चाहिँ अवलम्बन गर्नुपर्ने हुन सक्छ।
1: चर्चा गरौँ अलिकति बाल बालिकाको, होइन, यो मौसम परिवर्तनमा उनीहरूलाई विशेष सुरक्षित गर्नुपर्ने पनि हुन सक्छ, होइन? विद्यालय जाने बाल बालिकालाई चाहिँ मौसम अनुसारको सुरक्षा चाहिँ कसरी प्रदान गर्ने?
2: एकदम राम्रो कुरा गर्नुभयो। अहिले वर्षायामको लागि बच्चाहरू हो भने पानी पर्ने सम्भावना हुन्छ, तर एकछिन हेर्दाखेरि पानी परेको नै एकछिनपछि पानी परिराखेको त्यसले गर्दाखेरि बच्चाहरू भिज्ने सम्भावना हुन्छ, र भिज्ने बेलामा भित्रको कपडासँग पनि भिजिराखेको हुन्छ। भिजेको कपडाहरूलाई चाहिँ निकालिदिनुपर्छ, अर्को कपडा लगाइदिनुपर्छ। विभिन्न किसिमको माइक्रोब्सहरू हार्बर गर्ने अवस्था भएको हुँदाखेरि विभिन्न छालाजन्य रोगहरू हुन्छ, पिम्सका भाइरल संक्रमणहरू हुन्छ, खास गरेर बच्चाहरूमा देखिराख्नुपर्छ। ह्यान्ड फुट अफ द माउथ डिजिज भन्छ, होइन, यो हात खुट्टाहरूमा मुखमा छालाका दागहरू घाउहरू देखिएको हुन्छ, त्यो बढी मात्रामा देखिराखेको हुन्छ। कतिपयले भन्छ त्यो चाहिँ भनौँ न फोहोर मैला भएर हो भन्छ, वास्तवमा त्यो फोहोर मैला होइन, हाम्रो शरीरमा भएका जुन भाइरसहरू चाहिँ भनौँ न त्यो चाहिँ सक्रिय भएर चाहिँ त्यस्तो भएको अवस्था हो। त्यस्तै विभिन्न किसिमका यो बच्चाहरूलाई रुगाखोकीहरू चाहिँ प्रशस्त मात्र हुन्छ। ती चिजको लागि आफ्ना नानीहरूलाई न्यानो कपडा लगाउने, सकेसम्म यो रङ्गी चाहिँ विभिन्न किसिमका सिन्थेटिक कपडा भन्दा पनि सुतीका कपडाहरू लगाइदिने, हरेक दिन कपडाहरू चाहिँ फेर दिने, सफा सुग्घर राख्ने गर्नुपर्ने हुनसक्छ। र स्कुल जाँदाखेरि अथवा कहीँ जाँदाखेरि बाहिर गर्दाखेरि सुरक्षित हुनको लागि उनीहरूलाई रेनकोट भयो, छाता भयो, यो जुत्ता मुजाहरू भयो, यी चिजहरू चाहिँ विचार गर्नुहुन्छ। बाहिर जाँदाखेरि बच्चाहरू पानीको समयमा सानसाना नानीहरू पानी पर्दाखेरि खेल्न समयमा हुन्छ, उनीहरू रुचाउँछन् पनि, होइन, त्यसकारण तिनीहरूलाई जाँदाखेरि जाने बेला खेल त खेलोस्, खेलिसकेपछि घर भित्रदाखेरि कमसेकम उनीहरूलाई ती नुहाएर अथवा सफा गरेर नयाँ कपडा लगाइदिने।
1: जस्तो विद्यालयले अप्नाउनु पर्ने सावधानी अलिकति जोड्न खोजे, जस्तो गर्मी हुन्छ टिनको छाना हुन्छ, होइन, टिनको छानामा दिनभरि बस्ने अनि पानी चाहिँ पटक्कै नखाने, कस्तो समस्या हुन्छ?
2: सबैसँग आद्रता पनि बढ्दो छ, टेम्परेचर पनि बढ्दो गइरहेको छ, त्यसले गर्दाखेरि पानी र लवण पदार्थ प्रशस्त मात्रामा नष्ट भइरहेको हुन्छ। त्यसलाई रिप्लेस गर्नको लागि पानी प्रशस्त मात्रामा खानु पर्यो। त्यसकारण चाहिँ आफ्नो स्कुल अथवा विद्यालय अथवा संघ संस्था जहाँ पनि हुन्छ प्रशस्त मात्रामा अरू सिजन भन्दा पनि बढी मात्रामा पानी चाहिँ हामीले उपलब्ध गराउनुपर्छ। दिएको पानी र सुरक्षित भएको एकै हुनु पर्यो मुख्य कुरा, पानी मात्र भएर पनि हुँदैन। अर्को ध्यान दिनुपर्ने कुराहरू, यो सिजनमा किरा फटेङ्ग्राहरू पनि हुँदाखेरि त्यो किरा फटेङ्ग्रालाई पनि असर गर्ने हुनसक्छ। त्यसकारण त्यस्तो स्नेक बाहेक केही कुराहरू यो पानी परिराखेको हुन्छ, स्नेकहरू भनौँ न सर्पले सर्पको डिग्री पनि बढ्न हुन सक्छ, विशेष किराहरू टोक्ने सम्भावना हुन्छ, त्यसलाई पनि हामीले विचार गर्नुपर्छ,
1: त्यसमा पनि अलिकति ख्याल गर्नुपर्ने। जस्तो अब अलिकति ज्येष्ठ नागरिकहरूको चर्चा गरौँ, ज्येष्ठ नागरिकहरूलाई उहाँहरू पनि बच्चाहरू जस्तै हो, होइन, बच्चाहरू जस्तै उहाँहरूले पनि भनेको नमान्ने, कुराहरू नबुझ्ने खालको पनि हुन्छ, जसले हेरचाह गर्नुहुन्छ नि उहाँले के सावधानी अप्नाउने?
2: अब उहाँलाई चाहिँ मुख्य कुरा हुँदाखेरि साना साना नानीहरू जस्तै उहाँलाई पनि चाहिँ जल वियोजन हुने यो डिहाइड्रेसन एकदमै छिटो हुन्छ त्यस कारण उहाँलाई पनि बढी मात्रामा पानी हामीले दिनुपर्ने हुन्छ तर पानीको रूपमा चाहिँ हामीले अन्य पेय पदार्थ चाहिँ दिनु हुँदैन दुई किसिमको चाहिँ यो चिनीजन्य पेय पदार्थ हुन्छ त्यो चाहिँ भनौँ न त्यो दिनु हुँदैन कतिपयले चाहिँ हजुरबा हजुरआमालाई चाहिँ माया गरेर चाहिँ यो कुकुकोलादेखि फाइन्दादेखि लिएर हजुरआमाको लागि भने ल्याइरहेको बार हुन्छ ती चाहिँ दिन खोज्छन् साथीले झन् असर पुर्याइरहेको हुन्छ र अर्को मुख्य कुरा चाहिँ उहाँहरूलाई खाने चिजहरूमा पनि हामीले विचार पुर्याउनुपर्छ थोर थोरै मात्रामा हल्का पचाउन सक्ने चिजहरू हामीले दिनुपर्ने हुनसक्छ र फ्राई गरेका चिजहरू सकेसम्म नदिउँ सुपाच्य चिजहरू हामीले दिउँ होइन के कुरा चाहिँ उहाँहरूले चाहिँ कतिपय सिनियर सिटिजनहरूले 99% सिनियर सिटिजन नै कुनै न कुनै औषधि खाइराखेको हुन्छ उहाँहरूले कतिपयले प्रेसरका औषधि खाइरहन्छ कतिपयले सुगरका औषधि खाइराखेको हुन्छ कसैले सिओपिडीका औषधि खाइरहेका हुन्छ कसैले आग्माका औषधि खाइराख्नु भएको छ होइन कसैले थाइरोइडका समस्या भएको बेला थाइरोइडका औषधि खाइराख्नुहुन्छ उहाँहरूलाई चाहिँ नियमित ती औषधिहरू चाहिँ हामीले खुवाइराख्नुपर्ने हुनसक्छ र यो बेलामा अब उमेर पुगेका सिनियर सिटिजनमा एउटा जल वियोजनको साथसाथमा पौष्टिक पदार्थको कमीले पनि किनभने खाना रुचि हुँदैन होइन खाना रुचि नहुँदाखेरि जे पाते खाँदाखेरि यो खाद्य पदार्थसँग विभिन्न किसिमको झाडा पाख्रादेखि थुप्रै अपजन्य रोगहरू पनि आउन सक्छ त्यस कारण उहाँलाई पौष्टिक प्रकारको खाने पदार्थहरू प्रोटिनयुक्त खानाहरू चाहिँ हामीले उहाँलाई चाहिँ बराबर मात्रामा खुवाउनुपर्छ सम्झाउनुपर्छ कतिपय भनौँ न यो उमेर पुगेका व्यक्तिहरू चाहिँ भनौँ न आफ्नो मानसिक सन्तुलन गुमाएर जस्तै अल्जाइमर्स व्यक्तिहरू थुप्रै प्रकारका होइन रोग समस्याबाट पीड़ित भएका व्यक्तिहरूले चाहिँ आफ्नो नियमित प्रक्रिया नै बिर्सेको बेलामा उहाँहरूलाई परिवारका सदस्यहरूले चाहिँ अलिकति चनाखो भएर झिजो नमानिकन चाहिँ उहाँहरूलाई अलिकति केयर टेक गरे पनि चाहिँ समस्या समाधान गर्नुहुन्छ
1: अब दीर्घ रोगीहरू हुनुहुन्छ उहाँहरू जो औषधिहरू सेवन गरिराख्नुपर्ने हुन्छ उहाँहरूलाई मौसम परिवर्तन हुँदा आउने समस्यालाई पनि मध्यनजर गरेर चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ कसरी ख्याल गर्न चाहिँ सुझाव दिनुहुन्छ
2: खास गरेर यो लामो समय औषधि सेवन गर्नेहरूको लागि अब तातो चिसोको लागि सिओपिडी भएका व्यक्तिहरूमा यो सिजनमा बहुत धेरै समस्याहरू हुनसक्छ त्यसको लागि उहाँहरूले चाहिँ आफ्नो खानपिनमा ध्यान दिनु पर्यो त्यस्तै प्रशस्तमा झोलियो तातो झोलिलो पदार्थहरू प्रयोग गर्नु पर्यो जुन हामीले अन्य सिजनमा भन्दै यो सिजनमा बढी मात्रामा प्रयोग झोलिलो पदार्थहरू प्रशस्त मात्रामा प्रयोग गर्नुपर्ने हुनसक्छ केमिकलहरू वरिपरि हाम्रो वातावरण प्रदूषणहरू छ त्यसले गर्दा पनि विभिन्न किसिमका रोगहरू यो जुन श्वास प्रश्वास गर्ने रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ त्यो बढ्न दिनुको लागि उहाँलाई चाहिँ धुलोहरूबाट बचाउने यो अनावश्यक गन्धहरूबाट बचाउने त्यस एक्सपोजर नहुनुको लागि मास्क लगाउने व्यक्तिगत सरसफाइमा ध्यान दिने जुन पहिले लिइरहेका औषधिहरूको चाहिँ नियमित हुनलाई चाहिँ हामीले चाहिँ नियमित चाहिँ नियमित रूपमा हामीले उहाँलाई वितरण गर्ने अनि खाएको सुनिश्चित गर्ने त्यसको साथसाथमा आवश्यक परे बेला चाहिँ भनौँ न उहाँको स्वास्थ्य समस्या छ भने स्वास्थ्य कर्मीका अथवा चिकित्सकका परामर्श लिएर मात्रै सहयोग दिनुपर्ने
1: अब निकै गर्मी छ भने पनि कहिलेकाहीँ चाहिँ परिस्थिति बस बाहिर निस्केर काम गर्नुपर्ने हुन्छ चर्को घाममा काम गर्नुपर्ने पनि धेरैजना हुनुहुन्छ र पानी परेको बेला त्यही पानीमा रुझेर काम गर्नुपर्ने पनि बाध्यता भएकाहरू धेरै हुनुहुन्छ उहाँहरूलाई सुझाव दिनु पर्दाखेरि चाहिँ के कस्ता सुझाव
2: यस्तो छ यो काम पनि गर्नुपर्ने हुनसक्छ त्यस कारण चर्को घाममा हामीले सकेसम्म काम गर्दै बिहानको समयमा हामीले 10-11 बजीसम्म काम गर्ने त्यसपछि बीचमा हामीले ब्रेक लिने अनि जब 4-5 बजी टेम्परेचर बिस्तारै घट्न थाल्छ त्यसपछि काम गर्ने त्यो सिफ्ट पनि हामीले अपनाउन सक्छौँ र त्यस्तै गर्मीमा त्यो भिन्न प्रतिकूल समयका बावजुद पनि काम गर्नुपर्ने अवस्था छ भने पानीबाट चाहिँ बस्नको लागि परम्परागत यो चाहिँ भनौँ सेकु भन्छ यो बाँसले बनाएको होइन त्यो पनि प्रयोग गर्न सकिन्छ यसको रेनकोटहरू प्रयोग गर्न सकिन्छ वातावरण पर्ने ठाउँ काम गर्ने ठाउँहरूमा चाहिँ कमसे कम पानीबाट बचाउनको लागि रुखहरू चाहिँ हुनु पर्यो यदि पानीमा नै भिजेर काम गर्नु छ भने काम सटेन आवर गरिसकेपछि त्यो कपडा फेर्ने एउटा चाहिँ वातावरण हामीले मिलाइदिनु पर्यो ती चिजहरू गर्न सकिन्छ
1: त्यो चाहिँ अब व्यक्ति सँगसँगै काम गर्ने कार्यालयले पनि विशेष
2: एकदमै विचार
1: गर्नुपर्ने पानी जाने रोगहरू नआओस् जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ
2: स्वास्थ्य संस्थाहरू भयो पालिकाहरू भयो होइन अस्पतालहरू भयो नगर अस्पताल भयो अनि त्यसपछि विभिन्न स्वास्थ्य संस्थाहरू भयो स्वास्थ्य चौकीहरू भयो अस्पतालै भयो यिनीहरूले पनि एकदम तयारी हाल्नुपर्छ सुरक्षित पानीको सुरक्षित खानाको सुरक्षित आरामको विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना गराउने कामहरू गर्नुपर्ने हुन्छ मुहानहरू सफा गर्नेदेखि लिएर पानीको जुन पानी खान मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि त्यसको व्यवस्थापन गर्नुपर्छ पहिलेदेखि जुन व्यवस्था थियो अहिले त राम्रो समय के आएको छ भन्दाखेरि सबै अधिकारहरू भन्दा भनौँ केन्द्रीय सरकारमा प्रादेशिक सरकारहरू भन्दा सबभन्दा बढी अधिकार दिएको छ स्थानीय सरकारलाई दिएको छ अनि त्यसरी स्थानीय सरकारले आफ्नो जनताका विभिन्न समस्याहरूलाई मध्यनजर गरेर कस्ता प्रकारका समस्या हाम्रो समुदायमा छ त्यो एकै मिलेर चाहिँ उहाँले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्नुहुन्छ त्यसको लागि विभिन्न किसिमको प्राविधिक सहयोग चाहिन्छ भने जिल्ला स्वास्थ्य कार्यालय पनि हुनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालयले पनि केही सहयोग दिन सक्छ नजिकै रहेको विभिन्न अस्पतालहरूले मेडिकल कलेजहरूले युनिभर्सिटीले पनि सहयोग दिन सक्छ विभिन्न संघ संस्थाहरूले पनि सहयोग दिनुपर्ने हुनसक्छ पालिकादेखि लिएर पालिकामा रहेका विभिन्न यो ऱ्यापिड रेस्पोन्स युनिटहरू हुन्छ होइन महामारी तयारीको लागि पूर्व तयारीको लागि गरेका संस्थाहरूसँग समन्वय गरेर कसको रेस्पोन्सिबिलिटी के भन्ने कुराहरू चाहिँ यकिन गरेर चाहिँ कार्यक्रम तयार गर्नुपर्ने हुन्छ अहिले
1: सरकारको तयारी त छँदैछ व्यक्तिको तयारी पनि त्यतिकै जरूरी हुन्छ होइन जस्तो किटजन्य रोगहरू पनि यो बेला बढ्ने हुन्छ किटजन्य रोग लगायतका विभिन्न अब यो पानीजन्य किटजन्य खानाजन्य सबै रोगहरू चाहिँ यही बेला आइपर्छन् देखा पर्छन् होइन अब पूर्व तयारी चाहिँ के गर्ने घर परिवार व्यक्तिले
2: अघि मैले शुद्ध पानीकै कुरा गरेँ शुद्ध पानीसँग घर परिवारले हाम्रो आफू लगायत आफ्नो परिवारका सदस्यले जुन पिउने पानी स्वच्छ छ सफा छ सेफ छ भनेर सुनिश्चित हुनु पर्यो यदि सुनिश्चित छैन भने त्यसलाई कसरी सुरक्षित बनाउने विभिन्न विधिहरू अवलम्बन गर्ने जुन भनौँ न फिल्ट्रेसनका कुराहरू छन् पानी बोइलिङका कुराहरू छन् त्यसलाई चाहिँ अपनाउनु पर्यो व्यवहार परिवर्तन गर्नु पर्यो कमसेकम ह्यान्ड हाइजिनका कुराहरूलाई चाहिँ राम्रोसँग चाहिँ गर्नु पर्यो व्यक्तिगत सरसफाइका कुराहरू भयो त्यसपछि त्यति मात्र नभएर वातावरण प्रदूषण नहुनको लागि हाम्रो वेस्ट डिस्पोजलमा पनि हामीले ध्यान दिनु पर्यो फोहोर व्यवस्थापन गर्नु पर्यो त्यो फोहोर व्यवस्था जतै फाल्न भएन जस्तै यो भनौँ न एक्स्ट्रा डिस्पोजलका कुराहरू छन् होइन दिशा के भन्छ त्यसलाई पनि व्यवस्थापन गर्नको लागि जतातै गर्नु भएन पानीका मुहानदेखि अलगै गर्नुपर्ने हुनसक्छ जुन ढलका कुराहरू छ ढलको व्यवस्थापन चाहिँ यो जुन पानी बग्ने सिस्टमहरू छ पाइपिङ भएको सिस्टम माथि मात्रै राख्नु भएन त्यसले गर्दा कन्टामिनेसन हुने सम्भावना हुनसक्छ त्यो परिवारले गर्नु पर्यो त्यसपछि अर्को कुरा अब यो पानीको प्रशस्त मात्रामा जुन हामीले नियमित जुन पानी सेवन गर्छौँ पहिलेको भन्दा पनि बढी मात्रामा पानी प्रयोग गर्नु पर्यो र पानीको नाममा विभिन्न यो चाहिँ पेय पदार्थ चाहिँ सेवन गर्न भएन यदि समस्या छ भने कुन त्यस्ता समस्या छन् कुन पारिवारिक सदस्य परिवारका सदस्यलाई खाना जन्ने अथवा यो किटजन्य रोगहरू छ भने तत्कालीन स्वास्थ्य कर्मीसँग समन्वय गरेर मात्र चाहिँ औषधि सेवन गर्न म अनुरोध गर्न चाहन्छु
1: वातावरणकै कुरा गरौँ न किटजन्य समस्या बढ्न नदिनको लागि चाहिँ वातावरण सरसफाई कतिको महत्वपूर्ण छ हामीले घरको मात्र सरसफाईलाई बढी जोड दिन्छौँ
2: राम्रो कुरा गर्नु अहिले चाहिँ यो भनौँ न भर्खरै पानी काठमाडौँमा त पानी अभाव नै छ तर पानी परिराखेको सबैको घरमा त्यही भित्रमा भिजिट गर्नु भने कुनै न कुनै भाँडामा पानी जम्मा गरिराखेको नै हुन्छ त्यसलाई मौसम प्रबन्धनको लागि त्यसको साथसाथमा देखिराख्नु भएको छ विभिन्न किसिमको पानी जम्मा हुने वातावरण भनौँ न कोकको बोतलदेखि लिएर तपाईँको कुनै यो मोटरका टायरहरूदेखि लिएर विभिन्न भाँडा बर्तनहरू त्यतिकै रहेको हुन्छ जहाँ पनि पानी मजाले जम्मा हुन्छ त्यसको साथसाथमा अहिले देखिराख्नु भएको छ जुन यो फोहोर मैला अव्यवस्थितले गर्दाखेरि बाटोमा परेका खाल्टाहरूले गर्दाखेरि पानी पनि जम्मा भइरहेका छ ती खाल्टाहरूमा बिजनेसका परजीवी अब यो के भन्छ यो बिजनेसका यो मस्किटोहरू भनौँ न लामखुट्टीहरू वृद्धि भइरहेका हुन्छ त्यो लामखुट्टीले गर्दाखेरि मलेरियादेखि लिएर डेङ्गुदेखि लिएर चिकनगुनियादेखि स्टप टाइप वर्ष थुप्रै प्रकारको रोगहरू चाहिँ बढी मात्रामा देखिनु हुँदाखेरि त्यस्तो नहुनको लागि वातावरणमा एकदम हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ फोहोर मैला राम्रोसँग व्यवस्थित गर्ने पानी जम्मा नदिनको लागि ती खाल्टाहरू पुर्नुदेखि लिएर ती यदि कुनै पनि भाँडामा अथवा बोतलमा पानी जम्मा भएको छ त्यो पानीमा चाहिँ हामीले फेक्नुपर्ने हुन्छ फेक्नाले के हुन्छ भने त्यसमा चाहिँ भएका जुन यो लामखुट्टेका चाहिँ लार्वा पिपाहरू चाहिँ नष्ट हुन सक्छ, हुर्कन पाउँदैन, ती चिजहरू गर्नुपर्ने हुन सक्छ। र अर्को कुरा, यो महिनामा हामी भनौँ न बिहानै बेलुका चाहिँ जाँदाखेरि गर्मी भन्छौँ तर नाङ्गो कपडा लगाएर जान्छौँ, होइन यो भनौँ न बाहुला नभएको कपडा लगाउँछौँ, हाफ प्यान्ट लगाउँछौँ, त्यसले गर्दाखेरि विभिन्न किसिमका किराहरूले त्यो मच्छरहरूले चाहिँ लामखुट्टेले चाहिँ टुक्ने सम्भावना हुन्छ, जसले गर्दाखेरि मलेरियादेखि डेङ्गुदेखि लिएर थुप्रै प्रकारको रोग हुने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा बरु पातलो कपडा लगाएर नै छोप्ने कपडाहरू लगाउनु पर्यो, कमसे कम त्यसले गर्दाखेरि जुन लामखुट्टेको टोकाइबाट बस्न सकिन्छ, लामखुट्टेको साथसाथमा विभिन्न किसिमका किरा फटेङ्ग्राहरूबाट पनि बस्न सकिन्छ।
1: जस्तो विशेष गरेर यो समयमा जुन चाहिँ पर्वतारोहणको चर्चा पनि हुन्छ, पर्वतारोहणको सिजन पनि हो, होइन मौसमको बदलावले गर्दाखेरि चाहिँ यो पर्वतारोहणमा जाने व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी चाहिँ अप्नाउनु जरुरी छ?
2: अब यो सिजनमा भनौँ न अहिले इन्टरनल टुरिज्म भन्दा आन्तरिक पर्यटन एकदमै फस्न आउँदछ। थुप्रै भनौँ न हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी विदेशभन्दा पनि नेपालभित्रकै ठाउँहरूमा चाहिँ यात्रा गर्न चाहिँ रुचाउनुहुन्छ। कतिपय ठाउँहरूमा गइराख्नुभयो, हामीले घटनाहरू सुनिरहेका छौँ, विभिन्न किसिमको समस्या परेको, त्यसमा ती यात्रा गर्ने चाहिँ हाम्रा यात्रीहरूलाई मेरो अनुरोध के भन्दा कमसेकम जाँदाखेरि आफूलाई चाहिने विभिन्न औषधि उपकरणहरू पनि साथमा लिएर जानुहोला। यदि तपाईँले नियमित औषधि सेवन गर्नु भएको छ त्यो औषधि पनि साथमा लिएर जानुहोस्। तपाईँलाई आवश्यक पर्ने अघि यात्रा गर्ने बेलुका छ जल वियोजन हुन सक्छ, होइन जल वियोजनले गर्दाखेरि विभिन्न किसिमको समस्याहरू हुनसक्छ। कमसेकम त्यस्तो अवस्थामा विभिन्न पेय बजारमा पाउने पेय पदार्थहरू पनि कमसेकम तपाईँले जाँदाखेरि जुन बजार पाउने यो ओआरएस भन्छ होइन त्यो ओआरएस चाहिँ लिएर जानुहोस्। त्यसले गर्दाखेरि पानी

0: उचाइ पुग्दाखेरि आफूलाई अप्ठ्यारो महसुस भयो भने त्यसलाई फर्दर रोकेर डाउन जाने अथवा केही समय आराम गर्ने फेरि त्यसलाई एडाप्टेसन गरेर भनौँ न त्यसलाई फेरि माथि चढ्ने त्यस्ता चाहिँ एक्सर्साइजहरू गर्नुपर्ने हुनसक्छ। एक्लै नजानुहोस्, जाने भने कमसे कम अरू साथीभाइ लिएर जानुहोस्, टिममा जानुहोस्, त्यसले गर्दाखेरि चाहिँ एक व्यक्ति मतलब आफूले सहयोग चाहिँ गर्न सजिलो हुन्छ। यसकारण चाहिँ यो आन्तरिक टुरिज्म जाँदाखेरि कमसे कम इन्फर्मेसन दिएर साथीभाइसँग जाँदाखेरि सजिलो हुन्छ।
1: के गर्नु हुँदैन जुन चाहिँ धेरै जसोले चाहिँ त्यो गल्ती चाहिँ गरिरहेको हुन्छ?
0: अब आफूले भनौँ न अब चाहिँ डिग्रीसँग सर्टेन पिक्समा हामी पुगिसके पनि त्यो डेस्टिनेसनमा पुग्नको लागि जनभन्दा पहिले नै विभिन्न समस्याहरू हुन्छ। जस्तै उसलाई चाहिँ अप्ठ्यारो हुने, टाउको दुख्ने, एकदम जिउ दुख्ने, विभिन्न सुखम शरीरमा चाहिँ स्पाजमहरू हुने, थकाइ लाग्ने, चक्कर आउने, बान्ता हुने, सास फेर्न गाह्रो हुने, त्यस्तो अवस्था हुनसक्छ। त्यस्तो भइदियो भने कमसे कम त्यो फर्कदा नजाने, कमसे कम उहाँले चाहिँ त्यो जुन लेभलमा पुग्नु भएको छ त्यो फेरि डाउन हुने, डाउन हुँदाखेरि केही समस्या बिस्तारै कम हुँदै जान्छ। त्यहाँ निश्चित घण्टा साधारण उपचार गरिसकेपछि त्यसपछि बल्ल हामीले यदि त्यस्तो समस्या छ भने बिस्तारै त्यसलाई चाहिँ त्यो पिकमा जानको लागि जानुपर्ने हुनसक्छ। यदि त्यस्तो समस्याका बावजुद पनि भनौँ न अब त्यहाँ नै पुग्न खोज्यो भने के हुन्छ त विभिन्न अप्रिय घटनाहरू चाहिँ हुन सक्ने सम्भावना हुन्छ। अल्टिट्युड सिकनेसका विभिन्न सिरियस कम्प्लिकेसनहरू हुन सक्ने सम्भावना हुनसक्छ।
1: ढुङ्गागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
0: सबभन्दा व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफूले गर्नुपर्ने हुनसक्छ होइन। जस्तै अब झाडा पाखलाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो, पानी सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउनुभन्दा पहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो। एक दुई अनि बाहिर वातावरणमा जुन बजारमा पाइएका जुन तयारी खानाहरू हुन्छन् होइन, अब चाहिँ घरमा गर्दाखेरि पकाउन मन लाग्दैन त आज चाहिँ बजार गएर खाना किनेर लिएर जान्छु भन्छ, कमसेकम ती चिजहरू सुरक्षित छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। सँगै छन् भने खाद्य पदार्थ घरमै बनाउने, बाहिर जुन पकाएका खानाहरूमा त्यति सुनिश्चित हुँदैन, सुरक्षित आवास हुँदैन, त्यस कारण चाहिँ घरमै बनाएर सेवन गर्नु पर्यो। र अर्को चिज प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छाला जन्मेदेखि लिएर रुगाहरू प्रशस्त मात्रा हुँदाखेरि चाहिँ छालाको सरसफाई, व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्यो, वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। र त्यस्तै अर्को विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनुको लागि अब यसलाई चाहिँ बिजनेसको उपायहरू हुनसक्छ, मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, यी चिजहरू चाहिँ यो चाहिँ लिएर आफूलाई केही चाहिँ व्यवहार परिवर्तन गर्न सकिन्छ।
1: डाक्टर धेरै धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण विषय र अहिलेको सन्दर्भमा निकै अपरिहार्य विषयमा चाहिँ चर्चा गर्न स्टुडियोमै आइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। आज हामीले मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानी बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बर्जितो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु।

0: हामीले मिलाउनु हुँदैन।
1: अह हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
3: हो र के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
7: गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल, आँखा बन्द गर त।
7: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
8: ल, अब आँखा खोला त।
7: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना ढुङ्गी, बुलाकी, मङदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-60।

0: पालू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सूर्य एफएम स्टूडियो टाइम
2: इट्स 9 AM
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुतु नगर पालिका 5 सोलू कुम्बू
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्की एयरलाइन्सको जहाजको पाण्डामा आगो। सबै यात्रु सकुशल। विमानस्थलमा केही बेर रोकिएको उडान अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज। सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई। र नेपाल खेलले आज अमेरिकासँग अन्तिम खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। इस्तान्बुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गर्ने क्रममा पाण्डामा अचानक लागेको आगो निभाइएको छ। आज बिहान 7:45 जहाज अवतरण गर्ने क्रममा पाङ्ग्राबाट धुवा उडेको देख्ने बित्तिकै दमकलले निभाएको थियो। जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ। सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ। आगलागीको कारण बारे विस्तृत अध्ययन भइरहेको छ। प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान छ। जहाजको पाङ्ग्रामा लागेको आगो लागेपछि काठमाडौँ विमानस्थलबाट हुने अरू जहाजका उडान र अवतरण केही बेर रोकिएर अहिले खुलेको छ। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा 2:04 राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। राष्ट्रपतिको सम्बोधन र नीति कार्यक्रम अघि 2:02 दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ। सरकारले नीति तथा कार्यक्रममा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण रोजगारी सृजना उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार आर्थिक पारदर्शिता निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पेश हुने भएका छन्। बजारमा व्याप्त अनियमितता कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान संचालन गर्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोसे ढुङ्गाको काम गर्ने विश्वास गरिएको छ। सबै सरकारवाला निकाय नागरिक समाज र संचारकर्मीलाई अध्ययनमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ। यो अभियान आउँदो जेठ 3 गतेसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछन्। मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमित नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको हो। यस्तै सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि देशभर सरसफाई सप्ताह 2083 संचालन भएको छ। यो अभियान आउँदो जेठ 1 गतेसम्म चल्नेछ। सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड कार्यक्रममा हुँदा सेवा प्रवाह कर्मचारी र सेवा भाइको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो अभियान शुरू गरिएको हो। सरकारी सूचना बोर्ड नागरिक बडापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित गर्नुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राख्नुपर्ने व्यवस्था गरिनेछ। यस्तै सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ। हात धुने ठाउँमा साबुन अनिवार्य छ। दैनिक सफाईको अभिलेख राख्नुपर्ने। शौचालयहरू महिला मैत्री सेनिटरी डिस्पोजल सुविधा र सम्भव भएसम्म अपाङ्ग मैत्री बनाउनु पर्ने सरकारको तयारी छ। कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने अभियानको उद्देश्य छ। कार्यालय परिसरको 100 मिटर वरपरको क्षेत्रमा नाली र ढाल सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनु पर्ने सूचक राखिएको छ। कार्यालयहरूमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण निर्माण गर्ने सरकारको तयारी छ। सूचना प्रणालीलाई पूर्ण रूपमा संचालनमा ल्याउने समेत अभियानको उद्देश्य छ। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने समेत सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्दाभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
5: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
6: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
5: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: श्री भाकुरा प्रश्न विचार युह उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सर्वोच्च अदालतले सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न जारी गरेको अन्तरिम आदेश विपरीत केही पालिकाहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको विषयले विवाद सृजना गरेको छ। अदालतको आदेशपछि पनि विभिन्न ठाउँमा डोजर प्रयोग गरी घर टहरा भत्काएको भन्दै विरोध समेत भइरहेको छ। सर्वोच्चका न्यायाधीश त्रय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गएको शुक्रबार काठमाडौँ उपत्यकाका केही नदी किनार तथा सार्वजनिक ठाउँमा रहेका सुकुमवासी र अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न अन्तरिम आदेश गरेको थियो। आदेशमा कानूनी प्रक्रिया पूरा नगरी बस्ती हटाउँदा शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत हकमा अपूरणीय क्षति पुग्ने भन्दै मानव अधिकारको संरक्षणमा विशेष जोड़ दिएको छ। तर यही बीचमा बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। कोहलपुरमा मात्र 108 घर टहरा हटाइएको छ भने यसरी झण्डै 40 संरचना भत्काइसकिएको छ। नगरपालिकाले अतिक्रमण हटाउने कार्य पूर्व सूचना दिएर कानून प्रक्रिया अनुसार नै अघि बढ़ाएको दावी गरेको छ। साथै विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न होल्डिङ सेन्टर संचालनमा लगाएको छ, जहाँ अहिले दर्जनौं परिवार आश्रय लिएका छन्। यता जग्गा खाली गराउने क्रममा स्थानीय प्रशासन र विस्थापित बीच बेला बेलामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ। हिजो अतिक्रमित संरचना हटाउने क्रममा एक महिला बेहोस भएको घटना समेत सार्वजनिक भएको छ। नगर प्रशासनले वास्तविक भूमिहीन तथा सुकुमवासीको पहिचान प्रक्रिया पनि सँगसँगै अघि बढ़ाइरहेको जनाएको छ। भरनीको राजमार्गको सूर्य विनायकदेखि काभ्रेको धुनिखेलसम्मको सड़क निर्माणमा भएको ढिलासुस्तीबारे जनप्रतिनिधिहरूले चासो राखेका छन्। हिजो बनेता नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायसँग छलफल भएको छ। छलफलका क्रममा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनु पर्नेमा जोड़ दिइएको छ। छलफलमा सूर्य विनायक धुनिखेल सड़क आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा धुनिखेल सूर्य विनायक सड़क आयोजना अन्तर्गत बनेता नगर क्षेत्रभित्रका सर्विस लेन तथा सहायक सड़कहरू बिना अवरोध निर्वाध रूपमा संचालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सड़क आयोजना र निर्माण व्यवसायले प्रतिबद्धता जनाएका छन्। अब विदेशको खबर। विश्वव्यापी रूपमा बढ़दै गएको साइबर अपराध अब केवल कम्प्यूटर प्रणाली ह्याक गर्ने वा डाटा चोरी गर्ने कार्यमा सीमित नरहेर प्रत्यक्ष भौतिक हिंसाको धम्की दिने खतरनाक स्वरूपमा परिवर्तन हुँदै गएका रिपोर्टहरू सार्वजनिक भएका छन्। बीबीसीका अनुसार हालै सार्वजनिक सुरक्षा रिपोर्टहरूका अनुसार ह्याकर समूहहरूले विभिन्न कम्पनीका कर्मचारीहरूको व्यक्तिगत विवरण, घरको ठेगाना, फोन नम्बर र अन्य निजी जानकारी प्रयोग गरी डर देखाउँदै फिरौती माग्ने गरेको पाएको छ। अमेरिकामा कार्यरत एक साइबर सुरक्षा विशेषज्ञलाई समेत घरमै धम्कीपूर्ण पत्र पठाएको घटना सार्वजनिक भएको छ। यसले अपराधीहरूको डर र त्रास फैलाउने नयाँ रणनीति देखिएको छ। अनुसन्धानमा झण्डै 40% भन्दा बढ़ी घटनामा कर्मचारीलाई शारीरिक क्षतिको धम्की दिएको उल्लेख गरिएको छ। युरोपियन सुरक्षा निकायका अनुसार क्रिप्टो करेन्सी सम्बन्धी अपराधमा पनि अपहरण र शारीरिक हिंसासम्मका घटना बढ़िरहेका छन्। सुरक्षा विज्ञहरूले साइबर अपराध एवं अब डिजिटल मात्र नभई वास्तविक जीवनमै गम्भीर खतरा बन्न थालेको भन्दै यस विरूद्ध कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको चेतावनी समेत दिएका छन्। अब खेल खबर। नेपालले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेल खेल्दैछ। माथिल्लो नेपाल क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संघले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपालले अभ्यास श्रृंखला खेलिरहेको छ। नेपालले स्कटल्याण्ड र अमेरिकासँग दुई खेल अभ्यास खेलमध्ये तीन खेल खेलिसकेको छ। पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई 3 विकेटले हराएको थियो। श्रृंखलाको तेस्रो खेलमा नेपालले शनिबार स्कटल्याण्डलाई डीएलएस पद्धतिमा 9 रनले हरायो। लगातार 3 खेलमा जित निकाल्दै श्रृंखला जितिसकेको नेपालले चौथो तथा अन्तिम खेल आज खेल्न लागेको हो। भोलिदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवेणी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। चार भन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमा मुख्य खबर फेरि एकपटक। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो। सबै यात्रु सकुशल। विमानस्थलमा केही रोकिएको उडान र अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज। सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन उच्च प्राथमिकतामा। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाइ। र नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दै।
7: बन्जी, तिमी त विदेश जान लाग्यो रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन। अहिले त घर चलाउनु साह्रै भएर गयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाउनु हुन्छ कि भन्ने नि दिदी। विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु। अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छ नि तिमीलाई। तिमी पनि विचार गर है, विचार गर। जाने नै भयो, बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि देश बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

सबै विशेषज्ञ आजकल आफ्नो दल यतिका कार्पेटको पछाडि यतिको लोगो हुनुहुन्न बुझ्नुहोला। यतिका कार्पेटको शीर्षक

0: कुरा अब के काम गर्छ पहिले सबै काम गर्नु पर्छ त्यसो भए फेरि पढौ है
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
2: के भयो के को हल्ला सुन्दा हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सोचिनु नि गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिनर छैन बजार बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पाँचको साइज कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपी गर्न ल्याङ बनाउन पुकेरा लगाउन हिलो बनाउन समेत यो टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ

0: कदा देखिसियो नमस्कार
1: नमस्कार संतोषजी के छ त्यतिर सब ठीक ठाक
0: है के भन्नु होला देखिसियो पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छ है फेरि
0: तुल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
1: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा निर्णायक होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
0: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
2: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
2: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
6: हो आज मेरो जन्मदिन हो याद त छ नि
7: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
6: त्यस्तै जुस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
7: ल अब आँखा खोला त
6: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनुदूत कुण्ड नगरपालिका कुरा नम्बर 5

I'm not sure.

0: বন্ধু, তুমি তো বিদেশে না গেলে হে দিদি, টিকা দেখে বলে শুরু করার কথা শুনে চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम्रा हजुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जानु नै भयो, बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेट बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन हो।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआईस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सुनु दुधकुण्ड नगरपालिका साथ गार्मा जोर बौद्ध सुनिखी।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाने नै है।
5: होइन,
4: यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ,
4: मैले साइन्सको कम चाहिँ गर्न सकिनँ, सरले हुन्छ।
5: ए, कुरा त्यस्तो हो, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
0: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
6: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको ठेक्का फुकिएन।
7: ए के भो, दौडिदिई पो आइस त।
6: आई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
7: भन् को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
3: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन हो। न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस पूर्वोदत कुंडी नगरपालिका पाँच सलेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट रिनियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्चा वाल मिक्सर मिलाउने सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203399 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलखुम्बु।
1: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएको त होइन सर,
2: केही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफूले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रोलु एफएम 101.2 मेगाहर्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Soundcheck. Soundcheck. It's studio time.
2: It's 8
0: a.m. We have to go to the bus with. New Star Digital Color Lab तथा Dwaramai Offset Press. Soundu Dutu Nagar Palika 5 Soundu Kumbu.
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

सुन जाती।

I'm not going to be able to do it.

0: मद्यपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले भेटेको क्यान्सर चाहिँ बाँचेर पनि नमरे तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।

I'm not going to be able to do it.

I'm not going to be able to do that.

0: 일단 버클스다 버클스 스키선으로 알고
1: 네 누구야? 어디서 대하래고?
0: 너무 소리 닿는 거보라 마스크 번자 코이 어떻게 못 일어나면 미사하니?
1: 이렇게 진다오니 내일 외로이나? 그 어연의 선물 게임 뭐하고 사이나? 저도 해보니
0: 히어미스테이 이사리 발리다니며 미사디고 프로그거다 프로그거다 그리고 우프북다 두번이나 좋긴 문자 तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै जोखिम हुन्छ कि नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
1: हेलो हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पाउँछ है ए नानी छोरी
0: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: हेलो नमस्ते
1: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
4: ए नानी के भन्ने रहेछ के भयो
0: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
2: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबदास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमे र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार

0: आर्थिक समस्याबाट बस्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन हो।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
3: खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापनको।
1: नमस्कार सेनसेनिका दिदी।
4: नमस्कार नमस्कार।
1: बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुने नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। बस्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ तराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
3: यहाँ उभ्याउनु है, एकचोटि तोलेर। अनि खाना कति हो खान्छ?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सोध्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हवस् डाक्टर साहब, हजुरले भने यसरी गर्छ।
0: नेपाल सरकार विज्ञापन हो।
4: मरेँ के हो?
2: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, क्राफ बिच बाटोमा बाटो काटेको।
2: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो, बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन।
4: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि हेर त।
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
1: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्मदाता दिनुस् त?
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
3: मलाई त थाहा नै थिएन नि।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
0: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लाग्नु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोग्ने शिकार, निरन्तरको सफलताले मन खुस नहुने, रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वासमन नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँच्यो। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपरेखाद्वारा जनहितमा जारी सम्झ

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी गृह व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
4: म पनि विनायक सिद्ध कलेजमै पढ्छु। कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।
0: सूचना सूचना सूचना, निशुल्क आवासीय छाता व्यक्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 देखि एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेङ्गोर्चा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2007/10। थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-53-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई डेङ्गोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डेङ्गोछा फाउन्डेशन खामखुवा खोटाङ।
5: होइन एकान्छा, गीत गाउँदै कता हिँड्ने?
6: जापानिज भाषा पढेर जापान जाउ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
5: खोज्दै हिँडे संसार भेटिन्छ नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
6: मेरो तनाव चाहिँ यही हो।

0: कम छुट्टी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नुभयो। जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनमा कति साह्रो हुनुहुन्छ
0: सुन कान्छा। यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिजो ओडन बुद्धिस्ट ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओडन बुद्धिस्ट ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 98550179
2: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चारहुन किच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्लागढीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्हहरू गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना दलित ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौं। सेवा प्राप्तिमा कुनै गुनासो होइन।

0: আপনি অধিকার কারণের প্রমুখ সম্পর্ক লাগবে
1: প্রদেশ সরকার আঞ্চলিক মামলা তথা কানুন মন্ত্রণালয়ে বিরাজন করে
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा आयोजना प्रस्ताव बन्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
2: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै ग्राहक लाइनमा राष्ट्रिय अधिकार कार्यालय प्रमुख शर्मा कृषि सम्पर्क लाग्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजन गरे
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखि सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेखित स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

I'm so proud.

0: यौन हिंसाबाट बचौं र बचाउँ। यौनसँग हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसँग हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासोमा सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: हेलो दाई, नमस्कार।
4: नमस्कार भाइ, कता छौ?
3: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके। कहाँ पढ्ने के पढ्ने? म त अल्माउमा परे दाई।
4: अल्माउमा पढ्ने कुरै छैन भाइ। तिमीसँग एसी दिएका साथीभाइ चारको मनाइसी ओल्ड कलेजमा आएर दुईजना तिमी पढ्ने मेट्रो गरेर गइसके। तिमी पनि दुःख भएर अब तिमी पढ्ने, किनकि मनाइसी आज लाखौं विद्यार्थीको सुखी गन्तव्य।
5: मनासु वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप। साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनासु वर्ल्ड कलेज, साबुन सुसीबाजी। सम्पर्क नम्बर 9803-62382, 9803-62387।

यो बा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूतकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मध्य दूतकोशी को समृद्धि मध्य दूतकोशी गांवपालिका सोनकुंड के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बुधवार सांज 7:30 बजे देखि 8 बजे समय सुन्न एफएम 101.2 मेगाहर्ट्ज अनलाइन सुरु एफएम को 23 मार्फत विश्वभर सुन्न सक्नुहुनेछ कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधिको मुजुर विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेचा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज डब्ल्यूडब्ल्यूडब्ल्यू सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ स्थानीय दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि 13 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5506 साथ ही भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: उपायको दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी।

आई ना आ जाई ना फेस तो लगी।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विध विषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि रोजे।

0: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जुन बेसी उपभोक्ता समिति सुनिश्चित
1: यौनहिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Rádio Solu é
1: Sound check. Solu FM. Studio time. टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतु नगर पालिका पांच सोलू खुम्बू
2: नीति तथा कार्यक्रम मंत्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मंत्री मेहताले वीर अस्पताल में कुर्चो लगाएपछि शुरू भयो सरसफाई सप्ताह प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान अफगानिस्तान महिलाहरूको लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरू मध्ये पहिलो स्थानमा नेपाल 120 नम्बरमा र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै नेपाल खबरमा अब पूरा खबर सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ मन्त्री परिषदको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ मन्त्री परिषद बैठकले राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि 2:02 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ आजदेखि

0: संसदको बजेट अधिवेशन शुरू हुँदा सरकारले नीति तथा कार्यक्रममा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण रोजगारी सृजना उत्पादन मूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार आर्थिक पारदर्शिता निजी लगानी आकर्षण र संस्थागत सुदृढ़ीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारको योजना छ। राष्ट्रपतिले भाषण गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हाल ल्याएका 8 अध्यादेश पनि पेश हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालले वीर अस्पतालमा कुचो लगाएर सरसफाई सप्ताह 2083 को शुभारम्भ गर्नुभएको छ। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मित्र बनाउने उद्देश्य सहित सरकारले देशभर आजदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको हो। यो अभियान आउँदो जेठ 1 गतेसम्म संघ प्रदेश र पालिकाका सबै सरकारी कार्यालयहरूमा संचालन हुनेछ। अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत विशेष मार्गदर्शन जारी भएको छ। निर्देशन अनुसार सबै सरकारी निकायहरूलाई सरसफाई मापदण्ड कडाईका साथ लागू गर्दै कार्यस्थललाई स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। मार्गदर्शन अनुसार कार्यालय परिसर सेवा क्षेत्र प्रवेशद्वार सूचना बोर्ड तथा नागरिक बडापत्रलाई व्यवस्थित र आकर्षक बनाउनु पर्ने उल्लेख छ। साथै भित्ताहरूको मरमत तथा रंगरोगन गर्ने अव्यवस्थित सामग्री हटाउने र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था छ। फोहोर व्यवस्थापनको लागि कुहिने र नकुहिने फोहोर छुट्याउने गरी कम्तीमा दुई प्रकारका डस्टबिन अनिवार्य गरिएको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महासंघले जनाएको छ। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ। राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। भोलि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मौसम बढ़ी सक्रिय रहने देखिएको छ। ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ। पछि पनि देशका अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा बदली कायमी रहने महाशाखाले जनाएको छ। विशेष गरी कोशी बागमती गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ सहित वर्षा तथा उच्च पहाड़ी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो चाँदीको बढ़्यो विकासका लागि निजी क्षेत्रको पुँजी अपरिहार्य रहेको अर्थमन्त्री वाग्लेको भनाई लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर मुहाउन नबिर्सौं।
1: ग्यास सिलिण्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छैन
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोगो गरौं। सेउला माटो बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं। चनाखो

0: চালানো পার্কে পহিল অগ্রণী জীবন বীমা কোম্পানি ন্যাশনাল লাইফ ইন্স্যুরেন্স কোম্পানি নাসিম পার্ক কাঠমান্ডু
1: सीधा कुरा प्रस्तुत विचार युवा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मध्य निगाहरू तीनजना हामीले नेतृत्वमा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वयं वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानून तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग लगानी रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग विदेशी लगानी कर प्रणाली परिसार पर्यटन ऊर्जा सूचना प्रविधि कृषि बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ। परिसंघले उद्योग मन्त्री नीति कर प्रणाली स्थायित्व उत्पादन र रोजगारी केन्द्रित बजेट कच्चा पदार्थमा कर छूट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव भने सामान्य बढ़ेको छ। सुनको भाव हिजोको तुलनामा 1400 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 2,79,900 रूपियाँ थियो, यस्तै आज चाँदीको भाव भने थोरै बढ़ेको छ। चाँदीको भाव आज 65 रूपियाँले बढ़ेर 2,05,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 5,275 रूपियाँ थियो। अब विदेशको खबर। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। ओल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा सूचकांक 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाहरूको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। रिपोर्ट अनुसार अफगानिस्तानमा महिलामाथि कड़ा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त कम रहेको छ। महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। लामो समयदेखि गृहयुद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन्। त्यसै गरी सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक कंगो, लोकतान्त्रिक गणतन्त्र सुडान र दक्षिण सुडान जस्ता दण्डग्रस्त देशहरू पनि महिलाहरूको लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेका छन्। रिपोर्टले युद्ध, राजनैतिक अस्थिरता, कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाहरूको जीवन झन कठिन बन्न गएको जनाएको छ। यता नेपाल महिला सुरक्षा सूचकांकमा 120 स्थानमा रहेको छ। नेपाल युद्धग्रस्त देशहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षा सम्बन्धी चुनौती अझै कायम रहेको रिपोर्टमा उल्लेख गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल बेलुकी पाउने 8 बजे धर्मशालामा शुरू हुनेछ। लगातार 3 हारपछि दबावमा रहेको पंजाब जीत निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किने लक्ष्यमा छ भने दिल्ली आफ्नो प्लेअफ आशा जोगाउने उद्देश्यसहित मैदान उत्रिँदैछ। पंजाब 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। पंजाब किंग्सले शुरूआती खेलहरूमा उत्कृष्ट प्रदर्शन गरे पनि पछिल्ला 3 खेलमा लगातार पराजय गरेको छ। यस्तै दिल्ली 8 अंकसहित तालिकाको 8 स्थानमा आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। पंजाब शीर्ष स्थान फर्किन चाहँदा दिल्लीलाई प्लेअफ सम्भावना जोगाउन आजको खेल जित्नै पर्ने दबाव छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूको लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूको पहिलो स्थानमा नेपाल 120 नम्बरमा र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: नमस्कार भाई, कता छौ?
1: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको, साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
0: अल्माउमा पर्ने कुरै छैन भाइ, तिमीसँग एसी दिएका साथीभाइ चारको मनाइसी कलेजमा आएर बुझेर तिमी पढ्नु गरेर बोलिसक्यो। तिमी पनि ढुक्क भन्दा अब तिमी पढ्ने, किनकि मनाइसी आज लाखौँ।

0: आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट बौद्धिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासुन वर्ल्ड कलेज साबुन सुसीपाती संपर्क नंबर 9803362382 9803362387।
1: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूतकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दूतकोशीको समृद्धि मध्य दूतकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेथा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेथा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz डब्लू डब्लू डब्लू डट सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

个嘛，人家走你碰到什么没兴趣呢？नेपाली सेनाको सूची दरबन्दी भित्र रिक्त रहेको सैन्य पक्ष दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गा पक्ष फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भिसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: नागरिकताबाट बचाउन बचाउ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको भुक्तिमा हुन सक्छन्। हिंसा किनकि असन्तोष साथीलाई परिचित नदीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूतकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मध्य दूतकोशी को समृद्धि मध्य दूतकोशी गाउँपालिका समितिको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेचासोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचासोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज डब्ल्यू डब्ल्यू डब्ल्यू डट सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

मा नया सैन्य भूना सम्बन्धी सूचना नेपाली सेनाको सूची दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7 साथ ही भर्ना सम्बन्धी थप जानकारी को लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलू दुधकुण्ड नगरपालिका उदानगर पाँच समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। घुणस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: उपायको दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य घुसा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्यासी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको सिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिका हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, स्विच, एसी पाउनका साथ

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5।

0: हत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: यौन हिंसाबाट बचौ र बचाऊ, यौनसन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार जसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछन्। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको सुन्दरतामा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
2: सवारी साधनको हिन्दो तीर्थस्थलहरू सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
0: सड़क प्रयोग गर्दा ध्यान दिउ।
1: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, ठल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं।
0: सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं।
1: जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं।
0: सड़कको तत्काल मध्यमार्ग गर्ने गरौं।
1: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: का सभी को सरोकार आज का बाल बालिका भूल का सदन भार
1: बाल बालिका मी होने कने दुर्व्यवहार कानून ने दंडनीय मिलेको तसर्थ कसले पनि बाल बालिका दुर्व्यवहार नगरौ उनी को अधिकार सुनिश्चित कर आफ्नो तर्फबाट सहयोग करौ अनिवार्य रूप विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलाप सहभागी गराऊ
0: कभी कभी बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा स्वयंमा बसाउ सम्बन्धित निकायमा उजुरी गरौ बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन थिएटर अस्ट्रेलियन हिमालयन फाउन्डेशन को सहयोगमा यो प्रोग्राम द्वारा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी पूर्व व्यवहार दबाव प्रकार वा सुचारू महिलालाई स्वतन्त्रता भोग गर्नबाट वञ्चित गर्ने कुनै क्रिया समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हटमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: ल दिन्छ। हेलो नमस्ते।
2: हेलो हजुर
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
3: ए नानी, के भन्ने रहेछ? के भयो
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियो र अरूलाई पनि जगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: سنه فقط باشه آجا امی کی بیسه ما چاکر گرسون؟
1: بای دیسیک روزگاری کو بیسه اینا گروه اما
0: بای دیسیک روزگاری ما جانو آگی دان دینو پر نکورا رو کی کی ہون؟ علای پالو بانا تا
2: سیپ سیکی را تتھا کام کو باری مران ناری بوزر مطر بای دیسیک روزگاری ما جانو پرسا گروه اما
0: ہو آرو بانا تا
3: بای دیسیک روزگاری ما جانو آگی گر پریوار سنگا رام دا سنگا سرسلا گرن پرسا
4: بای دانیک روپ ما پرمن پتر را کاغذات بنائے را मात्रै वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा
0: श्याबास कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक विजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षा

0: प्रसाद सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
0: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मदद पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।

0: 小孩们才华就能速度 FM 不打的
1: 张雀速度 FM The Studio Time
2: It's 2pm We support the radio
1: I'm Jekko Sathma New Star Digital Color Lab Tatha Dwaramai Offset Press Solu Dutkunda Nagar Palika 5 Solu Kumbu
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू
3: I'm not going to be able to do that.

गरुन सुन्दान के तहारु के खाक परती मारु लै भान के तहारु सबको लागि पाछि दिन्छु म त दुई चार लाख भने राजा सवारी म पाछ हात हात मेरा वरि परि गरुन सुन्दान के तहारु के खाक परती मारु लै भान के तहारु सबको लागि पाछि दिन्छु म त दुई चार लाख भने राजा सवारी म पाछ हात हात जिन्दगी चल्दै त ऐसामा सब सुते रहु टिक पैसामा जिन्दगी चल्दै त ऐसामा सब सुते रहु टिक पैसामा छैन मनमा चोट सुखिलो छ चोट मेरो घरको परिस्थामा पैसाको लोट सत्तामा कुर्सी म त पैसा

0: सुनेको घरैमा मेरो पारे हो तल सहरैमा हेलिकप्टर मिलाउँछ घरैमा मेरो घरैमा मेरो खाना पाक्छ सुनेको घरैमा मेरो पारे हो तल सहरैमा हेलिकप्टर मिलाउँछ घरैमा जिन्दगी चल्छ भैसम्मा म त छुटेर उठेको पैसामा जिन्दगी चल्छ भैसम्मा म त छुटेर उठेको पैसामा छैन मनमा चोट सकिलो छ चोट मेरो घरको घरसम्म पैसाको चोट रकेट चढेर हिँड्दिन्छ म त अन्तरिक्षै भिन्दिन्छु रकेट चढेर हिँड्दिन्छु म त अन्तरिक्षै भिन्दिन्छु
1: What's up, boy? I'm gonna go. I'm gonna go.

0: नेता सबै भिसिसकेका छन्। आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला। यति कार्पेट, कार्पेटको शहंशाह।
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन हो।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जगतमा पास होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अलि महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिमर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि 537 कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सही स्वरूपबाट उपलब्ध। खेतबारी जोत्न, खेती गर्न, ल्यान्ड बनाउन, उकेरा लगाउन, ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई सुनाउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
3: खै के भन्नु होला अध्यक्षज्यू, पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटा आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
3: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोपनीय राख्नुपर्छ। जबरजस्ती गर्ने जस्ता अपराधमा नियमित होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आया आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
5: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
6: हो र के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत तल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: आफ्नो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्रो मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नुला र ल आँखा बन्द गर त
0: यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना ढुङ्गी बुलाकी मौबारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुरु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बन्जी तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्ने नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर राम्रा हजुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भयो बुझेर मात्र गाई खै के गर्ने भने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि देश विखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0 38 5 20 243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा फोर बौद्ध सुनिखुम्बु

चाह गिरी रे घटना पाऊ हर को

0: बाबा मैं आज स्कूल जाने हुन्छ हैन आज जाने नि है
1: नो के भन्नु सन्चो भन्नु
0: हैन यतिले जाने मन लागेन
1: यतिले पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुन हुन्छ
1: कुरा त्यस्तो हो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
5: ए के भो दौडिदिई पो आइस त
4: आई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
5: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनो एटमले तयार पारेको सामाजिक सन्देश

0: സ്റ്റാർ കൊളോനിയ തഥാ സോളമായി ഓഫ്സൈറ്റ് പ്രിന്റിംഗ് പ്രസ് സുമുദ് കുണ്ടുനഗർ പാലിക പാസ് സൊല്ലരി സ്കൂൾ ഖുംബു വിഗത് ദക്ഷിണി ഗ്രാഹകർക്കു വിശ്വാസ് ഭിത്തി ആയിക്കു ന്യൂ സ്റ്റാർ കൊളോനിയ തഥാ സോളമായി ഓഫ്സൈറ്റ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ്സ് വ്യവഹാരുക സാധന സബൈസംഗ हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटो कपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सचर मोनो सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कोलोनिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोस्रो पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएको त होइन सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सम्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार

मैले तिमीलाई परछु मैले तिमीलाई परछु मैले तिमीलाई परछु मैले तिमीलाई परछु मैले तिमीलाई परछु मैले तिमीलाई परछु मैले तिमीलाई परछु।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको सहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को बाहिर
3: दिदी सन्तले ढोका खोल्नुहोस् न।
2: के भयो यति राति किन रुदियो कि?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: आज घरमा कोही भएको मौका छोडेर दुःख तल्ली भएको माइला दाइले भागेर आलु दिदी।
2: माइला दाइले त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, गरी पठाइदिनुहुन्छ कि? न अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपराउन सफलतासँग भेट्न जाउँला।
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: हो काकी, के को सुन्दर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं।
4: हेट काकी, अभिमानी यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमाएछन् नि, हिँडे जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगे बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेरमा पुगे गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचय सूर्या फिल्म स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलु दुपुर नगर पालिक पांच सोलू कुम्बू
3: संसद के अधिवेशन शुरू आज बस्ते संयुक्त बैठक में सरकार को नीति तथा कार्यक्रम प्रस्तुत हुए सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग व्यवसायलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव गएको वर्ष रोकिएको दुर्लभ एक सिंगी गैंडाको गणना यस वर्ष पनि नहुने बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी मध्यपूर्व युद्ध चलि रहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री मोदीको अपील एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालले दिएको एक टोलीको 265 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको अधिवेशन शुरू भएको छ प्रतिनिधि सभाको आजको बैठक शुरू हुन साथ विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो त्यसपछि अघि बढ़ेको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको हो यसपछि विपक्षी दलका सांसदहरूलाई आकस्मिक समयमा तीन तीन मिनटका दरले बोल्न समय दिएको छ दलहरूले अध्यादेश प्रसारका विषयमा सांसदहरूलाई विशेष छूट सुकुम्बासी बस्तीमा डोजर चलाएको सीमा सुरक्षा लगायतका विषयमा विरोध तथा सरकारको ध्यान आकर्षण गराएका छन् यसैबीच राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण प्रसाद दाहालले जनहित सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न र गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र त्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताउनुभयो यसैबीच आजै दिउँसो 4 बजी बस्ने संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ यसअघि मन्त्री परिषदको बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृति गरिसकेको छ सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुनेछ निर्माण व्यवसायीहरूले बजेट तथा सोच सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन् नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुको कारण सोच सुनिश्चित नगरी ठेक्का लगाइने हो महासंघले मध्यपूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ साथै निर्माण व्यवसायहरूलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिइएको छ महासंघले हेवी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाडी कर र रोड ट्याक्स बन्द गर्नु तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकेको कर र भ्याटको ब्याज तथा जरिवाना मिनहा गर्न पनि माग गरेको छ बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि हुन सकेन हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका कारण यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो उहाँका अनुसार अर्को वर्ष गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि उहाँले बताउनुभयो यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया शुक्लाफाटा र पर्सामा भने प्रत्यक्षीय अवलोकनबाट गैंडा गणना गरिनेछ आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले यी ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा 752 गैंडा फेला परेका थिए खबर अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख उस्तुनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 जना यात्रु, 11 जना चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नु पर्ने प्रभावित 279 यात्रुका लागि फर्कने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरेको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त, सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। इन्स्टिच्युट
8: फोन 0 97 4 94 3 33 4 93 5 55।
3: सिधै कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बयालले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी गरेका छैनन्। चितवनबाट दूध लैजाने उद्योग मध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दुग्ध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू भुक्तानीमा समस्या देखिएपछि पुनः निराश बन्न थालेको उहाँले बताउनुभयो। विदेशी खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, 1 वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबाद एकमा एकता सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपील विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कार पुलिङ अपनाउन सुझाव दिनुका साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द्व र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको सेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएसई सेन्सेस पनि शुरूआती कारोबारमा 1,000 अंकभन्दा धेरै घटेको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारक बनेको छ। अब खेल खबर एक दिवसीय अभ्यास श्रृंखलाको चौथो तथा अन्तिम खेलमा नेपालको ए टोलीले अमेरिकालाई 265 रनको लक्ष्य दिएको छ। माथिल्लो नेपाली मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपालले एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ मित्र भाकरले 3 विकेट लियो। अहिले अमेरिका नेपालले लिएको 265 रनको लक्ष्य पछ्याइरहेको छ। नेपाल ए टोलीले यसैका 3 वटै खेल जितेको थियो। नेपाल ए टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यो वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ। चार बन्जान भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य

0: पर्ने सुझाव। चौथो वर्षदेखि त्यो दुर्लभ एक सिंह गैंडाको बहना यस वर्ष पनि नहुने, बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी। मध्य पूर्वले बसाइ रहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री ओलीको अपील, एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट। र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालको पेटोलले दिएको 265 रनको लक्ष्य पछि आउँदै नेपाल ब्याङ्क लिमिटेड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे भने यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुङ्गे भयो।
5: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
6: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब सुन्नुहोस् पुरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसादित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हिस्सा हिस्सा सदैभरि रोजे।

0: 作の飛ばしてください。
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने पूरा स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: घामो पर्दा मिठो बोली बोल्छ, हिमालमा घामो पर्दा मिठो बोली बोल्छ, स्वास्थ्य शिक्षा मनोरञ्जन दिदै आँखा खोल्छ, शहर बजार गाउँघरमा नाता जोड्दै आयो, आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो, आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो।
3: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 0.6

0: साथियों नमस्कार, संपूर्ण में हार्दिक हार्दिक स्वागत के साथ में कार्यक्रम आपने पाखा आपने बाका लीर उपस्थित भइसकेका छौं। प्राविधिक मित्र को साथ में आवाज में छू म सुर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो श्रोता उपस्थित हुने गर्दछौ। आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने विशेष गरी आज चाहिँ हामी सोमबारे बसाईमा छौं र सोमबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो लोक बाका रोजेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुन्छ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै पाका आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97964970 हिन्दीजी कार्यक्रममा सहभागिता जनाएर आफूलाई मनपर्ने एकदमै मिठो लोक बाका रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ र पनि साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। को बोल्दै हुनुहुन्छ कहाँबाट? हेलो, नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट मदन श्रेष्ठ बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त मदनजी यो समयमा? मदनजी अनि यति कहाँ दिनसम्म कहाँ रहनु भयो नि? हामीलाई बिर्सि जस्तो छ नि मदनजीले।
1: छैन
0: ल, ठिक छ मदनजी, अनि आराम कुशल हुनुहुन्छ नि? मलाई पनि एकदमै ठिकठाक छ भन्नुपर्छ है मदनजी, खाजा लिइसक्यौँ हामीले। ल ठिक छ मदनजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन लोक बाका रेच्न चाहनुहुन्छ त मदनजीले? पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ, आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: हुन्छ, पासदीहरूको लागि, टेक्निकल दिदीको लागि, सम्पूर्णको लागि हुन्छ, बहिनी सपन फिटरलाई राजी बहिनी बोल्न आउने भन्छ,
0: खुटाको साथी मदन श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो लोक बाका चाहिँ रोज्न चाहनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ, एकदमै निर्भक भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र अब पनि चाहिँ दिन नगरिकन मदनजीको रोजाई तर्फ नै जानेछौ, उहाँको रोजाईमा पर्ने सफल एकदमै मिठो लोक बाका रहेको छ, सिलाई दिउला बोट भने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ खुमान अधिकारी र विष्णु माझीको आवाजमा चर्चित एकदमै मिठो लोक बाका सुन्दैछ। हामी यो लोक बाकाको साथमा पहिला नै छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी गृह व्यवहार दबाव प्रकार वा सुसचार महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हटमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोप
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि टेस्ट सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर। नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
4: लोकेशन कहाँ हो अङ्कल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।

0: connects to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल ओक साथ सुनु दुधकुण्डे नगरपालिका साथ 04

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको हिँड्यो भने पहिला नै छोट्ट विश्राम रहेको थियो। पहिलो छोट्ट विश्रामलाई पनि भर्खर हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाटो सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने कुरा त तपाईँ सम्पूर्णलाई एउटा गत नै छ र आज चाहिँ हामी विशेष गरी सोमबारे बसाईमा छौं र सोमबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो लोक बाका चाहिँ रोज्न सक्नुहुनेछ र कोही साथ आइसक्नु भएको छ टेलिफोन लाइनमा भन्दै थियो उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पुनः प्रयास गर्नुहोला 97 64 49 50 74 को लाइन लिजी कार्यक्रममा एकदमै निर्धक्क भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कोही साथी फेरि पनि टेलिफोन लाइनमा आइसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु। को बोल्दै हुनुहुन्छ कहाँबाट? हेलो
1: गुड
0: आफ्टरनुन दर्शन नमस्ते लोक संगीत अभिवादन हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट? सोलुतिङबाट पुष्प कार्की बोल्दै हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ त पुष्प कार्कीजी यो समयमा?
1: अहिले चाहिँ आज
0: हारे धेर मध्य समयमा बस्दै बसे जस्तो छ एकछिन।
1: हजुर आरिफ खुसालै छौँ हजुरहरूले कसो छ?
0: हामी पनि सबैजना एकदमै आराम कुशालै छौँ भन्नुपर्छ है पुष्पजी। ल ठिक छ कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त पुष्पजीले?
1: हजुर म लेखै चल्लो प्यारा टोली मेरो माया नभने पैगोनी भन्ने हजुर
0: पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है।
1: सर्वप्रथम अब हजुर कार्यक्रम सञ्चालन हजुरहरूका लागि हजुरका लागि त्यहाँबाट रेडियो सुनेका छन् सम्पूर्ण परिवारका लागि भन्दै मलाई चिन्नुहुने सम्पूर्णलाई भन्दै बिदा हुन्छु। बाई बाई।
0: ओके बाई। साथ हुनुहुन्थ्यो सोलु तिनलाबाट पुष्प कार्कीजी हुनुहुन्थ्यो। अब भने चाहिँ हामी यहाँको रोजाई तर्फ नै जानेछौँ। उहाँको रोजाईमा पढ्न सफल एकदमै मिठो गीत रहेको छ र यो गीत उहाँको रोजाईमा नपढ्न पनि सक्छ तर पनि एकदमै मिठो गीत रहेको छ। मेरो त लेकैमा गर्छ भने एकदमै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ शान्तिश्री परियार गणेश सेन्चुरीको आवाजमा सजिलो एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात पीड़ित

फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्र हामीले एकदमै मिठो लोक बाका सुनेर चाहिँ मनोरञ्जन लिइसकेका छौँ र विशेष गरी आज चाहिँ हामी सोमबारी बसाईमा छौँ र सोमबारी बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता गर्नेर चाहिँ आफूलाई मन पर्ने एकदमै मिठो लोक बाका रोच्न सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97649 50 970 को लाइन मुडिथी कार्यक्रममा सहभागिता गर्नेर चाहिँ आफूलाई मन पर्ने एकदमै मिठो लोक बाका चाहिँ रोज्न सक्नुहुनेछ र विशेष गरी यो समयमा धेरैजना साथीहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला र धेरैजना साथीहरू मेला पातमा पनि हुनुहुन्छ होला भने धेरैजना साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रममा चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र थोरैजना छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र यदि तपाईँहरूको टेलिफोन लाइन आयो भने चाहिँ हामी लिने नै छौँ र तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानी गर्दै र तपाईँहरूको रोजाइमा पर्न सफल एकदमै मिठो लोक बाका चाहिँ सुनेर एकदमै मनोरञ्जन लिनेछौ र विशेष गरी त आज बेलुकीको समयमा चाहिँ लोक बाका चाहिँ एकदमै कमै मात्रामा सुन्ने गर्छौ। हामी आज बेलुकीको समयमा एकदमै अन्य विधायकका गीतहरू पुरा चाहिँ रमाउन थालेका छौं, त्यसकारण चाहिँ हाम्रो लोक बाका चाहिँ एकदमै लोप हुँदै गइरहेको अवस्थामा हामी देख्न सक्छौ र विशेष गरी त लोक बाकामा त एकदमै दुःख सुखका कुराहरू माया प्रेमका कुराहरू एकदमै कुनै ठाउँको एकदमै मिठो तरिकाले वर्णन गरेको हुन्छ। कुन जातिको लोक विधान कुन जातिको चाहिँ कस्तो खालको संस्कृति हुन्छ त भन्ने विषयमा पनि हामीले चाहिँ लोक बाकाबाट चाहिँ जान्न सक्छौ र त्यहाँ हामीले चाहिँ लोक बाका सुनेर चाहिँ एकदमै मनोरञ्जन मात्र लिँदैनौ, हामीले कुन जातिको कस्तो खालको लोक संस्कृति कस्तो खालको जीवनशैली हुन्छ त भन्ने विषयमा पनि हामीले चाहिँ जानकारी लिन सक्छौ। त्यसकारण चाहिँ हामी सबैजनाले एकदमै लोक बाका चाहिँ सुन्न जरूरी छ र जसरी अन्य विधाका गीतहरूलाई चाहिँ प्राथमिकतामा राखेर सुन्छौ त्यसै गरी हामीले लोक बाकाले पनि एकदमै प्राथमिकतामा राखेर सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ भन्न चाहन्छु। र अब भने चाहिँ फेरि पनि म एकदमै मिठो लोक बाका तर्फ नै जानेछौ, एकदमै मिठो लोक बाका रहेको छ साइलो भने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज भर्नुभएको छ विष्णु माझी र विक्रम राणाको आवाजमा सजिएको एकदमै मिठो लोक बाकाको लोक बाका सुन्दैछ रे यो लोक बाकाको साथमा चाहिँ हामी दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

कसरी रोक्न सकिन्छ? डिप्रेसन, मधुरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोग्ने शिकार, निरन्तरको सफलताले मन खुस नहुने, मैले मात्र पनि कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास चन्दन नलाग्ने, आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं भन्ने लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपरूपद्वारा जनहितमा जारी सन्देश।

कार्यक्रम आफ्नै पाखनाफलाई बाटोको यो भने दोस्रो नै अन्तिम विश्राम रहेको थियो। दोस्रो नै अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रममा नै मेरा तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफोन 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र भर्खरै मात्रामा हामीले एकदमै मिठो बाका सुन्दै भने दोस्रो नै अन्तिम विश्रामलाई पनि पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र आज चाहिँ हामी विशेष गरी सोमबारे बसाइमा छौँ र सोमबारे बसाइमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता गर्नाले चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो लोक बाका रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97964970 को लाइन हिन्दी चाहिँ कार्यक्रममा सहभागिता गर्न सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौँ हामी र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी तपाईँहरूको टेलिफोन लाइन लिने नै छौँ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँको रोजाइमा पर्ने सफल एकदमै मिठो लोक बाका चाहिँ सुन्दैछ एकदमै मनोरञ्जन लिने नै छौँ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ जस्तो चाहिँ अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र आज चाहिँ हामी एकदमै मिठो बाका सुन्दैछ हामी एकदमै कार्यक्रममा चाहिँ एकदमै मनोरञ्जन लिइ पनि सकेका छौँ र हामी चाहिँ आज भने चाहिँ हामी अब भने चाहिँ कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र हामी तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी लिने नै छौँ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा दिनुपर्ने हुन्छ। अब हामी चाहिँ कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र तीनजेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो फोन ट्राई गर्नुभएर हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाको मार्फतले तपाईँको रेडियो सेवा मोबाइल सेटसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ सरस्वतीजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्तमा एकदमै मिठो लोक बाका रहेको छ लोभी आँखा भने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ बसन्त थापा र लक्ष्मी मल्लको आवाजमा सजिलो एकदमै मिठो लोक बाका सार्दै चाहिँ आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी सोमबारे बसाईबाट म कार्यक्रम प्रस्तुत शेर्की नम शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

सुरुङ बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट डुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा प्राथम क्षेत्रमा रस्ता तट्न गाई बस्तु चढाउन तथा आवत जावत गर्ने विभिन्न स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुरु खुम्बु बाट बचाउ र बचाउ यौजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौजन्य हिंसाको गुठीमा हुन सक्छन्। हिंसा समिति आफन्तको साथीलाई परिचित नातेदार जसुकीबाट हुन सक्छ। अधिकारीले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: परम्परागत भूमिकालाई रूपान्तरण गर्ने समानताको जग बसालौ। नेपाल सरकार विज्ञापन हो।
1: के भयो? के पो हल्ला किन भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन मैले भन्छु? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारा पनि सुक्थ्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अलिकति जत्न पास होइन, खत खत खत गरेर बिग्रिहाल्छ। त्यसमाथि अलि महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुन छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हल्का खेतबारी जोत्ने टिलर छँदैछ नि।
5: यो कहाँ किन्न पाइन्छ? अनि पाँच सय पैँतिस कहाँ?

0: उपलब्ध छ नि
1: यो नेपाल भर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै शोरूमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्यान्ड बनाउन उखेरा लगाउन किलो बनाउन समेत यही चिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
3: नमस्कार
4: नमस्कार सन्तोषजी के छ टोलतिर
3: के भन्नु होला देवसीज्यू पहिलो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
4: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्ता आरोपमा छलफल गर्न मिलापत्र गर्न हामी मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि
3: त्यो छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
4: हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनुपर्छ तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा नियमित होइन उजुरीकरण सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
5: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
5: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
6: हो र के डेन्टल रे
7: एभरेज डेन्टल क्लिनिक सुलुदुत कुन्य नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झुक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत्र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
10: आज मेरो जन्मदिन हो याद त छ नि
11: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भन्नु र ल आँखा बन्द गर त
10: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
11: ल अब आँखा खोल त
10: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिइनँ एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगल सूत्र? अरू कहाँबाट हुनु र हजुर विधानसिंह चाँदी पसलबाट हो नि। विधानसिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गे बुलाकी बाउबारे तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राष्ट्रिय अञ्चलको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन्तादी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 समरी सोनी।
0: बन्जी तिमी त विदेश जान लाग्यो रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मान्छु, अस्ति भर्खर अन्ना हजुरका काकी छोरी अञ्जलीलाई विदेश गयो।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन्नु FM 101.2 MHz।

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्ण हार्दिक स्वागत को साथ में कार्यक्रम गीति गीतलाई लिएर तपाईको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौं। प्राविधिक मित्र को साथ में आवाजमा छु सौमिला पुरी र सुन्दिन साथी। यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुले एफएम 101.3 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिरहनु भएको छ। आज हामी केही समय पश्चात फेरि हुने कार्यक्रम गीति गीतको बसाईलाई लिएर तपाईको रेडियो सेटमा उपस्थित भइसकेका छौं। गुन्सन थालिसकेका छौं र शुभा चाहिँ आज पनि हामी तपाईँहरूको फोन लिनेछौ। तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ, तपाईँको हालखबर बुझ्नेछौ र तपाईँको गाउँठाउँको मौसमको अवस्था के कस्तो छ त भनेर पनि हामी बुझ्नेछौ र पछिल्लो दिन तपाईँहरूसँग मिठो कुराकानीको साथमा तपाईँको रोजाईमा सफल गीतहरू हामी सुन्दै मनोरञ्जन दिने र दिने दुवै काम पनि गर्नेछौ। र पछिल्लो दिन हाम्रो श्रोता मित्रहरू कार्यक्रम गीत गीतको पर्खाईमा हुनुहुन्थेन, तपाईँको पर्खाईको समय समाप्त भइ नै सकेको छ। एकदमै मिठा मिठा पाँचवटा विधाका गीतहरू लिएर तपाईँको रेडियो सेटमा हामी उपस्थित भएका छौं। ढिला नगरीकन सुनौ आजको गीतका क्लिप्सहरू।

0: एकदम मिठा गीतकार मित्र हामीले सुनिसकेका छौ। रूपाली तपाईँको सन्तानी जो थियो नाइन 50 16 70 को लाइन तपाईँको लागि खुला गरिसकेका छौ। कोही साथी टेलिफोन लाइनमा उपस्थित भइसक्नु भएको छ, स्वागत गरिने हाम्रो कहाँबाट को हुनुहुन्छ? हेलो, हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? उदयपुरबाट गोरी मगर बोल्नुहुन्छ।
1: हजुर दिदी,
0: हालको बेला आराम कसरी हुनुहुन्छ? हामीलाई पनि एकदमै ठिकठाक छ, हामी एकदमै आराम कुशल छौ भन्नुपर्छ है। अनि खाजा लिनुभयो कि बाँकी छ कि गर्दिनुहुन्छ यस समयमा? है, प्रोग्राम सुन्दै बसिरहनु भएको छ। अनि मौसम कस्तो छ आज त्यतातिरको? घाम लागिरहेको छ है। ल ठिक छ गोरीजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ है, कुन गीत राख्नु तपाईँको लागि? कति पनि अवश्य तपाईँको लागि यो गीत राख्छौ हामी। आफ्नो नजिकको पानीवाना साथीहरूलाई पनि सम्झनुहोस् है। ओके भाइ, साथी हुनुहुन्थ्यो रूपबाट गुरुजी हुनुहुन्थ्यो। एकदमै मिठो गीत रोजेर आफ्नो सबै साथीहरूलाई सम्झिँदै साथी सुत्नु भएको छ। यसै गरी तपाईँहरू पनि आउन चाहनुहुन्छ भने टेलिफोन लाइन खुल्ला छ। त्यसै गरी टेलिफोन लाइनमा हुनुहुन्छ अर्को साथी, स्वागत गरिनेहरू कहाँबाट को हुनुहुन्छ? हेलो हेलो, नमस्कार हजुर। नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट के भन्नुभयो? खोटाङबाट सबिना मोक्तान बोल्दैनुहुन्छ? ओहो, अनि सबिनाजी कहाँ हिँड्दै हुनुहुन्छ तपाईँ यो समयमा? ओहो, बाख्रा हेर्दै हुनुहुन्छ। ल ठिक छ, अनि खाजा लिनुभयो कि बाँकी छ त हाम्रो सुविताजीले? हाम्रो पनि खाजा चाहिँ बाँकी नै छ भन्नुपर्छ है। ल ठिक छ, गाडीको साथीले एकदम मिठो गीत रोज्नु भएको छ। आफ्नो नजिकको पाँचजना साथीहरूलाई सम्झनुहोस् है। नि ओके, नमस्कार बाबाई। साथी हुनुहुन्थ्यो सुविधाजी हुनुहुन्थ्यो खुट्याङको साथी, एकदमै मिठो गीत मार्फत आफ्नो सबै साथीहरूलाई सम्झिदिनु नि साथी सुत्नु भएको छ। र अब पनि हामी दुईजना साथीहरूको व्यवसायमा सफल गीत जाँदैनेछौ। एकदमै मिठो गीत रोज्नु भएको छ, कम्मर माथि पोथुकी भन्ने गीतको बोल भएको छ। नि नाइन भन्नु लभ तीन बाटो लिएको यो गीत हो। गीतमा आवाज कसको छ त भन्नुहुन्छ भने चाहिँ प्रताप र तिमल सिन्हा र मिलिना राईको आवाजमा रहेको यो मिठो गीत हामी एकै गीत पश्चात यो सुत्री शान्तिले चाहिँ हामी मिलिनेछौँ।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एफई द सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चारैल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रिय अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्छ
3: स्तरीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल स्तरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं परचुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवा ग्राहकले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन

0: कार्यक्रम गतिविधिको यो भने छ पहिलो नै छुट्टो विश्राम रहेको थियो। पहिलो छुट्टो विश्राममा पनि हामी भोखरी पार गरेर भने कार्यक्रम गीत गीत लिएर फेरि पनि तपाईँको रेडियो फिटमा हामी मुनजना थालिसकेका छौँ। हामीले दुवै मिठो गीत भोखरी मात्रामा सुन्यौं भने कम्मरमाथि पोटुकी पोटुकीमाथि घै लाग्यो सुने साथी हामी छुट्टो विश्रामलाई पनि पार गर्दै तपाईँको रेडियो फिटमा फेरि पनि उपस्थित भइसकेका छौँ। तपाईँको फोन लिन हामी तपाईँहरूसँग कुराकानी गर्न तपाईँको रोजाएको विश्वमा हामी एकदमै आतुर अवस्थामा छौ र तपाईँले फटाफट कल गर्नुहोला, आफूलाई मन परेको गीत रोज्नुहोला भन्न चाहन्छु। कोही साथी हुनुहुन्छ टिभी फोन लाइनमा, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँबाट को बोल्नुहुन्छ? यसो धेरै पछि आउँदैछु भन्ने मान्छेले त मलाई त मिस पनि छ त
1: दिदी,
0: मेरो त्यही भएर
1: भन्नुभयो
0: दिदी। अनि हाम्रो मदनजी त कहाँ हराउनु भएछ भनेर मैले यस्तो कुरा पनि गरिरहेको हुन्थेँ नि त अनि तपाईँको बारेमा त।
1: हजुर हजुर दिदी, मैले
0: सम्झिरहेको छु, किन बस्दिनँ
1: भनेर नि दिदी।
0: हाम्रो स्वदेशीलाई माया गर्ने हाम्रो मदनजी कहाँ जानुभएछ जस्तो लागिरहेको हुन्थ्यो मलाई पनि, आउनु भएछ खुसी लाग्यो। अनि के छ त हाम्रो मदनजीको हाल खबर?
1: एकदम ठिक छ दिदी, सुनाउनु
0: हो तपाईँले एकैचोटि कतिवटा प्रश्न गर्नु भएको त नि हाम्रो खाजा चाहिँ बाँकी छैन। अनि मौसमको कुरा गर्ने हो भने अनि हल्का घाम लागेको थियो भनौ है। अनि त्यतातिरको मौसम कस्तो थियो त मदनजी?
1: एकदम
0: घाम लाग्छ, एकदम खोटाङतिर। खोटाङ कुन ठाउँ हो मदनजीको घर?
1: मेरो
0: राणादेखि गाउँपालिका नम्बर 1 पर्छ भन्नुभयो दिदी। ओहो, नम्बर 1 है, ल ठिक छ। अनि त्यतातिर अहिले काम चाहिँ के चलिरहेको छ त गाउँतिर?
1: यो टाइममा चाहिँ मकै गुन्ने काम धमाधम छ भन्नुभयो दिदी।
0: अह, मकै गुनाएको कति बानी छ तपाईँको?
1: अब बेसीतिर बाँकी छ, घरमा सक्यो भनौँ न दिदी।
0: यसो हामीलाई पनि दिनको 1000 दिने भए चाहिँ हामी पनि मकै गुनाउँछौँ है त।
1: दिनको 1000 भन्नु भेट कमाउनु हुन्छ दिदी, अरे के
0: कहाँ तिमी धेरै हुँदैन नि, दिनको 1000 दिने भए हामी पनि मकै गुण आउन रेडी हो। के छ विचार तपाईँको?
1: त्यसो भए अब दिदी सम्झिनुभयो, अलिक बेला भइहालेको छैन बेसीतिर कि, अब घरमा गइसकिहाल्यो बारीमा चाहिँ भन्नुपर्छ है। अब
0: अलिकति खेतको भन्दा त बारीको मजा हुन्छ नि त मकै गुण, होइन र?
1: हजुर,
0: ल ठिक छ मदनजी, मिठो कुराकानी भयो। अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ है, कुन किचा छ तपाईँको लागि? ओहो, ल ठिक छ। अनि कसलाई यो गीत चाहिँ विशेष कसको लागि हो त?
1: अब साथीहरूको लागि भन्नु है दिदी, अब
0: आफ्नो पाँचजना साथीहरूलाई सम्झनुहोस् है।
1: हुन्छ, साथीहरूको लागि तपाईँको लागि टेन्सन हुन्छ, एकदम सम्पूर्णको लागि हुन्छ, त्यस्तो धेरै हुन्छ, सम्पूर्णलाई गीतै।
0: ओके बाबाई, साथी हुनुहुन्थ्यो खुटाङको साथ हुनुहुन्थ्यो मदन श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत रोस्थे भने साथी सुत्नु भएको छ। त्यसै गरी हाम्रो टेलिफोन लाइनमा अर्को साथीको आगमन भइसकेको छ, उहाँसँग छोटो मिठो कुराकानी गर्नेछौ हामी। कहाँदेखि को हुनुहुन्छ? हेलो,
2: नमस्कार दिदी।
0: नमस्ते, नमस्कार हजुर, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? उदयपुरबाट सीता मगर हो। सीताजी के छ, आरामै हुनुहुन्छ तपाईँ? अनि के गर्दै हुनुहुन्छ यस समयमा? ओहो, हाम्रो सीताजी कति क्लासमा पढ्दै हुनुहुन्छ त नि? कति क्लासमा पढ्दै हुनुहुन्छ? ओहो, ल ठिक छ है। अनि खासो बाँकी नै होला कि कसो? ओके, ल ठिक छ। अगाडिको साथीले एकदम मिठो गीत रोज्नु भएको छ, आफ्नो नजिकको पाँचजना साथीहरूलाई तपाईँले सम्झन सक्नुहुन्छ है?
2: साथीहरू सम्झाउनु पर्दा मुना मगर, लक्ष्मी मगर,
0: Thank you.

दुई मिठो गीत हामीले सुनिसकेका छौं। दुईजना साथीको छलमा सफल गीत थियो, किनकि हामीसँग अलिकति समय थोरै भएको कारणले हामीले पूरै गीतै सुन्न पाएन, तर पनि सुनेकी गीत हो, एकदमै मिठो गीत थियो। त्यसै गरी यति बेला हाम्रो टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ। पुनः प्रयास गर्नुहोला है 97460 सबैको लाइन हुँदैछ, कार्यक्रममा सुभागी दर्शनाउन सक्नुहुनेछ। तपाईँहरूसँग कुराकानी गर्न हामी पनि एकदमै आतुर अवस्थामा छौं है। पछि पनि तपाईँको हाल खबर बुझ्नको लागि तपाईँहरूसँग मिठा मिठा कुराकानीको साथमा तपाईँको रोजाइमा सफल गीत सुन्दै चाहिँ गीत मार्फत हामी रमाउनुको लागि हामी सबैजना आतुर अवस्थामा होलौं। अलिकति गाउँ गाउँमा धेरै कामहरू पनि हुन्छ, काम पनि गर्नै पर्ने हुन्छ, पढ्नु पनि पर्ने हुन्छ, कलेज पनि जानुपर्ने हुन्छ, घरवासी कामहरू पनि त्यस्तै नै हुन्छ, गाई वस्तु गोठालाहरू पनि गर्नुपर्ने हुन्छ। त्यही भएर पनि हामीले सबै कामहरूलाई काम गर्दै हामीले हरेक कुरा ह्यान्डल गर्दै चाहिँ कार्यक्रममा पनि सहभागिता जनाउनु पर्ने हुन्छ। त्यो कारणले चाहिँ तपाईँहरूले कतिपय साथीहरूले सुनेर पनि हामीलाई मजाले साथ दिनुहुन्छ भन्ने आशामा चाहिँ हामी कार्यक्रमलाई चाहिँ अगाडि बढाउन चाहन्छौ। त्यसै गरी एकदमै मिठो गीततर्फ नै हामी जाउँ, एकदमै मिठो गीत रहेको छ। सुशान्त केसीको आवाजमा सजिएको गीतको बोल रहेको छ बादली है। यो मिठो गीत चाहिँ हामी एकैछिन सुनौ, गीत पश्चात सुतेको श्री शान्ति रानी मोडिनेछौ, विश्राम पश्चात फेरि आउँछौ।

नेपाली सिनेमा नयाँ शैली भन्ने सम्बन्धी सूचना नेपाली सेनाको सुपु दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। श्री दुर्गापक्ष फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि 13 गतेसम्म दोब्बर दोस्रो पुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हक जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: दाई नमस्कार
1: नमस्कार भाई कता छौ
0: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अल्माउमा परे दाई
1: अल्माउमा पढ्ने कुरै छैन भाइ त्यो सँगै एसीका साथीभाइ चारको मनसु कलेजमा आएर बुझेर त्यही पढ्नु निगो गरेर बुझिसके तिमी पनि ढुक्क भन्दा अब तिमी पढ्ने किनकि मनसु आज लाखौँ विद्यार्थी

0: समावेश रेडियो समावेश आवाज
1: सुबह एफएम 101.2 मेगाहर्ज
2: कार्यक्रम गतिविधिको रहने दोस्रोन्थी विश्राम रहेको थियो। दोस्रोन्थी विश्राममा पनि हामीले भर्खरै पार गरेर भने कार्यक्रम गतिविधिको विषयलाई लिएर फेरि पनि तपाईँ गएको स्थितिमा हामी गुन्जन थालिसकेका छौं। राम्रो समय हुनेछ 97.64 नाम पछाडि 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अझै पनि हामीसँग मिठा मिठा दुईटा बिठाका गीतहरू बाँकी रहेका छन्। आफूलाई मन परेको गीत रोजेर आफ्नो नजिकको साथीहरूलाई तपाईँले सारी सम्झना पाउनुहुनेछ। यस मार्फत तपाईँले आफ्नो साथीहरूसँग तपाईँहरू उसको कुराकानी भएको छैन, कति अवस्थामा गाउँघरमा हामीसँग नेट इन्टरनेट पनि हुँदैन होइन, अनि नेट इन्टरनेटको कारणले गर्दा पनि हामी साथीहरूसँग टाढिरहेको हुन्छौँ आफ्नो मिल्ने मिल्ने साथीहरूसँग। त्यो अवस्थामा तपाईँले रेडियो मार्फत पनि आफ्नो साथीहरूलाई सम्झन सक्नुहुनेछ, साथीको मित्रतालाई नजिक बनाउन सक्नुहुनेछ कार्यक्रम गतिविधिको मार्फतबाट। र एकदमै निर्भक भएर चाहिँ तपाईँ कार्यक्रममा सहभागिता जनाएर मजाले हामीसँग कुराकानी गर्न सक्नुहुनेछ र मनोरञ्जन लिन सक्नुहुनेछ। कहीँ कहीँ फोन नलाग्न सक्छ, त्यो अवस्थामा तपाईँले कार्यक्रममा अन्तिमसम्म सुनेर पनि तपाईँले भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै चाहिँ हामी फेरि पनि गीतको फलि जानेछौ। एकदमै मिठो गीत रहेको छ भन्दै सुटुक्क भन्ने गीतको बोल छ। यो मिठो गीत हामी एकैछिन

एकदमै मिठो गीत हामीले सुनिसकेका छौं। भन्थ्यो फुटुक भन्ने गीतको बोल भएको थियो भने अब भने हामीसँग अन्तिम गीत बाँकी रहेको छ। कार्यक्रमको अन्तिम चरणमा पनि हामी भने पुग्न लागिसकेका छौं। तपाईँको फोन आयो भने हामी एक दुईजना साथीहरूको फोन अवश्य पनि लिनेछौ। आएन भने त किनै पो गर्न सकिन्छ र होइन तपाईँले सम्भव भएसम्म यी कार्यक्रममा सहभागी पछ्याउने कोशिश गरिदिनुहोला भनेर म सबैजना साथीहरूलाई अनुरोध गर्न चाहन्छु। किनकि तपाईँहरू बिना हामी एकदमै अधुरो छौं, तपाईँहरू बिना हामी धेरै अधुरो छौं। किनकि तपाईँहरूसँग कुराकानी गर्नुको लागि, मनोरञ्जन दिन र लिनको लागि नै हामी कार्यक्रम सुनेपछि उपस्थित हुने गर्दछ र तपाईँहरू नै हुनु भएन भने त यसमा मजा पनि आउँदैन। त्यही भएर चाहिँ कार्यक्रममा एकदमै निर्धक्क भएर सहभागिता सुनाएर एउटा फ्रेन्ड फ्रेन्डलीको तपाईँ हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। एकदमै मिठा मिठा गीतहरू तपाईँको लागि ल्याइ नै हालेको छौँ है। तपाईँले हाम्रो कार्यक्रमको नियम पनि बुझ्नु नै भएको छ। जति धेरै तपाईँ कार्यक्रमको सहभागिता सुनाउनुहुन्छ त्यति तपाईँले त्यहाँबाट मनोरञ्जन पाउनुहुनेछ। तपाईँको रोजाइमा गीत बजेको गीत सुन्दा अर्कै आनन्द आउँछ है। कार्यक्रममा सुनेर र कार्यक्रममा सहभागिता जनाएर साथ दिनुहोला भन्दै चाहिँ अब पनि म कार्यक्रमबाट बिदा लिन्छु। कार्यक्रमलाई छुट्याएको निर्धारित समय लगभग सकिएको छ। दिनभरिसम्म फोन ट्राई गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो अनि कार्यक्रममा अन्तिमसम्म सुनेर साथ दिनुहुने हाम्रो प्यारा श्रोताहरूलाई हामी एकदमै धेरै धन्यवाद भन्न चाहन्छौ। र त्यसै गरी मेरो बन्द कथाको आवाजलाई चाहिँ तपाईँको रेडियो स्टेशनमा पुर्याउनुको निमित्त भरपूर सपोर्ट मिलेको थियो। प्राविधिक साथी हुनुमा हुनुहुन्थ्यो सुर्की लमुजीलाई पनि म विशेष धन्यवाद दिँदै छु। कार्यक्रमको अन्तिममा एकदमै मिठो गीत छ राष्ट्रिय भावनाले समितिको गीत आखिरमा राख्छु मेरो देश भन्ने गीतको बोल छाडी आजको कार्यक्रम गीत गीतको विषय बाटो हुने कार्यक्रम प्रस्तुता शर्मिला पनि विदा हुन्छु। नमस्कार।

0: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा नास्ता काट्न गाई बस्तु चढाउन तथा आवत जावत गर्ने पूर्व स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। उपभोक्ता समिति
1: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
2: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
3: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
1: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
3: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
2: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
3: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
2: अनि पढाइ चाहिँ के चाहिँ हुँदो रहेछ?
3: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
1: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
3: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलाम, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
1: लोकेशन कहाँ हो अङ्कल?
3: साबल चोकबाट 100 मिटर मात्र भित्र।
2: त्यसो भए त म त यही जाने भए।
1: म पनि विनायक सिद्ध कलेज नै पढ्छु।
3: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अगणित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट लुकेको सेवाहरू प्राप्त गर्न सफल हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासोहरूमा अधिकार कार्यालय प्रमुखसँग सुझाव सम्पर्क राख्न सफल हुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवार फैम 102 मेगाहर्ज देश का विभिन्न भाग www.sunwarfm.com संसार भर के साथ प्रसारण भईर सांझ 5 बजे सुनहाज लाईपुगे म सरस्वती पुरी। सरकारले आउँदो आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट आज प्रस्तुत नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको हो। सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न प्रधानमन्त्री बालन र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलले राजनैतिक दलका साथै विभिन्न पेशा र क्षेत्रका व्यक्तिसँग सुझाव लिएको छ। सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सचोट डिजिटल सेवालाई प्रवर्तन गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा आज सरकारको आर्थिक वर्ष 2083/84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो जानकारी गराउनु भएको हो। सरकारले साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्प्युटेशन निर्यातलाई प्रवर्तन गर्ने उल्लेख गर्नुभयो। डिजिटल पार्क क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकासकै नेपाललाई टेक हबका रूपमा अगाडि बढ़ाइने राष्ट्रपति पौडेलले बताउनु भएको छ। सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083/84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। वैकल्पिक विकास वित्त डाइस्पोरा पूँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल कार्यान्वयन गरिने उहाँले बताउनुभयो। सरकारले दीर्घकालीन पूँजी निर्माणका लागि ऋण बजार, बन्द बजार, पूर्वाधार बन्द तथा जोखिम व्यवस्थापन उपकरण विकास गर्ने उहाँको भनाई छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशमा सरकार परिवर्तनको संकेत गर्नुभएको छ। कर्णाली प्रदेशको सुकेतमा प्रदेश र स्थानीय तह केन्द्र प्रदेश स्तरीय भेलामा उहाँले प्रदेश सरकार परिवर्तनको संकेत हुने बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य पूर्वमा चलिरहेको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकलाई घरबाटै काम गर्ने बानी बसाल्न आग्रह गर्नुभएको छ। वहाँले एक वर्षसम्म सुन्न किन्न र विदेश यात्रा सीमित गर्न समेत अपील गर्नुभएको हो। प्रधानमन्त्री मोदीले COVID-19 महामारीको सम्झना दिलाउने नित्यव्ययिताका उपायहरूले भारतको इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने बताउनु भएको बीबीसीले जनाएको छ। अन्तिममा खेल समाचार। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले पुरूष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ। सन् 2027 2031 अन्तर्राष्ट्रिय तालिकामा इंग्ल्याण्डले नेपालसँग T20 श्रृंखला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ। इंग्ल्याण्डको टोलीले नेपाल भ्रमण गरे त्यो ऐतिहासिक हुनेछ। अहिलेसम्म कुनै पनि टेस्ट र राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय श्रृंखला खेलेका छैनन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा solwarfmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिले सकियो। साँझ 7 बजेको कुन समाचारमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: मैमा मेरो त हात खुट्टा अरुणासा झिमझिम गर्छ, पिनासले भैराम बनायो, मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
1: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हिरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
2: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछोक, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824417718, 9843349696 र 9861433472। आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: यौन हिंसाबाट बचाउ र बचाउ, यौनसँग हिंसा सामाजिक अपराध हो, बाल बालिका यौनसँग हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बाल बालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ, बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा नस्ताद काट्न, गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुनबेसी उपभोक्ता समिति सुरुङ।
2: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मूलन चुकना।
3: होंडा का विशेषता
4: जापानीज उच्च प्रवृत्ति उत्पादित
3: उत्कृष्ट माइलेज
4: राम्रो रिसेल मूल्य
3: टिकाऊ र भरपर्दो
4: अफरोड का लागि पनि उपयुक्त
3: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
4: सब उम्र समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
3: हाम्रा सेवाहरू
4: ओखलढुंगा र खोटाङ को डिजिटल बजार बाटै फाइनान्स को सुविधा सहित होंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
3: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
4: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
3: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
4: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाई ओखलढुङ्गा।
3: सम्पर्क नम्बर 037590222 9852880222 र 9842880300।
5: हिस्सा हिस्सा सदैव रोजी।

उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

सबै विशेषज्ञ आजकल आफ्नो त युनिटी कार्पेटको विगत दशकदेखिको सुन्दर साथ युनिटी कार्पेट किन्दा कार्पेटको पछाडि युनिटीको लोगो हेर्न नबिर्सनुहोला। युनिटी कार्पेट, कार्पेटको शेरनशाह।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: तपाईँको दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 3।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।

मा नया सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको सूची दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भिसा मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: के भयो? के भन्नु लाग्छ नहोयो?
1: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
0: हैन, किन माइली भन्छु? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
1: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश नियन्त्रण, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधिको हुन्छ। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेचा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
2: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स साइजेस कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, खेती गर्न, ल्यान्ड बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528 80222 साथै 98010208 95 मा मिस कल गर्नुहोस्, नगदै तपाईँलाई फोन आउनेछ।

0: नमस्कार
1: नमस्कार भाई कता छौ
0: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अनुमानमा परे दाई
1: अनुमानमा पर्ने कुरै छैन भाइ त्यसैले एसी दिएका साथीभाइ चाबुङको मनासु वर्ल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निर्णय गरेर गइसके तिमी पनि भुक्क भन्दा आउने अब तिमी पढ्ने किनकि मनासु आज लाखौं

0: आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट बौद्धिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज साबुन सूचीवादी सम्पर्क नम्बर 9013-62382 9013-62387
1: नमस्कार
2: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
1: खै के भन्नु होला अध्यक्षजी, पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
2: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती कारण जस्ता आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है। फेरि
1: तुल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
2: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती गर्ने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

लंगर में तो पहले भी हूँ माया बैठूंगी ना, ना, ना, ना, ना, ना, ना, ना, ना

0: यो बा कृषि पर्यटन मार्फत समृद्ध मात्य दूतकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मात्य दूतकोशी को समृद्धि मात्य दूतकोशी गाउँपालिका समितिको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो?
2: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
2: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पास बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।

0: यौनहत्याबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्न गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: बन्जु तिमी त विदेश जान लाग्यो रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, कस्तो भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई। तिमी पनि विचार गर है, विचार गर। जानु नै भयो, बुझेर मात्र जाऊ। खै के रानी भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेट बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई फर्म मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद।
0: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नै है
1: सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्चे गर्न सकिनँ सरले हुन्छ
1: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले यसको जाममा भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी प्रश्न जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन
5: ए के भो दौडिदिई पो आइस त
4: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
5: धन कुहो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: close to your heart. Solo FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन. कार्यक्रम सुनेर आशीषित हुनुहोस्.

0: भएका छौ जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकपूर्ण जीवन जिउन आत्मीय शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौं।
1: आजको यस मार्गदर्शन भिडियो कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ। यो कपटपन भनेको के हो? यसले कसरी मानिसलाई धोका दिन्छ? के कपटपना सधैं छोपिएर रहन सक्छ होला? के थुन्चेले छुप्दा छुप्दा एक दिन बोकोले छोपी पठाउँदा सबै कुरा उदाङ्गो हुन्छ कि? कपट वा कपटीपनको कुरा बडो अनौठो हुन्छ। अशुद्ध र अधार्मिक मानिसहरूले आफ्नो जीवनमा कपटपनालाई एउटा माध्यम बनाएका हुन्छन् जसको मार्फतबाट उनीहरूले आफ्नो उद्देश्यलाई प्राप्ति गर्छन् र सफलताको महसुस पनि गर्छन्। तर याद गर्नुहोस्, कपटपन एउटा छोटो समयको निम्ति मात्र सार्थक हुन्छ। यसले सधैँभरि हामीलाई साथ दिँदैन। परमेश्वरले यस विषयमा के भन्नुहुन्छ? यूहन्नाको सुसमाचार 14:16-17 यीशुले भन्नुभयो, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। म पितासँग विन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। तिनी सत्यका आत्मा हुनुहुन्छ जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुनेछ। यस खण्डमा प्रभु येशूले आफ्ना चेलाहरूसँग एउटा विशेष प्रतिज्ञा गर्नुभएको छ। उहाँले तिनीहरूका निम्ति एक सहायक पठाउनुहुने प्रतिज्ञा गर्नुभएको छ, जुन सहायकले यस संसारमा जिउँदा हामीलाई सहायता गर्नुहुन्छ। ती सहायकलाई येशूले सत्यका आत्मा भन्नुभयो। बाइबलमा उहाँलाई पवित्र आत्मा, सल्लाहकार, शान्तिदाता, परमेश्वरका आत्मा आदि नाउँले सम्बोधन गरिएको छ। येशूले भन्नुभयो, संसारले ती सत्यका आत्मालाई स्वीकार गर्ने छैन भनेर चेतावनी पनि दिनुभयो। संसारले सत्यका आत्मालाई किन स्वीकार गर्दैन वा स्वीकार गर्न सक्दैन? त्यसका दुईटा मुख्य कारणहरू छन्। पहिलो कारण यो हो कि संसारमा धेरै मानिस परमेश्वरदेखि टाढा भएका छन्। धेरै मानिसहरू परमेश्वरको विरूद्धमा विद्रोह गर्छन्। संसारका मानिसहरूले सत्यतालाई अस्वीकार गरेका छन्। रोमी 1:18 यस्तो लेखिएको छ, संसारले सत्यलाई तिनीहरूका आफ्नै अधर्मले दबाई राखेको छ। अधर्म र सत्यता कहिले पनि एकसाथ रहन सक्दैन। मानिस सत्यतामा रहेर जिउन सक्छ, साथै अधर्म गर्दै पनि जिउन सक्छ, तर दुवै कुरा एकैसाथ गर्दै जिउन सक्दैन। अधर्म र सत्यता एकले अर्कोलाई समर्थन गर्दैन, एकैसाथ रहन सक्दै सक्दैन। दोस्रो कुरा, परमेश्वरको विरूद्ध विद्रोह गरेर मानिस संसारको अधीनमा पर्छ। अनि बाइबलले भन्छ, यो संसार शैतानको अधीनमा परेको छ। शैतानले मानिसहरूलाई बहकाउँछ भनेर बाइबलको प्रकाशित वाक्यको पुस्तकमा स्पष्ट लेखिएको छ, 12:9 हो, मानिसलाई बहकाउँछ असत्यताले। प्रभु येशूको दिन नआउन्जेलसम्म यो संसार त्यही दुष्टताको अधीनमा परेको छ। बहकाउनु, छल कपट गर्नु शैतानको हतियार हो जसले मानिसलाई भ्रममा राख्दछ। त्यसद्वारा मानिसले आनन्द पाउँछ। यो संसारमा धेरै मानिसले छल कपटलाई आफ्नो जीविका कमाउने साधन बनाएका छन्, होइन त? अरूलाई धोका दिनु, झुट बोल्नु, अरूको अफवाह उडाउनु, ठग्नु, झुक्क्याउनु नै कपटको धन्दा हो। यो त व्यवसाय हो कपटको। बाइबलले भन्छ, आखिरी दिनमा जब परमेश्वरको न्याय हुन्छ तब यस्ता मानिसहरू अर्थात छल कपट गर्नेहरू शैतानको साथमा नै आगोको कुण्डमा फालिनेछन्, जहाँ तिनीहरूले अनन्त कालसम्म कठोर पीड़ा भोग्नेछन्। आज मानिसहरूले छल कपट गरेर ठगेर अरूलाई धोका दिएर धेरै धन सम्पत्ति कमाएका हुन सक्छन्, आफ्नो ओहदा कुर्सी जोगाएका हुन सक्छन्, मौज मजामा बाँचिरहेका हुन सक्छन्, छल कपट गरिरहेका हुन सक्छन्, तर तिनीहरूको आनन्द र मौजको दिन तोकिएको छ। परमेश्वरले तिनीहरूको कठोर न्याय गर्नुहुनेछ। तिनीहरूले आगोको कुण्डमा आफ्नो अनन्त काल बिताउनु पर्नेछ। आज उनीहरूलाई छल कपट गर्नु हुँदैन भन्दा रिसाउँछन्, उल्टो गाली गर्छन्, सुसमाचार सुनाउँदा धम्की दिन्छन्। तिनीहरू सत्यका आत्मालाई, परमेश्वरका आत्मालाई स्वीकार गर्न सक्दैनन्। सत्यका आत्मालाई जीवनमा स्वीकार गरेर जिउन सक्दैनन्। परमेश्वरले तिनीहरूका निम्ति अतल कुण्ड राख्नु भएको छ। सत्यका आत्मा र अधर्म बीच कहिले पनि सम्झौता हुन सक्दैन। नयाँ करारको चर्चमा एउटा घटना नाटकीय रूपमा भएको छ। चर्चको स्थापना भर्खरै भएको थियो। चर्च मण्डली कसरी चल्नुपर्छ भन्ने कुनै मेलोमेसो थिएन। प्रभुले पनि चर्च मण्डली यसरी चल्नुपर्छ भनेर स्पष्ट बताउनु भएन। तर प्रभु येशूलाई ग्रहण गर्ने मानिसहरूले एउटा कुरा स्पष्ट बुझेका थिए, तिनीहरूले अरूलाई सहायता गर्नुपर्छ, परमेश्वरको सुसमाचार बाँड्नुपर्छ, गरीब दिन दुखीलाई वास्ता गर्नुपर्छ, भोकालाई भोजन जुटाइदिनुपर्छ, नाङ्गाहरूलाई वस्त्र ओढाइदिनुपर्छ, यस्तै परोपकारी कार्यहरू गर्नुपर्छ भनी तिनीहरूले बुझेका थिए। येशू आफैले पनि यस्तै कार्यहरू गर्नु भएको थियो। अब चर्च शुरू भएपछि त त्यहाँ सबै किसिमका मानिसहरू आए, धनी गरीब, उनी नहुने, सम्पन्न विपन्न सबै मानिसहरू आए। चर्च मण्डलीका धनीहरूले गरीबहरूलाई सहायता गरे। कसै कसैले आफ्नो जग्गा जमिन बेचेर त्यसबाट प्राप्त भएको रकमबाट चर्चका अगुवाहरू कहाँ लिएर आए। उनीहरूले खाँचोमा परेकाहरूलाई सहायता गरून् भनेर। तिनीहरू एक दम्पती थिए, पतिको नाम अननिया, पत्नीको नाम सफिरा। तिनीहरूले पनि आफ्नो जग्गा जमिन बेचेर बिक्रीबाट आएको रकम धर्मगुरू प्रेरित कहाँ लिएर आए। त्यसो गर्नु राम्रो कुरा थियो, तर त्यहाँ केही समस्या थियो। तिनीहरूले जमिन बेचेको पूरै दाम ल्याएन, के आफूसँग राखे। प्रेतहरूले सोद्धा त्यति नै हो भने तिनीहरूलाई कसैले पैसा मागेको थिएन, जमिन बेचेर पैसा ल्याऊ भनेका पनि थिएन। चर्चले अहिले पनि कसैसँग त्यसरी माग्दैन पनि। अननिया सफिराले पैसाको विषयमा झुठो बोलेका थिए। पैसा तिनीहरूकै थियो, दिनुपर्छ भन्ने विचार तिनीहरूकै थियो, तर पैसाको विषयमा तिनीहरूले छल कपट गरे, आफ्नै पैसाको विषयमा छल गरे। अनि परमेश्वरबाट तिनीहरूमाथि दण्ड आयो। पति र पत्नी दुवै मृत्युका भागीदार भए। परमेश्वरसँग, सत्यका आत्मासँग कहिले झुट बोल्न सकिँदैन। निश्चय आज झुट बोल्ने मानिसहरू प्रशस्तै हुन्छन्, तुरन्तै मरिहाल्दैनन्, बरु अझै हामीभन्दा पनि राम्रा राम्रा भएर हिँड्छन् होला। तर तिनीहरूले निश्चय नै एक दिन डरलाग्दो दण्ड पाउनेछन्। कुरा यति हो, प्रभु येशूमा विश्वास गर्ने मानिसहरू छल कपट झुटो कुरा जस्ता अधर्मबाट टाढा बस्नुपर्छ। हेर्नुहोस्, दश आज्ञामा पनि यस्ता आज्ञा छन् जहाँ बताइएको छ कि झुट नबोल्नु। झुट बोलेर मानिसले ठूलो अधर्म गर्छ, किनभने तपाई र मैले बोलेको झुट कुराहरूद्वारा हामीले अरूलाई शोषण गरेका हुन्छौं, अरूको अफवाह उडाएका हुन्छौं, हामीले गलत कार्य गरिरहेका हुन्छौं, हामीले आफ्नै ढाकछोप गरिरहेका हुन्छौं, अरू के अधर्महरू गरिरहेका हुन्छौं जब हामी झुट बोल्छौं। असत्यको आत्माले हाम्रो जीवनलाई कुभलो गर्छ। तर खुशीको कुरा यो छ कि मण्डलीमा, चर्चमा आउने मानिसहरू यस्ता अधर्मबाट आफूलाई टाढा राखेका हुन्छन्, किनभने परमेश्वरको वचनले हाम्रो जीवनलाई यी अधर्मबाट टाढा राख्न प्रेरणा दिएको हुन्छ, किनकि तिनीहरू सत्यका आत्माद्वारा डोर्याइएका हुन्छन्। जब तपाईँ र मेरो जीवन सत्यको आत्माद्वारा डोर्याइएको छ भने हाम्रो जीवन सत्यताबाट टाढिएको हुन्छ। त यो धेरै नै असल कुरा हो, किनभने तपाईँ घरबाट बाहिर निस्कँदा नै मानिसहरूले कति धेरै असत्य बोलिरहेका हुन्छन्। पसलमा जानुहुन्छ, पसलमा पनि उनीहरू दाम लिँदा दिँदा पनि झुट बोलिरहेका हुन्छन्। फलफूल सब्जी पसलमा पनि उनीहरू चाहिँ ससाना कुराहरूमा झुट बोलिरहेका हुन्छन्। पाकेको छ भन्छन् तर भित्र काँचै हुन्छ, राम्रो छ भन्छन् तर भित्र कुहिएको हुन्छ। होइन त, परमेश्वरको दृष्टिमा सत्यवादी कपट रहित भएर जिउनु एउटा असल कुरा हो। यस्तो जीवनले इनाम ल्याउँछ। यस्तो जीवन चाहिँ पातै पातले भरिएको एउटा रूख जस्तै हो, जसको मुनि तपाईँ र हामी आएर धेरै शान्ति पाउँछौ, विश्राम पाउँछौ, अनि शीतलो हावा पनि पाउँछौ। तपाईँहरू मेरो जीवन सत्यतामा समर्पित जीवन बन्न सकोस्। परमेश्वरले सबै मानिसलाई यसमा विश्वास गरी यस्तै पारदर्शी जीवन जिउन बोलाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र गरम बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। उहाँ ज्योतिका परमेश्वर हुनुहुन्छ, अर्थात उहाँ ज्योति हुनुहुन्छ। उहाँ अन्धकार हुनुहुन्न, उहाँ ज्योति हुनुहुन्छ। ज्योतिमा सबै कुरा छर्लङ्ग हुन्छ, अनि त्यहाँ सत्यता हुन्छ। परमेश्वर सत्यताको प्रकाश हुनुहुन्छ, सत्यताको स्रोत हुनुहुन्छ। परमेश्वरले तपाईँलाई प्रशस्त

0: आजको
1: नेपाली सिनेमा नयाँ सैन्य भूमा सम्बन्धी सूचना नेपाली सेनाको सुखी दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 37 5 5 5 6 4 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: बाट बचन र बचाऊ यौनचन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत वा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: हेलो दाई नमस्कार।
4: नमस्कार भाइ, कता छौ?
3: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको, साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अमाउमा परे दाई।
4: अमाउमा पर्ने कुरै छैन भाइ, तिमीसँग एसी दिएका साथीभाइ चाबहिनीको मनासी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निर्णय गरेर गइसके। तिमी पनि दुःख भएर आउने, अब तिमी पढ्ने, किनकि मनासी आज लाखौँ

0: रक्तदान गर्नुहुन्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, भन्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।

0: द्वारा अभिनय विपत्र स्वयंसेवक परिचालन आधारभूत तालिमको उद्घाटन आरोही संख्या र रोयल्टी संकलन आधारमा बन्यो सगरमाथामा नयाँ कीर्तिमान सोलुखुम्बु नगरपालिका वडा नम्बर एक को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन सोलुखुम्बुमा पत्रकारहरूका लागि तीन दिने एआई पत्रकारिता तालिम संचालन हुँदै कोशीको मेलोमा शिव मन्दिर निर्माण विधिवत रूपमा ट्रान्सफर प्रतिष्ठा ओखल ढुङ्गामा 70% वन उद्योग बन्द अवस्थामा नापी र मालको सेवा पालिकासम्म विस्तार हुने प्रधानमन्त्री बारे एमाले राख्यो तीन आपत्ति सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधन सहकारी बचत फिर्ता र रोजगार दशकको घोषणा विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आपतकालीन अन्तरिम आदेश सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा संचालनमा ल्याउने सरकारको घोषणा एक वर्षसम्म सुन्न किन्न भारतीय प्रधानमन्त्री मोदीको अपील अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरू मध्ये पहिलो स्थानमा र अमेरिकालाई 7 रनले हराउँदै नेपाल एको लिग क्रिक स्वीप
1: मेरो त हात खुट्टा अनुवासमा झिमझिम गर्छ निवासीले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्नु तनाव छ थाकेर हैरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त आउनुहोस्
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ का सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843786952 9824 1718 9843349696 र 9861314 आउजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: सोलुखुम्बुमा सम्भावित जोखिम र विपदको पूर्व तयारीलाई मध्यनजर गर्दै विपद स्वयंसेवक परिचालन आधारभूत तालिमको समुद्घाटन गरिएको छ सशस्त्र प्रहरी बल नेपाल गोलमा हेड क्वार्टर सोलुखुम्बुको आयोजना तथा सोलु भुटकुण्ड नगरपालिकाको समन्वय र सहयोगमा तालिमको समुद्घाटन गरिएको हो तालिमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि सोलु भुटकुण्ड नगरपालिकाका मेयर नाङ्गेल जाङ्गु शेर्पाले तानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुरूआत गर्नुभयो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले दीप जुनसुकै बेला र जसरी पनि आउन सक्ने भएकाले यसका लागि दक्ष जनशक्ति तयार राख्नु नगरपालिकाको प्राथमिकता रहेको बताउनु भएको छ वहाँले तालिममा सिकेका सिपलाई केवल प्रमाण पत्रमा मात्र सीमित नराखी गाउँ बस्तीमा आइपर्ने वास्तविक संकटको समयमा नागरिकको जीवधनको रक्षाका लागि परिचालन गर्न सहभागीहरूलाई आग्रह
4: झाँगल घरमा स्थापना भइसकेपछि सोलुखुम्बु नगरपालिकामा त्यस्तो धेरै आगो लाग्ने घटनाहरू भएन तर सोलुखुम्बु नगरपालिकासँग जोडेको अब स्थानीय तहमा हाम्रो दमकलको कार्यले जस्तो मेरो बजारमा ठुलो आगो लागि हुँदाखेरि सेनामै हामीले चाहिँ दमकल व्यापक गराएर हामीले त्यसलाई सुरक्षित गर्न सकिन्थ्यो। यदि त्यतिखेर दमकल थिएन भने मैले उनीहरूलाई सफा हुने सम्भव हुन्थ्यो। त्यसै गरी मेचर सजिलो पनि हामीले चाहिँ हाम्रो दमकल पठाएर आफूलाई नियन्त्रण सिचरण नपारेकासम्म हाम्रो दमकल यसै कुराको अवस्था छ। पछिल्लो समयमा चाहिँ हामीले अझ यसलाई यो परम्परा चाहिँ कार्यको लागि हामीले नगर प्रहरी गठन गरेर नगर प्रहरीलाई तालिम दिने त्यसपछि चाहिँ यो विपद व्यवस्थापनको लागि आवश्यक चाहिँ सबै वैशेषिक सामानहरूको चाहिँ बन्दोबस्त गर्ने सबै कामहरू हामीले गरेका छौँ र संस्था हामीले विपद कोष पनि राम्रोसँग हामीले विपदको चाहिँ कोष खडा गर्न कोषमा हामीले राम्रोसँग चाहिँ कोष पनि जम्मा गर्ने त्यस कारणले गर्दाखेरि स्वरूपमा दुई वर्ष अगाडि थानेमा चाहिँ ठुलो बारीको चाहिँ त्यो बस्ती थाने बस्तीले दस वर्षमा पुगेर हामीले छिमेकी स्थानीय तहको हिसाबले हामीले त्यहाँ चाहिँ धान उत्पादन गर्यौँ।
0: कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेले विपद व्यवस्थापनमा सुरक्षा निकाय र स्थानीय स्वयंसेवक बीचको समन्वय अपरिहार्य रहेको चर्चा गर्नुभयो। वहाँले तालिमी सहभागीहरूको मनोबल उच्च बनाउनुका साथै जिल्लाको विपद प्रतिकार क्षमतामा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
5: जहाँ हामी सबै विपदको समयमा र विपदको पूर्व तयारीमा निरन्तर लागि आउनेछौँ खटिरहने जनशक्ति नै उपस्थित गरेका छौँ र जिम्मेवारी जवाब चाहिँ कम गर्नका निम्ति उपस्थित गरेका छौँ। त्यस कारणले नेपाल प्राकृतिक विपदको दृष्टिले अत्यन्त संवेदनशील देश हो। भूकम्प पहिलो बानी आगामी लगायतका विपदहरूले बेला बेलामा जमिन धनको ठुलो क्षति पुर्याउँदै आएको छ। सिलगढी जिल्ला जो हिमाली जिल्ला हो र भौगोलिक विकटता अनि यहाँ सुगमताको हिसाबले पनि सड़कहरूको भर्खर निर्माण हुँदै गरेका र सड़कहरूको सुगमता पनि नरहेको दुर्गम रहेको र अर्को हातमा हात मिलाएर कानमा कान मिलाएर
0: त्यस्तै सूर्यदूत केन्द्र नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङले महिला तथा युवाहरूको सक्रियताले मात्रै विपद न्यूनीकरण प्रभावकारी हुने भन्दै तालिमको सफलताको कामना गर्नुभयो। सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर सोलुखुम्बुका गुल्मा पति सुरज पाण्डेका अनुसार यस 18 दिने सुगम तालिममा जम्मा 30 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ। तालिममा अवधिभर सहभागीहरूलाई आगलागी बाढ़ी पहिरो भूकम्प जस्ता प्राकृतिक विपत्तिका बेला गरिने उद्धार कार्य प्राथमिक उपचार र तत्काल अपनाउनु पर्ने सुरक्षात्मक उपायहरूका बारेमा प्रयोगत्मक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ। सुरक्षा निकाय र नागरिक तहबीचको यो सहकार्यले भविष्यमा आइपर्ने जोखिमलाई कम गर्न ठूलो मदत पुग्ने विश्वास आयोजकले लिएको छ। आरोही संख्या र रोयल्टी संकलनका आधारमा सर्वोच्च शिखर सगरमाथाले नयाँ कीर्तिमान बनाएको छ। पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथा आरोहणमा मानव पाइला टेके यता एक सिजनमा सर्वाधिक आरोहीले अनुमति लिएको वर्षका रूपमा यो सिजनले कीर्तिमान राखेको हो। यस वर्ष 50 समूहका 492 आरोहीले सगरमाथामा अनुमति लिइसकेका छन्। वसन्त ऋतु सगरमाथा आरोहणका लागि अनुकूल मानिन्छ। यसअघि सन् 2023 सर्वाधिक 478 आरोहीले अनुमति लिएका थिए। अहिले विश्व पर्यटन बजारमा प्रतिकूल वातावरण छ। पश्चिम एसिया युद्धका कारण इन्धन मूल्य बढ्दा यात्रा महँगो बनेको छ, साथै हवाई उडान अनुचित बनेको छ। यति हुँदाहुँदै आरोहणमा नयाँ कीर्तिमान बन्नुले सरकारवालाहरू उत्साहित रहेका छन्। सगरमाथाले यसपालि 103 कीर्तिमान बनाएको गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार अनुमति लिने टोली आरोही संख्या र रोयल्टी तीनवटै क्षेत्रमा सर्वाधिक अंक पुगेको छ। जारी सिजनमा सगरमाथाले मात्र 1 करोड़ 7 करोड़ 40 लाख रूपियाँ बराबर रोयल्टी संकलन गरिसकेको छ। सरकारले 16 भदौ 2082 हिमाल आरोहणमा बढ़ेको दस्तुर लागू गरेको थियो। सोही अनुसार पहिलो पटक वसन्त ऋतुका लागि तोकिएको दर कार्यान्वयनमा आएको हो। पर्वतारोहण सम्बन्धी 6 संशोधन नियमावली 2001 निवासीले उक्त व्यवस्था गरेको थियो जस अनुसार साबितमा वसन्त ऋतुमा प्रति व्यक्ति 11,000 अमेरिकी डलर रहेको आरोहण शुल्क अहिले 15,000 डलर पुगेको हो। शरद ऋतुमा भने सगरमाथा आरोहण रोयल्टी 7,500 डलर मात्र तिरे पुग्छ। विगतका वर्षहरूमा सबै सिजनमा गरी सगरमाथाबाट 79 करोड़ हाराहारी मात्र रोयल्टी संकलन हुने गरेकोमा यस वर्षकै सिजनमा 1 अर्ब माथि संकलन भई कीर्तिमान कायम भएको गौतमले बताउनुभयो। यस वर्ष सगरमाथा आरोहण गर्न 55 देशका आरोहीले अनुमति लिएका छन् जसमध्ये 105 महिला छन्। सबैभन्दा धेरै चीन र अमेरिकाका नागरिकले सगरमाथा आरोहण अनुमति लिएको तथ्याङ्कमा उल्लेख गरिएको छ। चीनबाट 26 महिला सहित 109 र अमेरिकाबाट 9 महिला सहित 76 आरोहीले अनुमति लिएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै भारतबाट 26 महिला सहित 180 र बेलायतबाट 1 महिला सहित 32 आरोहीले अनुमति लिएका छन्। नेपालबाट 12 आरोहीले अनुमति लिएका छन्। रूसबाट 18, अस्ट्रेलियाबाट 15, जापानबाट 14, क्यानाडा 12 र आयरल्याण्डबाट 11 आरोहीले अनुमति लिएको समेत विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ। यस वर्ष वसन्त ऋतुमा कुल 30 हिमाल आरोहण गर्न 1,134 आरोहीले अनुमति लिएका छन्। तीमध्ये 274 महिला छन्। सगरमाथा पछि लोसीमा 10 समूहका 120 र आमा दबलम हिमालमा 10 समूहका 111 आरोहीले अनुमति लिएका छन्। अहिले सबै जस्तो हिमालमा आरोहण गतिविधि जारी छ। कतिपय हिमालमा धमाधम आरोहण भइसकेको छ। ती हिमाल आरोहण गर्न 79 देशका आरोहीले अनुमति लिएका छन्। तीमध्ये सबैभन्दा धेरै चीनबाट 149, अमेरिकाबाट 148 आरोही छन्। नेपाली आरोही 19 सेनाले अनुमति लिएका छन्। भारतीयको संख्या 95 र बेलायती 74 जना रहेका छन्। परीक्षण विभागले सगरमाथा आधार शिविरमा स्थापना गरेको फर्ज कार्यालयमा खटिएका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार साउथ कोरसम्म बाटो बनाउने र डोरी टाङ्ने काम सम्पन्न भएको छ। मंगलबार वा बुधबारसम्म बाटो बनाउने आइसफल डाक्टरहरूको टोली चुचुरोसम्म पुग्ने अपेक्षा गरिएको छ। त्यसपछि सगरमाथा आरोहणका लागि खुल्ला हुनेछ। अहिले आरोहीहरूले एक क्याम्पदेखि अर्को सम्म पुगे उचाइसम्म अभ्यस्त हुने अभ्यास गरिरहेका छन्। पर्यटन विभागका निर्देशक गौतमका अनुसार यस वर्ष सबै सरकारवाला निकायले चुस्त कार्य र उचित समन्वयका कारण आरोहण गतिविधि सुरक्षित र सफल तरिकाले अगाडि बढ़िरहेका छन्। मौसम अनुकूल भए आगामी साता स्वयं आरोहीले सर्वोच्च शिखर सगरमाथालाई पुनः एकपटक चुन्नेछन्। सेलो दुत्कुण्ड नगरपालिका वडा नम्बर 1 टाकसिन्दुले आफ्नै सुविधा सम्पन्न नवनिर्मित प्रशासनिक भवन प्राप्त गरेको छ। आइतबार आयोजित एक विशेष समारोहका बीच नगर प्रमुख नामदेव जाङ्गु शेर्पा र उप प्रमुख गान्धी माया तामाङले संयुक्त रूपमा रिबन काटेर उक्त भवनको विधिवत रूपमा उद्घाटन गर्नुभएको हो। नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्यका साथ निर्माण गरिएको यस भवनको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीयहरूको सहभागिता रहेको थियो। नगर प्रमुख नामदेव जाङ्गु कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार निर्माणलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै नयाँ र व्यवस्थित भवनबाट सेवा प्रभाव शुरू भएसँगै अब वडावासीले झन्झटमुक्त र छिटो छरितो सेवा पाउनेमा उहाँले पूर्ण विश्वास व्यक्त गर्नुभएको छ। त्यसै गरी कार्यक्रममा नगर उप प्रमुख गान्धी माया तामाङले पनि रिबन काटेर उद्घाटनमा सरिक हुँदै नयाँ भवनबाट प्रभाव हुने सेवा जनमैत्री र प्रभावकारी हुनुपर्नेमा जोर दिनुभएको छ। वडा अध्यक्ष छुम्बा शेर्पा भवन निर्माणको प्राविधिक तथा आर्थिक पक्षबारे प्रकाश पार्दै एक वर्षको छोटो अवधिमा निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताउनुभयो। सोलो दुत्कुण्ड नगरपालिका र जिल्ला समन्वय समितिको कुल 1,31,00,000 रूपियाँको लागतमा निर्मित यो दुई तले भवनमा 7 व्यवस्थित कोठाहरू रहेका छन्। वडा अध्यक्ष शेर्पाले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ। धुवै दुर्कोशी गाउँपालिका एक मेले झोकारामा निर्माण गरिएको शिव मन्दिरको प्राण प्रतिष्ठा तथा समुद्घाटन सम्पन्न भएको छ। स्थानीय झोगरावासीहरूले श्रमदान तथा विभिन्न सहयोगी व्यक्तिहरूको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त मन्दिर वैशाख 27 गते विधिवत रूपमा उद्घाटन गरिएको हो। मन्दिरमा पण्डितद्वारा विशेष पूजा पाठ तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएपछि पूजा आराधना तथा दर्शन गर्न शुरू गरिएको स्थानीयले बताएका छन्। स्थानीय समाजसेवी जीवन बस्नेतले धार्मिक आस्था राख्ने सम्पूर्ण श्रद्धालुहरूलाई मन्दिरमा आएर भगवान शिवको दर्शन गरी पुण्य लाभ लिन समेत आग्रह गर्नुभएको छ। प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा भित्रिएका नयाँ आइनहरूबारे जानकारी गराउने उद्देश्यले सोलुखुम्बुमा तीन दिने एआई पत्रकारिता तालिम आयोजना गरिने भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा उक्त कार्यक्रम हुन लागेको जनाइएको छ। जिल्लामा कार्यरत सक्रिय पत्रकारहरूको पेशागत दक्षता अभिवृद्धि गर्नका लागि दक्ष एवं अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिने आयोजकले जनाएको छ। तालिम आगामी जेठ 4 गतेदेखि सोमबार 6 गते बुधबारसम्म सोलरीमा संचालन हुनेछ। दैनिक बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म संचालन हुने यस कार्यक्रममा आधुनिक पत्रकारितामा एआईको प्रयोग र यसका चुनौतीका विषयमा केन्द्रित रहेर तालिम दिने बताइएको छ। तालिममा सहभागी हुनका लागि कम्तीमा 1 वर्षदेखि पूर्णकालीन रूपमा पत्रकारितामा आबद्ध भएको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने प्रावधान राखिएको छ। पत्रकारहरूले जेठ 3 गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदन दिनका लागि नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र कार्यरत संचार गृहको सिफारिश पत्र अनिवार्य गरिएको छ। ओखल ढुङ्गामा स्थापना भएका अधिकांश वन उद्योग बन्द अवस्थामा पुगेका छन्। जिल्लामा दर्ता भएका 73 वटा वन उद्योग मध्ये करिब 70% उद्योग संचालनविहीन रहेको डिभिजन वन कार्यालय ओखल ढुङ्गाले जनाएको छ। हाल करिब 30% उद्योग मात्रै संचालनमा रहेको कार्यालय प्रमुख मनराज भाइले जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लामा ठूलो संख्यामा वन उद्योग बन्द हुनु सकारात्मक संकेतमा भएको भन्दै यसको वास्तविक कारण खोज्न अनुसन्धान थालिएको जनाइएको छ। कच्चा पदार्थको अभाव, दक्ष जनशक्तिको कमी, आर्थिक समस्या लगायत विविध कारणले उद्योग बन्द भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रमुख राईले बन्द अवस्थामा रहेका उद्योगलाई पुनः संचालनमा ल्याउन कार्यालयले आवश्यक पहल शुरू गरेको बताउनु भएको छ। सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिका तहमा विस्तार गर्ने योजना रहेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अत्याधिक गर्ने प्रक्रिया अगाडि बढ़ाइने उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित ठाउँमा बसोबास गर्ने भूमिहीन दलित सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था गरिने पनि बताउनुभयो। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा नेकपा एमाले प्रधानमन्त्रीको व्यवहार औपचारिक मर्यादालाई लिएर गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। एमाले सांसद गुरु बरालले नियमापति चुनावी मुख्य तीन विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसद बरालले पहिलो आपत्तिका रूपमा राष्ट्रपतिको उपस्थितिमा राष्ट्रिय पोसाकको मर्यादा पालना नगरिएको विषय उठाउनुभयो। उहाँले राज्यको सर्वोच्च निकाय र औपचारिक समारोहमा राष्ट्रिय पोसाकको परिपालन हुनुपर्नेमा जोड़ दिँदै यसबारे सभामुखबाटै स्पष्ट रूलिङ हुनुपर्ने माग गर्नुभएको छ। यसै गरी नीति तथा कार्यक्रम वाचन भइरहेकै समयमा प्रधानमन्त्री बैठक बीचैमा छोडेर बाहिरिएको कार्यलाई एमाले गौरव जिम्मेवार व्यवहारको रूपमा अर्थ्याएको छ। आफ्नै सरकारको मार्गचित्र प्रस्तुत भइरहँदा प्रधानमन्त्रीले गरेको सो बहिर्गमनले नीति र कार्यक्रमप्रति सरकारको दृष्टिकोण र गम्भीरतामाथि नै प्रश्न उठाएको सांसद बरालको तर्क थियो। यसका साथै राष्ट्रपतिले सम्बोधन गरिरहेको समयमा अग्रपंक्तिमा बसेर प्रधानमन्त्रीले अन्य व्यक्तिहरूसँग संवाद र छलफलमा व्यस्त रहेको दृश्यप्रति पनि एमाले आपत्ति जनाएको छ। कार्यक्रमको गरिमा कायम राख्न पर्ने ठाउँमा प्रधानमन्त्री स्वयंले अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै एमाले सांसदले संसदमा कड़ा आलोचना गर्नुभएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसूनमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ। मस्यौदा अनुसार उच्च हिमालय क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूक्षय र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाका लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर झण्डै 4,57,145 घर धुरीका 19,97,731 जना प्रभावित हुन सक्ने अनुमान छ। प्रदेशको अर्थ विश्लेषण अनुसार कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्ने विपदका जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव राम बहादुर केसीले मनसून जन्ने विपदबाट हुन क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित ठाउँको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो। निर्माण व्यवसायीहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर सुवेदी मुवाङ्गेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्कावाला पत्र पर्नुका मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजल र बिटुमेन लगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धि प्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायीहरूलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रभाव बढ़ाउनु पर्ने सुझाव पनि दिएको छ। महासंघले गर उपकरण र निर्माण सामग्रीमा भन्सार सौल्य दिन पालिकाले उठाउँदै आएको कवाड़ी कर र सड़क कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र मूल्य अधिक वृद्धि, कर भ्याटको ब्याज तथा जुर्माना मिनहाग गर्न पनि माग गरेको छ। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रम मार्फत सरकारले राजनैतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनैतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। सरकारले भिजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ। नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने पनि उल्लेख गरिएको छ। सरकारले नागरिकको ज्ञान क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा सहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने उल्लेख गरेको छ। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सुकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनि राष्ट्रदेवका अध्यक्ष दीपक घामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका हुन दायर गरेको रेडमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाएको छ। सरकारले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083/84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भएको हो। वहाँले विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याएर प्रतिस्पर्धी हवाई सेवा सञ्चालन गर्ने बताउनुभयो। अहिले पोखरा तथा भैरहवा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। सरकारले आगामी आर्थिक वर्षबाट यी विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना अगाडि सारेको हो। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानमा थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने उहाँले बताउनुभयो। सरकारले नागरिक उड्डयन क्षेत्रलाई पुनर्संरचना गर्ने भएको छ। उड्डयन क्षेत्रमा निजी क्षेत्रलाई समावेश गरी अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको कार्यान्वयन गर्ने उहाँले बताउनुभयो। पर्यटन भिसा सेवालाई पूर्ण अनलाइन गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जोडान गर्ने उहाँले बताउनुभयो। अध्यागमन बिन्दुबाट नै पर्यटकीय अनुमति र सेवालाई एकीकृत गर्ने गरी एकद्वारा डिजिटल प्रणाली लागू गर्ने उहाँले उल्लेख गर्नुभएको छ। पर्वतीय पर्यटनको सुरक्षा तथा खोज उद्धार प्रणालीलाई आधुनिक बनाउने भिजिट नेपाल 2085 को पूर्व तयारीको लागि पर्यटक आगमनको लागि प्रति पर्यटक खर्च वृद्धि र बसाई समय बढ़ाउने गरी प्रवर्धन गर्ने पनि उहाँले बताउनु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य पूर्वमा चलिरहेको युद्धका कारण देशव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकलाई घरबाटै काम गर्ने बानी बस्नलाई एक वर्षसम्म सुन्न किन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नु भएको छ। प्रधानमन्त्री मोदीले कोविड-19 महामारीको सूचना दिलाउने मितव्ययिताका उपायहरूले भारतको इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने बताउनु भएको बीबीसीले जनाएको छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इस्रायलको युद्धपछि तेल आयातमा अर्बौं डलरको वृद्धि भएको छ। मध्य पूर्व युद्धका कारण स्टेट अफ हर्मुज दुई महिना भन्दा धेरै समयदेखि अवरूद्ध छ। हिजो दक्षिणी शहर हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका खबरमा उल्लेख गरिएको छ। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। वर्ल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा सूचांक 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। रिपोर्ट अनुसार अफगानिस्तानमा महिलामाथि कडा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त न्यून रहेको छ। महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। लामो समयदेखिको गृह युद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन्। त्यसै गरी सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिकन, कंगो लोकतान्त्रिक गणतन्त्र, सुदान र दक्षिण सुदान जस्ता द्वन्द्वग्रस्त मुलुकहरू पनि महिलाका लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेको खबरमा उल्लेख गरिएको छ। एक दिवसीय अभ्यास श्रृंखलामा नेपाली टोलीले क्लीन स्वीप गरेको छ। माथिल्लो मुल्तानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हरायो। नेपाल एले दिएको 263 रनको लक्ष्य पछाएको अमेरिकाले 49/50 एक बलमा 257 रन बनाउँदा सबै विकेट गुमायो। अमेरिकाका सिहाना जयसूर्याले 71 रन बनाएका छन्। नेपाल एकाश्वर मल्लले 4, बसुर अहमदले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49/50 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका सन्दीप झोराले शतक बनाए। झोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिएका छन्। नेपाल एले पहिलो पटक खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय श्रृंखला खेलेको हो। यही बहिष्क 29 गते जेठदेखि जेठ 8 गतेसम्म कीर्तिपुरको केबी क्रिकेट रंगशाला लीग 2 श्रृंखला शुरू हुँदैछ। खेल खबर सँगै समाचार सकियो। बिदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलु खुण्डमा 18 दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिमको समुद्घाटन। आरबी संख्या र रोयल्टी संकलन आधारमा बने सगरमाथामा नयाँ कीर्तिमान। सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 1 को नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन। सोलु खुण्डमा पत्रकारहरूका लागि 3 दिने एआई पत्रकारिता तालिम संचालन हुँदै। कोशीको मेलोमा शिव मन्दिर निर्माण, विधिवत रूपमा प्राण प्रतिष्ठा। ओखल ढुङ्गामा 70% वन उद्योग बन्द अवस्थामा नापी र मालको सेवा पालिकासम्म विस्तार हुने प्रधानमन्त्री बारे एमाले राख्यो 3 आपत्ति। सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधन, सहकारी बचत फिर्ता र रोजगार दशकको घोषणा। विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश। सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण रूपमा संचालनमा ल्याउने सरकारको घोषणा। एक वर्षसम्म सुन्न किन भारतीय प्रधानमन्त्री मोदीको अपील। अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरू मध्ये पहिलो बन्यो। र अमेरिकालाई साथमा हराउँदै नेपाल एक ओ क्लिन स्वीप। हवस्त, साँझ 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार। नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुग्दा इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखोढुङ्गा ब्यारेक ओखोढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हर जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नेछ।

0: यसले पर्यटन, ऊर्जा, सहकारी र पूर्वाधार, सुशासन र जवाबदेहिता समृद्धिको आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो नेचर सल्लनमा तपाईँलाई हार्दिक स्वागत छ। स्थानीय तहको काम कारवाही प्रति स्थानीयलाई नै जानकारी गराई विकास क्रियाकलापमा जनसहभागिता र जवाबदेहिता अभिवृद्धि गर्ने उद्देश्यले तयार पारेको रेडियो कार्यक्रम हो हाम्रो नेचर सल्लन। नेचर सल्लन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जले उत्पादन गरेको रेडियो कार्यक्रम हाम्रो नेचर सल्लन लिएर आएको छु म अन्जु कार्की। हरेक सोमबार साँझ 7:30 बजेबाट आधा घण्टासम्म सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जबाट प्रसारण हुने रेडियो कार्यक्रम हाम्रो नेचर सल्लनमा नेचर सल्लन गाउँपालिकामा सम्पादन भइरहेका विभिन्न क्रियाकलापहरू तथा योजनाका बारेमा जानकारीमूलक रेडियो सामग्रीको साथमा गाउँपालिकाका विभिन्न कार्यका बारेमा स्थानीय नागरिकको अनुभव तथा सुझावहरू र गाउँपालिकाका गतिविधिहरू पनि समेट्ने गर्दछौ। कार्यक्रम हाम्रो नेचर सल्लनमा हामी नेचर सल्लन गाउँपालिकाको बजेट, योजना, भइरहेको कामको प्रगति, सम्पादित कामको प्रभावकारिता, नागरिकको गुनासो तथा सुझावका बारेमा रेडियो रिपोर्ट, सफलताका कुरा, अन्तर्वार्ता लगायतका जानकारीमूलक सन्देशहरू प्रस्तुत गर्नेछौ। रेडियो कार्यक्रम हाम्रो नेचर सल्लनको आज चौथो अंक हो। चौथो अंकमा आज हामी नेचर सल्लन गाउँपालिकामा कृषि तथा पर्यटन महोत्सव अध्यक्ष राईसँगको कुराकानी
1: गरिरहेको अवस्था हो। यो यसको महत्व, यो कार्यक्रम के को लागि प्रश्न उठ्न सक्छ। कार्यक्रम स्थानीय तह कोर्डिनेसन दुईटैले ठूल्ठूलो भवन, ठूल्ठूलो महल बनाउने मात्रै विकास होइन, सडकलाई ब्याकटप गर्ने मात्रै विकास होइन, यहाँको सम्भावनाहरूलाई पनि प्रवर्धन गर्नको लागि कृषि क्षेत्रको यसलाई व्यवस्थित रूपमा देशभरिमा प्रचार प्रसार गर्नको लागि यो कार्यक्रम गरिरहेका छौ। नेचर सल्लन गाउँपालिका स्थानीय तह विशेष गरी कृषि क्षेत्रमा हामी पार्टनरसिप रहेका छौँ र अरू अन्य सम्पूर्ण क्षेत्रमा उद्योग वाणिज्य संघका प्रदेश प्रतिनिधि लगायत संघीय प्रतिनिधि सम्बन्धको सक्रियतामा यो कार्यक्रम सम्भव भएको हो र यो कार्यक्रम सफलता रहोस् भन्ने कामनाका साथ पनि म कुराहरू बढाउँछु।
0: कृषि र पर्यटनमा नेचर सल्लन अगाडि छ सांसद कार्की र गाउँपालिकाका गतिविधि लिएर उपस्थित भएका छौ।
2: नेचर सल्लन उद्योग वाणिज्य महासंघको पहलमा यो कृषि पर्यटन सांस्कृतिक मेला जुन आज भएको छ त्यो चाहिँ सजिलो थिएन, किनभने यो सजिलो होइन, यो बर्खाको बेलामा यो अवस्थामा राष्ट्रिय कलाकारहरू यहाँ भेला पारेर र जिल्लाभरिको साथीभाइहरू सम्पूर्णलाई भेला पारेर यो काम गर्नलाई सजिलो थिएन यस्तो बर्सातको टाइममा। त्यही पनि यो काम गर्न सफल हुनुभएको छ, उहाँहरूलाई म एकदम मुरी मुरी धन्यवाद दिन चाहन्छु र बधाई पनि दिन चाहन्छु, किनभने यस्तो
0: हाम्रो देश नेपाल यतिखेर संघीय संरचनामा छ। संघीय संरचना अनुसार नेपालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीन तहको सरकार क्रियाशील रहेको छ। देशको 77 जिल्ला मध्येको एउटा सोलुखुम्बु जिल्लामा 8 स्थानीय सरकार अर्थात स्थानीय तह रहेका छन्। 8 स्थानीय तह मध्ये नेचर सल्लन गाउँपालिका पनि एक रहेको छ। सोलुखुम्बुको सबैभन्दा होचो भूभाग समेटेको नेचर सल्लन गाउँपालिका चाबीको नेचा बतासे, नेचा बिहिबारे र सल्लन गाउँ विकास समिति मिलेर स्थानीय तह बनेको छ। नेचर सल्लन गाउँपालिकामा हाल 5 वडा विभाजित बनेको छ। आउनुहोस् कार्यक्रम हाम्रो नेचर सल्लनको शुरूआतमा जानकारी लिऊ नेचर सल्लन गाउँपालिकाको बारेमा।
3: पूर्वी नेपालको प्रदेश नम्बर 1 अन्तर्गत सोलुखुम्बु जिल्लाको दक्षिण भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो नेचर सल्लन गाउँपालिका। विक्रम सम्वत 2073 सालमा स्थानीय विकास मन्त्रालयले 753 स्थानीय तह लागू गर्दा सोलुखुम्बु जिल्लामा साबिकको सल्लन, नेचा बतासे र नेचा पोखरी गाउँ विकास समितिलाई समायोजन गरेर नेचर सल्लन गाउँपालिका बनिएको हो। नेचर सल्लन गाउँपालिकाको कुल क्षेत्रफल 67.54 वर्ग किलोमिटर 8,000 व्यापी 8.00 हेक्टर रहेको छ। यस गाउँपालिकाको भवन 1450 मीटर उचाइमा अवस्थित छ। निकासरण गाउँपालिकाले 5 ओडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल जनसंख्या 12,205 घरधुरी संख्या 2,742 रहेको छ। हिन्दू किराँत बौद्ध र क्रिश्चियन धर्मावलम्बीहरू बसोबास गर्ने यो ठाउँमा ब्राह्मण क्षेत्री राई शेर्पा तामाङ मगर कामी तमाङ सार्की नेवार जातिको बहुलता रहेको छ। धान मकै गहुँ कोदोलाई यस क्षेत्रको मुख्य खाद्यमा बालेको रूपमा लिइन्छ भने फलफूलतर्फ आँप कटर लिची किरा सुन्तला मेवा नास्पाती आदि उत्पादन हुन्छ। मेसासोलन गाउँपालिकामा पश्चिमी डाँडा सुखी पोखरी फुर्की पोखरी लौरेश्वर हावा आउने उडाय थाम डाँडा जस्ता ऐतिहासिक तथा पर्यटकीय ठाउँहरू रहेका छन्। यस गाउँपालिकाको सीमामा पूर्वमा थुम दुटकुसी गाउँपालिका र खोटाङ जिल्ला पश्चिममा ओखलढुङ्गा जिल्ला तथा उत्तरमा सुनी दुटकुण्ड नगरपालिका र दक्षिणमा ओखलढुङ्गा जिल्ला रहेको छ।
0: हाम्रो नेचरसल्यान सुन्दै हुनुहुन्छ। यो कार्यक्रम नेचरसल्यान गाउँपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सोले एफएम 101.2 MHz उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हो। उद्योग वाणिज्य संघको आयोजना तथा नेचरसल्यान गाउँपालिकाको सहकार्यमा वैशाख 26 गतेबाट 28 गतेसम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव भव्य रूपमा सञ्चालन भएको छ। कृषि पर्यटन र व्यापार आर्थिक समृद्धिको मूल आधार भन्ने मूल नाराका साथ आयोजना भएको यस महोत्सवले स्थानीय उत्पादनको बजारीकरण साना तथा घरेलु उद्योगको प्रावधान र समग्र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्याएको छ। महोत्सवलाई सफल बनाउन नेचरसल्यान गाउँपालिकाले 12,50,000 रूपियाँ बजेट विनियोजन गरेको छ भने बाँकी सम्पूर्ण खर्च र व्यवस्थापनको जिम्मेवारी उद्योग वाणिज्य संघले वहन गरेको छ। 3 दिनसम्म चलेको यस महोत्सवमा करिब 1,50,000 दर्शकको उपस्थिति रहेको छ भने 1,50,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ। स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव एउटा कोशीढुङ्गा साबित भएको छ। कार्यक्रमको आकर्षणका रूपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा बिक्री विविध सांस्कृतिक प्रस्तुति मोटरसाइकल र्याली म्याराथन दौड़ जस्ता प्रतिस्पर्धात्मक एवं मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो। यसका साथै स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारको बेजोड़ प्रस्तुति रहेको थियो भने विभिन्न जात जातिको पहिचान झल्किने सांस्कृतिक झाँक्रीले महोत्सवलाई थप रौनक बढ़ाएको छ। कृषि र पर्यटनको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई कार्यक्रमका अवसरमा सम्मान समेत गरिएको छ। विशेष गरी नेचरसल्यान क्षेत्रका प्रसिद्ध पर्यटकीय गन्तव्यहरू गौरीटाप आहाले सुके पोखरी चिसापानी लगायतका स्थलको व्यापक प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सवले विशेष जोड़ दिएको छ। खासमा यस कार्यक्रमको महत्व के छ त गाउँपालिका अध्यक्ष धनजन राई
1: को बीचको सहकार्यमा यो कार्यक्रम हामीले छोटो समयमा गरिरहेको अवस्था हो। यो यसको महत्व यो कार्यक्रम के को लागि प्रश्न उठ्न सक्छ। कार्यक्रम स्थानीय तह वाणिज्य संघ दुईटैले ठूल्ठूलो भवन ठूल्ठूलो महल बनाउने मात्रै विकास होइन, सड़कलाई ब्याकअप गर्ने मात्रै विकास होइन, यहाँको सम्भावनालाई पनि प्रवर्धन गर्नको लागि कृषि क्षेत्रको यसलाई व्यवस्थित रूपमा देशभरिमा प्रचार प्रसार गर्नको लागि यो कार्यक्रम गरिरहेका छौं। नेचरसल्यान गाउँपालिका स्थानीय तह विशेष गरी कृषि क्षेत्रमा हामी पार्टनरसिप रहेका छौं र अरू अन्य सम्पूर्ण क्षेत्रमा उद्योग वाणिज्य संघका प्रदेश प्रतिनिधि लगायत संघीय प्रतिनिधि सम्बन्धको सक्रियतामा यो कार्यक्रम सम्भव भएको हो र यो कार्यक्रम सफलता रहोस् भन्ने कामनाका साथ पनि म कुरा गर्न चाहन्छु। विशेष गरी यो कार्यक्रममा हाम्रो आमन्त्रणलाई स्वीकार गरेर राष्ट्रिय ख्याति प्राप्त स्थानीय कलाकार र अन्य क्षेत्रका कलाकारहरूको तपाईँको कला प्रदर्शन तपाईँको कला सँगसँगै मिसाएर यो गाउँपालिकाको सम्पूर्ण क्षेत्रको चित्रण गर्नको लागि हामी आतुर छौं। तपाईँलाई पनि हार्दिक स्वागत र धन्यवाद दिन चाहन्छु र हाम्रो कार्यक्रमलाई दिनकोलाई स्वीकार गरेर छिमेकी स्थानीय तहका प्रतिनिधिहरू यस प्रदेशका विशेष गरी प्रतिनिधिहरूलाई पनि आभार व्यक्त गर्न चाहन्छु किनभने तपाईँहरूको महत्वपूर्ण समय हामीले लिएका छौं यो नेता सल्यान गाउँपालिकाको नागरिकको खातिर तपाईँले जसरी हामीलाई समय उत्पादन गर्नुभएको छ त्यसको लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। प्रायोजक साथीहरूले छोटो समयमा विशेष गरी उद्योग वाणिज्य संघका साथीहरूले अरात्र खटेर यो वृहत कार्यक्रमलाई सफलीभूत गर्नको लागि जसरी समय दिनुभएको छ सम्पूर्ण टीमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र यस गाउँपालिकाका प्रमुख प्रशासकीय लगायत सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु। यस कार्यक्रमप्रति तपाईँहरूको पनि योगदान छ त्यसको लागि पनि म तपाईँलाई धन्यवाद दिन चाहन्छु। अघिल्लो अप्पर सोलो हाइड्रो पावरमा केही युवा साथीहरूले आन्दोलन गर्नु भए तापनि स्थानीय तहको निर्णायक सक्रियतामा करिब करिब 5 करोड़ भन्दा बढी नेता सल्यानका नागरिकले 2753 भन्दा बढी नागरिकले तपाईँले सेयर बिक्री खरिद गरिराख्नुभएको छ। त्यो उपलब्धि विशेष गरी नेता सल्यान गाउँपालिकाका प्रतिनिधिहरूको टिम थुलुङ दोपसी गाउँपालिकाको टिम र कुटकुम्ब नगरपालिकाको टिम लागेर त्यो अवसर प्राप्त भएको छ। एउटा गाउँपालिकामा 15 दिनभित्र 5 करोड़ पैसा उठ्नु भनेको सिटीमिति होइन, हाम्रो गाउँ पनि गरिब रहेन छ। त्यसपछि अन्य बेनी हाइडोले पनि त्यो अवसरहरू दिइराखेको छ। त्यही सिलसिलामा दुधकोशी जलाशयको विषय उठ्यो। दुधकोशी जलाशय विशेष गरी सरकारी तौरबाट बन्ने आयोजना हो, यो कुनै प्राइभेट कम्पनी होइन। त्यसकारण नेपाल सरकारले नेपालको पूर्वी क्षेत्रलाई प्रभाव पार्न सक्ने, नेपालको पूर्वी क्षेत्रको अर्थतन्त्रको विकास गर्ने, नेपालको पूर्वी क्षेत्रको युवालाई रोजगार दिने किसिमको गौरवशाली आयोजनाभित्र सानो विभाग भयो भने 3 खरब 40 अरब आयोजना समस्या ग्रस्त हुन्छ। त्यसकारण ती आयोजकहरू विवादित हुन चाहनुहुन्न। कुनै पनि क्षेत्र भूगोल स्थानीय तहलाई असन्तुष्टि राख्न सक्नुहुन्न किनभने त्यो आयोजना भनेको 3 खरब भन्दा माथिको। त्यसकारण जो पानीले सोझै छोएको क्षेत्र अति प्रभावित भयो भने सम्पूर्ण नेता सल्यान गाउँपालिका प्रभावित हो। यदि त्यहाँ विभेद रहेछ भने तपाईँ हामी संगठित भएर गर्नुपर्ने विषयमा हामी कुनै कसर बाँकी राख्दैनौ किनभने अघिल्लो घटनाक्रम तपाईँहरूको बीचमा चर्चा छ। यो क्रम यति मैले भन्न चाहे। अर्को कुरा रोजगारको विषय उठेको छ। रोजगार हजारौं हजार युवाहरू विदेश बोलाइन हुनुभएको छ, यो नेता सल्यानको समस्या होइन। विश्व महाशक्ति राष्ट्रहरू अर्थतन्त्रको विकासले रोजगारको प्रतिस्पर्धाको कारणले हाम्रो सबै युवाहरू युरोपतिर विशेष गरी सार्क मुलुकलाई युरोप क्षेत्र जानुभएको छ। त्यस्ता युवालाई अडाउन सक्ने, त्यस्ता युवालाई रोजगार को हिसाबले परिपूर्ति गर्ने चाहिँ संघीय सरकारको कर्तव्य हो। संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको बीचमा समन्वय गरेर सम्पूर्ण युवालाई देशमै राखेर रोजगारमूलक कृषि क्षेत्रमा हामीले काम गर्न सक्छौ भन्ने कुराको म तपाईँलाई जानकारी गराउन चाहन्छु। अर्को कुरा, कृषि क्षेत्रमा प्राविधिक ज्ञानको अभावले कृषिको प्रगति भइरहेको छैन भन्ने पनि उठ्यो। हामी निर्वाचित भए लगत्तै 5 वडामा हामीले कृषि प्राविधिकहरू छुटाएका छौं। कृषि प्राविधिक आफैमा दक्षता हुनुहुन्छ कि हुनुहुन्न त्यो अर्को विषय हो, तर सम्पूर्ण किसानसँग समन्वय गर्नुहुन्छ। ज्ञान गुणको कुरा जानकारी लेनदेन भइराखेको तपाईँलाई अवगत छ, त्यसकारण हामी प्रयास गर्दै जाने हो। कृषि क्षेत्रमा हामीले धेरै तालिम पनि दिएका छौं। सम्भवतः आज भोलि यो महोत्सवमा चाहिँ कृषि प्राविधिक क्षेत्रका विज्ञहरू पनि ल्याउने हाम्रो सल्लाह भइराखेको थियो।
0: तपाईले भर्खरै सुन्नुभयो नेता सल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईसँग गरिएको यो कुराकानी। नेता सल्यान गाउँपालिका कृषिमा समेत प्रचुर सम्भावना बोकेको ठाउँको रूपमा परिचित छ। अन्न भण्डारका रूपमा परिचित गाउँपालिकालाई कृषिका माध्यमबाट पर्यटनको समेत विकास गर्न सकिने गरी काम गरिरहेको गाउँपालिकाले जनाएको छ। नेता सल्यानमा उत्पादन भएका अर्गानिक वस्तुको प्रावधान गर्दै पर्यटनमा सम्भावना खोज्न सकिने सोलुखुम्बुका संघीय सांसद प्रकाश सिंह कार्कीको भनाइ छ।
4: नेता सल्यान उद्योग वाणिज्य महासंघको पहलमा यो कृषि पर्यटन सांस्कृतिक मेला जुन आज भएको छ त्यो चाहिँ सजिलो थिएन।
2: किनभने यो सजिलो होइन, यो बर्खाको बेलामा यो अवस्थामा राष्ट्रिय कलाकारहरू यहाँ भेला पारेर र जिल्लाभरिको साथीभाइहरू सम्पूर्णलाई भेला पारेर यो काम गर्नलाई सजिलो थिएन यस्तो बर्सातको टाइममा। त्यही पनि यो काम गर्न सफल हुनुभएको छ, उहाँहरूलाई म एकदम मुरी मुरी धन्यवाद दिन चाहन्छु र बधाई पनि दिन चाहन्छु। किनभने यस्तो प्रतिकूल मौसममा पनि यति मान्छेहरू कलाकारहरू राष्ट्रिय कलाकारहरू भेला पारेर यो राम्रो तीन दिनको कार्यक्रम गर्न लाग्नु भएको छ, म उहाँहरूलाई शुभकामना दिन चाहन्छु। र यस्तो बेलामा उहाँहरू आएर हाम्रो नेचर कल्याण सोलुखुम्बुकै पर्यटन कृषि र सांस्कृतिक मेला सफल बनाउन लागिदिनु भएको छ, उहाँहरूलाई म बधाई पनि दिन चाहन्छु। र कृषि अघि नै पूर्वोक्ता मित्रहरूले पनि भनिसक्नुभयो, कृषि यो चाहिँ इजरायल र नेपालको करिब करिब उस्तै उस्तै उर्वर जमिन छ, तर इजरायलमा धेरै आफू खाएर पुग्ने भएर विश्वमा एक्सपोर्ट गर्छ, तर नेपालमा चाहिँ इजरायलभन्दा धेरै जमिन चाहिँ छ, कृषि योग्य जमिन छ। तैपनि हामी अरबौं अरबौंको सबै खाद्यान्न वस्तुहरू बाहिरबाट ल्याएर नेपालमा खाने गरेको छ, त्यो एउटा लाजमर्दो कुरा हो। त्यसमा प्रशस्त सम्भावना बोकेको ठाउँ यो नेचर कल्याणको भूमिमा उभिएर मैले भन्दै गर्दाखेरि र आफ्नो कुराहरू सेयर गर्दै गर्दा नेचर कल्याण सोलुखुम्बुकै उर्वर भूमि हो। अघि हाम्रो मान्यज्यू प्रदेश मान्यज्यूले पनि भनिसक्नुभयो, नेचाको चामल अहिले कहाँ छ भन्दाखेरि नेचाको चामल खानै पाइँदैन नेचामा आएर पनि, किनभने सबै प्याकेटको चामल खाने चलन भइसक्यो। त्यसकारण सबभन्दा यो कहिले पनि अन्त्य नहुने व्यवसाय भनेको कृषि हो। त्यसकारण कृषि पनि सोलुखुम्बुमा प्रशस्त सम्भावना बोकेको ठाउँ हो कृषि। त्यसकारण कृषिसँगै पर्यटन पर्यटन पनि त्यत्तिकै सम्भावना बोकेको हो। सोलुखुम्बु माउन्टेन एभरेस्ट भएकोले अहिलेसम्म माउन्टेन एभरेस्ट देखेर सोलुखुम्बुले चाहिँ प्रशस्त आमदानी गरेको छ र संसारभर टुरिस्टहरू पनि यहाँ आएको छ। त्यसलाई सांस्कृतिकमा पनि जोडेर र पर्यटनमा जोडेर र कृषिमा जोडेर हामीले धेरै सम्भावनाहरू छ र त्यो हामीले गर्न सकिन्छ फ्युचरमा भविष्यमा। अघि हाम्रो पूर्ववक्ता साथीहरूले भनिसक्नु भएको छ, यहाँ संघीय माननीय प्रदेश माननीयहरूलाई सुनाउने कुरा धेरै छ, सुनाउनु भयो, तर म करिब करिब दुई महिना मात्रै भयो म निर्वाचित भएर गएको, मैले सबै कुरा बुझ्दैछु र मैले सम्पूर्ण यो गरेँ त्यो गरेँ भनेर अहिले भन्ने बेला भएको छैन। अर्को एक वर्ष पछाडि फेरि म यही मञ्चमा उभिएर मैले गरेका कामहरू गर्न सक्ने हुन त अनुकूल छैन, किनभने हाम्रो पक्षको सरकार छैन। अघि नै प्रदेश माननीयले भने जस्तै अहिले मेजोरिटी सरकार अर्को पो छ, हामीले सक्ने के सक्ने हो त्यो गर्नलाई म कुनै पनि पछि पर्दिन र म पहल गर्नेछु र आउने दिनहरूमा, किनभने यो मैले कतिवटा कुरा बोलेको छ यो कुरा गर्छु भनेको छ, त्यसमा मेरो पहल गर्नेमा कति पनि
0: सँगसँगै आजको लागि कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? तपाईलाई मनमा लागेको कुरा र आवश्यक सल्लाह सुझाव हामीलाई फोन मार्फत भन्न र पत्र तथा इमेल मार्फत पठाउन सक्नुहुनेछ। त्यसका लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम हाम्रो नेचर कल्याण, सामुदायिक रेडियो सोलु एफएम, सोलु दुधकुण्ड नगरपालिका सदरको बजार। इमेल ठेगाना soluefm@gmail.com। यसै गरी हामीलाई 0385200016 फोन गरी कार्यक्रमका बारेमा सल्लाह सुझाव दिन सक्नुहुनेछ। नेचर कल्याण गाउँपालिकाका बारेमा प्राप्त सल्लाह सुझाव सहितका विभिन्न सामग्री हामी आगामी अंकको कार्यक्रममा प्रसारण गर्दै जानेछौ। अवस्था एटिन्जेल रेडियो सुनेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद। कार्यक्रम उत्पादन प्रसारणका लागि सहकारी र सहयोग गर्ने नेचर कल्याण गाउँपालिकालाई पनि धेरै धेरै धन्यवाद। आउँदो हप्ता आजकै दिन यसै समयमा रेडियो कार्यक्रम हाम्रो नेचर कल्याणमा फेरि भेटौंला। एटिन्जेल सम्मका लागि सहकर्मीको साथमा अंजु कार्की विदा हुन्छु। नमस्कार।

0: успеху, огромный спасибо, друзья!
1: सुरुंग जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भैर निर्माण कार्य का क्रम में मथिलो सुरुंग ढुंगा खस्ने संभावना रहता तल्लो फेरा प्रादन क्षेत्र में घासपात काटना गाई बस्तु चढ़ाउन तथा आवत जावत करने संपूर्ण स्थानीय वासी तथा सर्वसाधारण सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में न जानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जिनबेसी उपभोक्ता समिति सुरुङ। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
2: सोलुदुतकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873 र 9813034233।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका।

নিষ্পক্ষ তথা তথ্যপূৰক সূচনা পাওনি উপভোক্তা অধিকাৰটো ৰক্ষা কৰো ভ্ৰমপূৰ্ণ বিজ্ঞাপন তথা সূচনাটো কাৰণ উপভোক্তা ঠগী বা স্থানীয় প্ৰশাসন উজুৰি কৰো আন্তৰিক মামিলা তথা কানুন মন্ত্ৰালয়ে কোচি প্ৰদেশ দ্বাৰা জনহিত জাৰি सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ यात सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् यात नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको

0: स्नेहकुरा प्रश्न विचार यो रेडियो नेटवर्क अहिले रातिको 8 बज्यो।
1: यो समय किसान पाइप प्रोडक्ट्स पालेको हो।
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स। अहिले तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यसपालि प्री मनसूनको बेला धेरै पानी परेको छ। वर्षाको कारण गर्मी हुने बेलामा पनि बिहान बेलुका जाडो छ भने दिउँसोको तापक्रम पनि खासै बढ़ेको छैन। अचानक पानी र चिसो हुने गरेको छ, साथै अधिकतम र न्यूनतम तापक्रम बीच पनि अन्तर बढ़ेको छ। मौसमविदहरूका अनुसार असार साउनमा झरी पर्ने बेला पानी कम पर्ने सम्भावना छ। मौसममा आएको परिवर्तनले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गम्भीर असरहरू पारिरहेको हुन्छ। तापक्रममा घटबढ वर्षाको अनिश्चितता र प्राकृतिक प्रकोपहरूले गर्दा स्वास्थ्यमा विभिन्न चुनौतीहरू थपिन सक्छ। मौसममा आएको परिवर्तनले सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप, मानसिक स्वास्थ्यमा असर र पोषणमा कमी लगायतका थुप्रै समस्या निम्तन सक्छ। आज कार्यक्रम बदलिदो नेपालमा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्छौ। कुराकानीमा आज हामीसँग हुनुहुन्छ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्कार सुनिनाजी।
0: हजुर, विशेष गरेर हामी शुरू गरौं यो मौसमको बदलाव, जुन तापक्रम घटबढ भइरहेको छ र अचानक चिसो मौसम, जुन गर्मी मौसममा पनि चिसो बढ़ेको छ होइन, यो तापक्रमको घटबढले विशेष गरेर शरीरमा चाहिँ कस्तो खालको असर पर्दो रहेछ?
1: यो प्री मनसून शुरू भएको हुनाले सबैभन्दा पहिले यहाँलाई मैले स्वास्थ्यका विविध समस्याको साथसाथमा मानसिक विभिन्न समस्याहरू पनि आइरहेको छ। पछिल्लो समयमा यो वर्षायाम शुरू भएको हुँदाखेरि खास गरेर यो पानीबाट सर्ने रोगहरू प्रशस्त मात्रामा देखिने सम्भावना हुन्छ र बढ्दै पनि भइरहेको छ। खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफा सुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारण त्यो पानी प्रयोग गर्दाखेरि ठूलो मात्रामा यो झरा पखला आउनु, त्यसपछि जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, त्यसपछि थुप्रै प्रकारका यो पानीजन्य रोगहरू जनमानसमा आउन सक्ने सम्भावना हुन्छ। र त्यस्तै त्यसको साथसाथमा अर्को कलेराको पनि प्रकोप एकदम बढ्ने सम्भावना हुन्छ। त्यस्तै यो टाइफाइड, सरुवा रोगहरू, टाइफाइडहरू, प्याराटाइफाइडहरू पनि धेरै मात्रामा देख्ने सम्भावना हुन्छ। र त्यस्तै साइक्लोस्पोरियासिस भन्ने एउटा चाहिँ यो आन्द्राको रोग पनि चाहिँ देख्ने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो भने अर्को चाहिँ किटजन्य रोगहरू, भेक्टर बर्न डिजिज भन्छ, जस्तै तपाईँको अहिले हामीले देखिरहेको मलेरियादेखि लिएर डेङ्गी भयो, चिकनगुनियादेखि भयो, अनि त्यसको जापानिज इन्सेफ्लाइटिस, स्कर्ब टाइफसदेखि थुप्रै प्रकारका किटजन्य रोगहरू पनि देखिने सिजन भयो। अहिले यो जुन मनसून प्री मनसूनलाई खास गरेर के भन्ने चलन छ भन्दाखेरि क्याटलिस्ट फर यो कम्युनिकेबल डिजिज भन्छ। जति पनि सरुवाहरू हुन्छ, सरुवाहरू पनि अहिले यो जुन जीवाणुहरू छ हार्बर हुने यो एकदम उत्तम समय हो। त्यसले गर्दाखेरि यो समयमा हामीले अलिकति चनाखो भएन भने विभिन्न प्रकारका सरुवा रोगहरूले चाहिँ आक्रान्त हुने अवस्था हुन सक्छ। र त्यस्तै यहाँलाई भन्नुपर्दाखेरि जुन वाटर बर्न, भेक्टर बर्नको अतिरिक्त अन्य प्रकारका जुन अहिले चिसो मौसम भन्नुभयो, पानी परिरहेको छ, मान्छेहरूले चिसो अनुभूति गरिराखेको छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका भाइरल रोगहरू होइन, भाइरल रोगहरू, रुगा खोकीहरूको साथसाथमा अन्य छालाका विभिन्न रोगहरू, छालाका खास गरेर फङ्गल इन्फेक्सन्सहरू बढी मात्रामा, रिङ्गो इन्फेक्सनहरू चाहिँ बढी मात्रामा देखिरहेको छ। त्यसको साथसाथमा अहिले जुन यो सिजनल भेरिएसनले गर्दाखेरि अब देशको अवस्था पनि तपाईँले देखिराख्नु भएको छ, त्यति राम्रो चाहिँ छैन। कतिपय धेरै मानिसहरू चाहिँ आफ्नो घर छोडेर चाहिँ बाहिर बसिराख्नु अवस्थाले गर्दाखेरि विभिन्न किसिमका शारीरिक रोगको साथसाथमा मानसिक समस्याबाट चाहिँ समस्यामा ग्रसित भएको देखिन्छ।
0: थुप्रै समस्याहरू आउँदो रहेछ यो मौसम परिवर्तनले, जुन यहाँले भन्नुभयो, हामी यस बारेमा चाहिँ विस्तृत रूपमा चर्चा गर्ने नै छौं। शुरूमा अलिकति चर्चा गरौं यो पानीजन्य रोगको, यहाँले कुरा गर्नुभयो पानी पर्न थालेको छ, हाम्रो जुन सिस्टम छ नि यो ढलको र पानीको पाइपलाइन सँगसँगै जोडिएर हाम्रो घर घरमा आइरहेको छ। मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि त्यसले कस्तो खालको समस्या
1: निकै असर पर्छ। यहाँलाई मैले जुन अघि नै भने, खास गरेर पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ संकलन गरेको पानीहरू हुन्छ, त्यो संकलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेशन भइसकेको हुन्छ त्यसकारण त्यो कन्टामिनेशन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने तारबार लगाउने फोहोरमैला उठाउने कमसेकम त्यहाँ जम्मा हुने पानीहरूलाई ड्रेन आउट गरेर अर्को ठाउँमा चाहिँ त्यसको विकास पठाउने कामहरू गर्नुपर्छ त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू विभिन्न प्रक्रियाहरू छ ती प्रक्रियाहरूलाई अप्नाउनुपर्छ र अघि भन्नुभयो तपाईँले जुन यो अब ढलको सँगसँगै खानेपानीका पाइपहरू पनि देखिराख्नु गत वर्ष गिरगञ्जको घटना पनि यहाँलाई चाहिँ स्मरणै छ त्यसैले गर्दा पनि यो वर्ष पनि त्यस्तै घटनाहरू नहोला भन्न सकिँदैन त्यसकारण चाहिँ पानी जन्य रोग भनेको कस्तो प्रकारको पानी सबैले प्रयोग गर्छ जनमानस सबैले प्रयोग गर्ने हुँदाखेरि यो प्रकोप एकजनालाई मात्र न समुदायले चाहिँ आक्रान्त हुने हुँदाखेरि अरू रोगलाई भन्दा पनि यसलाई चाहिँ अलिकति सिरियसली हामीले लिनुपर्ने हुन्छ।
0: पानी जन्य रोगहरू आउनुभन्दा अगाडि पूर्व तयारीहरू के गर्नुपर्छ जस्तो लाग्छ डाक्टर?
1: पूर्व तयारीको लागि त अब सबैभन्दा पहिले त पब्लिकहरूमा जन सर्वसाधारणमा जनचेतना जगाउनु पर्यो पानी किन सुरक्षित छ भन्ने कुराहरू जनगणनै हाम्रो मानव शरीरमा हुने 70% भन्दा बढी रोगहरू पानीको कारणले नै हुन्छ। यहाँ काठमाडौँका उपत्यकादेखि नेपाल अधिराज्यका जति पनि अस्पतालहरू हुन्छन् अस्पतालका जनगणनै 60-70% वृद्ध पानीजन्य रोगको कारण चाहिँ बढिएका हुन्छन् त्यसकारण भन्नेपछि पानी सुरक्षित पानी कसरी बनाउने भन्ने कुराको लागि विभिन्न जुन उपायहरू हामीले अवलम्बन गर्नुपर्ने हुन्छ यहाँलाई हामीले चाहिँ खास गरेर जुन यो सर्वसाधारणले जुन हामी पानी वितरण गर्छौँ त्यो पानी वितरण गर्ने पानी सुरक्षित छ छैन यकिन गरेर मात्रै चाहिँ हामीले वितरण गर्नुपर्ने हुन्छ। त्यसकारण अहिले काठमाडौँमा धेरै मानिसहरूले यो जुन जारको पानीहरू पनि प्रयोग गरिराखेका हुन्छन् त्यो जारको प्रयोगमा चाहिँ सुरक्षित छ भने यकिन गरेर मात्र चाहिँ पिउनु म अनुरोध गर्न चाहन्छु किन भन्दाखेरि कतिपय उद्योगपतिहरूले चाहिँ उद्योगको नाममा त्यसलाई चाहिँ राम्रोसँग चाहिँ भनौँ न त्यो प्रक्रियामा पुर्याएर पनि चाहिँ वितरण गरेको हुनसक्छ त्यसकारण चाहिँ कुनै पनि व्यक्तिले एक गिलास पानी अथवा चाहे एक अञ्जुली पानी भए पनि आफूले पिउनुभन्दा पहिले यो सुरक्षित छ है भनेर चाहिँ इन्स्योर गरेर मात्रै पिउनुपर्ने हुनसक्छ र त्यस्तै विभिन्न संघ संस्थाहरूले होइन खास गरेर स्वास्थ्य संस्थाहरूले तयारी हालतमा चाहिँ आफ्नो चाहिँ यो कार्यक्रमहरू चाहिँ निश्चित गर्नुपर्ने हुन्छ स्वास्थ्य कर्मीहरूलाई तयारी हालतमा राख्नुपर्ने हुन्छ आवश्यक पर्ने यो उपकरणहरू भयो त्यसपछि औषधहरू पनि तयारी हालतमा राख्नुपर्छ खास गरेर यो बेलामा झाडा पखाला बढी मात्रामा हुनुहुँदा अथवा कलेरा बढी मात्रामा हुनुहुँदाखेरि त्यसको लागि प्रशस्त मात्रा चाहिने औषधि भयो त्यसपछि जीवन जलहरू भयो होइन त्यस्तै शुद्ध पानी शुद्ध गर्ने विभिन्न किसिमका केमिकलहरू पनि हामीले प्रशस्त मात्रामा राख्नुपर्ने सक्छ र अर्को यो सिजनमा जुन बजारमा वितरण गरिएका पानीहरूको चाहिँ गुणस्तरमा पनि हामीले निरन्तर एकदमै यसलाई चाहिँ अनुगमन गर्नुपर्ने हुन्छ किनकि अनुगमन भनेको अहिले काठमाडौँको कुरा गर्नुहुन्छ भने भनेपछि 70-80% मानिसहरूले त जारकै पानी प्रयोग गर्छन् होइन त्यसपछि जार कतिको सुरक्षित छ भनेर हेर्नको लागि ती म्यानुफ्याक्चरिङ ठाउँहरूमा गएर पनि पानीको शुद्धिकरण कस्तो छ उहाँहरूको चाहिँ स्याम्पलिङ लिने परीक्षण गर्ने गर्नुपर्ने हुन्छ हुन त नेपाल सरकारले यो विभिन्न पालिकाहरूलाई पनि यो जिम्मेवारी दिएको छ अहिलेको समयमा यो जिम्मेवारीलाई अलिक सशक्त बनाएर एकदमै फ्रिक्वेन्टली चाहिँ हामीले चाहिँ लैजानुपर्ने देखिन्छ।
0: सबैको यहाँले भूमिका भनिरहँदाखेरि चाहिँ व्यक्तिको स्वयं भूमिकालाई अलिकति चर्चा गरौं किनभने पानी खाने बेला उसले चाहिँ यो सुरक्षित छ कि छैन भनेर एकचोटि विचार पुर्याएर मात्र खाने यहाँले जुन भनिसक्नु भएको छ अब घर पुगेपछि जारको पानी होस् मेलम्चीको पानी होस् या इनारको जुनसुकै पानी होस् होइन आफ्नो घरमा पुगेपछि जब खानुभन्दा अगाडि चाहिँ उसले केमा चाहिँ सावधानी पुर्याउने अथवा कस्तो खालका कुराले चाहिँ त्यो पानीमा भएका किटाणुहरू निर्मलीकरण गर्न सकिन्छ?
1: अब यो निर्मलीकरण गर्नको लागि त थुप्रै उपायहरू सबभन्दा भनेको त अब प्रयोग गर्ने पानी त्यसलाई व्यावहारिक रूपमा यदि घरमा प्रयोग गरिन्छ भने कमसे कम त्यो पानीलाई चाहिँ उमाल्नु पर्यो उमालेर चिसो बनाएर बन्न भाँडामा राखेर चाहिँ त्यसलाई प्रयोग गर्नु पर्यो पहिलेको जस्तो जुन उमालेर मनतातो पानीलाई बोतलमा राखेर घाममा सेकाउनलाई पनि त्यसमा विभिन्न किसिमका नकारात्मक असरहरू चाहिँ देखिएको छ त्यसका माइक्रो प्लास्टिक्सहरू मानिसले प्रयोग गर्ने त्यसको लामोसम्म प्रयोग गर्दा त्यसको दुर्गामी असरहरू देखिने भन्ने छ त्यसकारण चाहिँ के गर्नुपर्छ भन्दाखेरि एउटा शुद्ध भाँडामा राख्ने उमालेको भाँडालाई चाहिँ सेलाएर सफा भाँडामा राखेर त्यो प्रयोग गर्नुपर्ने हुन्छ र अर्को कम से कम जो पाइ बोटल झार सुरक्षित छे सुरक्षित करना को बीर को कस्त प्रकार को लेबलिंग बड़े हेने मैन्युफैक्चरिंग कहले होने ती सब चीज हेने मैं सुरक्षित छिन करने
0: अब यह प्री मनसून को समय गर्मी बाहर को खाना खाने कि नखाने बेला
1: अब यो अहिले भने जुन भर्खरै गर्मी सुरु हुने बेलामा अथवा वर्षा सुरु हुने बेलामा प्री मनसून भन्छ यो बेला पानी परेको हुँदाखेरि यो महिनालाई चाहिँ हामीले क्याटलिस्ट फर द कम्युनिकेबल डिजिज भन्छ झगडा पखालादेखि लिएर आउँ हैजा होइन थुप्रै प्रकारका यो जस्तै अब यो हेपाटाइटिस एई यो चाहिँ बढी मात्रामा देखिने सिजन भएको हुनाले हामीले एकदमै विचार गर्नुपर्ने हुन्छ र यो मौसममा धेरै जसो चाहिँ टेम्परेचर पनि बढ़िराखेका हुन्छ एकातिर चाहिँ सापेक्षिक आर्द्रता ह्युमिडिटी पनि बढ़ेको हुँदाखेरि जुन वातावरणमा पाइने विभिन्नका परजीवीहरू चाहिँ हुर्कने अवस्था हो एकदमै त्यो चाहे त्यो बाहिरको वातावरण अथवा होस् अथवा हाम्रो शरीरभित्र शरीरको चाहिँ बाह्य भागमा टाँसिएका ठाउँहरूमा त्यस कारण चाहिँ त्यो अवस्थामा विभिन्न किसिमका खाद्य पदार्थ जन्य रोगहरू चाहिँ हामीलाई हुने सम्भावना हुन्छ जस्तै अघि मैले भने आउँ झगडा पखाडा त्यसपछि कलेरा भयो त्यसपछि यो हेपाटाइटिस ए हेपाटाइटिस ई त्यसपछि टाइफाइड भयो यस्तो प्रकारका थुप्रै रोगहरू देखिन्छ यो पानीले अर्को कुरा जुन हामीले खाने र खाइराखेको चिजहरू छ खाइराखेको चिजहरू पनि बाहिर जुन बजारमा बनाइराखेका खाद्य पदार्थहरूमा पनि तत्कालै त्यसलाई सेवन गरेर जुन स्टोर गरेर राखिएका हुन्छन् त्यसलाई हामीलाई थाहा हुँदैन कसरी स्टोर गरिएको छ होइन कसरी तयार गरेको छ कहिले तयार हुन्थ्यो थाहा हुँदैन त्यस कारण चाहिँ हेर्दा आकर्षक देखिए तापनि हामीले खान्छौं र त्यो खाद्य पदार्थबाट चाहिँ हामी घर गयो भने त्यसले विभिन्न विकारहरू देखाउने झाडा बाध्य हुने होइन त्यस्ता समस्याहरू देखिएको छ किन भन्दाखेरि यो सिजन भनेको त मैले भने माइक्रोब्सहरू चाहिँ एकदमै हुर्कने अवस्था हो होइन त्यस कारण चाहिँ यो अवस्थामा हामीले सरसफाइमा खाने यो चिजहरूमा धेरै ध्यान दिनु पर्यो बासी सडेकालेकाहरू खान भएन हामीले जुन घरमा बनाउँछौ बाँकी रहेका चिजलाई पनि त्यत्तिकै राख्छौँ हामीले ढाकेर पनि राख्छौँ कहिले नढाकेर पनि राख्छौँ त्यसका बेलकी तताएर खान्छौँ होइन त्यसले गर्दा पनि त्यसमा के हुन्छ त डिग्नोसिका यो माइक्रोब्सहरू चाहिँ हुर्किराखेको हुन्छ त्यसलाई चाहिँ त्यसलाई प्रोसेसिङ नगरिकन खाँदाखेरि हामीलाई विभिन्न किसिमको चाहिँ संक्रमण हुने सम्भावना हुन्छ त्यस कारण ती चिजहरूलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ र अर्को यो बेलामा हामीले गर्मी सुरु भयो भनिराखेका हुन्छौं विभिन्न किसिमका बजारमा पेय पदार्थहरू पाइन्छन् होइन देखिराख्नु भएको छ यो चाहिँ विभिन्न किसिमका कलरमा राखिएका यो चाहिँ ड्रिङ्क्सहरू पाइन्छ बजारमा त्यो ड्रिङ्क्स पनि यकिन गरेर मात्र हामीले पिउनु पर्ने हुन्छ विभिन्न किसिमका केमिकलहरू राखिया हुन्छ गर्मी हुन्छ फलफुल खान मन लाग्छ बजारमा विभिन्न किसिमको तरबुजदेखि लिएर विभिन्न किसिमको कटहरदेखि लिएर आँपहरूदेखि राख्नुपर्छ खान मन लाग्छ त्यो खाँदाखेरि शीतल हुने भन्ने हिसाबले खान्छौं तर त्यसलाई विचार नपुर्याउँदाखेरि विभिन्न त्यो फलफुलमा भएको विभिन्न किसिमका केमिकलहरू होइन ती केमिकलहरू पनि हामीले सेवन गरेको हुँदाखेरि त्यसको चाहिँ असरहरू पनि नहोला भन्न सकिँदैन यहाँलाई चाहिँ सम्झना गराउँछु मैले एक दुई हप्ता अगाडि मात्रै इन्डियामा भएको घटनाहरू स्मरण गर्न चाहन्छु जुन यो इन्फेक्सन भन्ने केमिकल तपाईँको चाहिँ तरबुजमा राख जुन इन्जेक्सनको माध्यमद्वारा दिइन्छ त्यसले कलर पनि दिन्छ र चिनी पनि गुलियो मिठास पनि दिने हुँदाखेरि ती चिज त्यस्तो गरेको इन्जेक्सन गरेको इन्जेक्टिङ गरेको तरबुज खाँदाखेरि परिवारै सखाप हुनु पर्यो त्यस्तो घटना नहोला भन्न सकिँदैन अनि आँप पनि चाहिँ सिजन हुनुभन्दा पहिले नै आँप भित्रिएको छ त्यो आँपमा पनि विभिन्न किसिमको कार्बाइडहरू राखिएको हुन्छ विभिन्न किसिमको केमिकलहरू राखेको हुन्छ त्यो केमिकल पनि केमिकलले पनि हामीलाई असर पुर्याउँछ त्यसरी नै यो खानामा हुने चिजहरू धेरै मात्रामा हुने सम्भावना
0: हुन्छ। एकातिर खानामा उत्पन्न हुने विभिन्न जीवाणु किटाणुको कुरा भयो अर्को त्यसमा रहने केमिकल र विषाक्त चीजहरूले गर्दाखेरि पनि झन खतरनाक अवस्थाहरू चाहिँ आउन सक्छ जुन चाहिँ अब एकदमै सजग हुनुपर्ने अवस्था पनि देखिन्छ। अब यसमा चाहिँ व्यक्तिले मात्र सावधानी अप्नाएर पुगेन होइन विशेष गरेर अनुगमनको पाटो नै रहन्छ जस्तै यसमा कसले के गर्ने भन्ने बारे हामी फेरि पछि चर्चा चर्चा गर्दै नै छौं। यतिखेर हामी कार्यक्रम बज्जितो नेपालमा छौं र बज्जितो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं मौसमको परिवर्तनले गर्दा स्वास्थ्यमा आउने विभिन्न स्वास्थ्य समस्याहरूका बारेमा चर्चा गरिरहेका छौं र कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। डाक्टर फेरि पनि अलिकति चर्चा गरौं यो मौसम परिवर्तन हुने बेलामा चाहिँ आउने समस्या अघि यहाँले भन्नुभयो कि यो गर्मी भयो भनिरहँदा पनि अब पानी धेरै परिराख्ने चिसो पनि भइराख्ने अब यसले गर्दाखेरि चाहिँ अलिकति पसिना निस्कन नसक्ने अवस्थाहरू पनि रहन्छ र यसले गर्दाखेरि अलिकति छालामा समस्याहरू पनि हो कि एलर्जीको समस्या पनि यो बेला अलिकति बढ्ने हो कि जस्तो पनि देखिन्छ वास्तवमा के हो अलिकति प्रश्न
1: यस्तो छ अघि मैले भने यो चाहिँ यो सिजनमा टेम्परेचर पनि बढ़िराखेको हुन्छ अनि त्यसपछि सापेक्षिक वर्षाको कारणले गर्दाखेरि सापेक्षिक आर्द्रता पनि चाहिँ बढ्दाखेरि शरीरमा चाहिँ चपचप चपचप जमिरहेको प्रश्न त्यस्तो ठाउँहरूमा विभिन्न किसिमका यो चाहिँ परजीवीहरू चाहिँ हार्बर हुने मौका पाउँछ खास गरेर यो यस्तो बेलामा विभिन्न किसिमका छालाजन्य रोगहरू एलर्जीदेखि लिएर विभिन्न किसिमका फंगल इन्फेक्सनहरू भन्छ रिनियन इन्फेक्सन त्यो हुने सम्भावना हुन्छ खास गरेर खुट्टाहरूमा अथवा गोइनहरूमा भयो अन्य शरीरका विभिन्न ठाउँहरूमा यी छालाजन्य रोगहरू देखा पर्न सक्छन् र अहिलेलाई हामीले ढिल्नुपर्ने आफ्नो जुन अघि मैले खानेपानीको शुद्धता खानेकुराको साथसाथै आफ्नो व्यक्तिगत सरसल्लाह पनि ध्यान दिनुपर्ने हुन्छ हामीले सकिन्छ भने त्यस्ता भिजेका कपड़ाहरू नलगाउने त्यसलाई चाहिँ हरेक दिन धुन सकिन्छ भने धोएर सुक्खा पारेर राख्ने हरेक दिन कपड़ा फेर्ने पनि गर्न सक्छ यदि सकिन्छ भने हरेक दिन स्नान गर्न सकिन्न भने कमसे कम शरीरलाई एउटा शुद्ध टावल गिराएर पुछेर भए पनि चाहिँ हामीले चाहिँ नयाँ कपड़ाहरू फेर्नु पर्ने हुन्छ र खास गरेर काम गर्ने कृषक दाजुभाइहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यस्तो चाहिँ अनुकूल त मिल्दैन कमसे कम यो काम गर्ने बेलामा छुट्टै कपड़ाहरू राखेर चाहिँ काम गरिदिनु अब कामसाम सिद्ध्याइसकेपछि सकिन्छ भने चाहिँ आफ्नो शरीरलाई सफा गरेर नुहाएर अर्को कपड़ा लगाइदिनुहोस् अब हरेक दिन कपड़ा फेर्न सकिँदैन भने काम गर्नको लागि जुन कपड़ा लगाएको छ त्यो कपड़ा लगाइदिनुहोस् यसो गर्नाले पनि छालामा हुने विभिन्न संक्रमणहरू चाहिँ हुन्छ के अरे कम हुन्छ र अर्को कुरा यो बेलामा विभिन्न किसिमको छाला संक्रमण जाने हुँदाखेरि विभिन्न किसिमका केमिकल युक्तहरू जो चीजहरू पनि हामीले प्रयोग गर्नु हुँदैन विभिन्न किसिमको स्याम्पूहरूदेखि लिएर साबुनहरूमा फेसवास विभिन्न बडी लोसनको नाममा विभिन्न केमिकलहरू चाहिँ मिसाएको जुन बजारमा देखिन्छ हुन त बजारमा त्यो आकर्षक देखियो भने चाहिँ त्यो लिउँ अथवा मलाई राम्रो होला भनेर चाहिँ मान्छेले लिइराखेको हुन्छ त्यसमा भएका कन्टेन्टहरू केमिकल कन्टेन्टहरू के कस्तो छ त्यसको चाहिँ लेखाजोखा नगरी त्यो प्रयोग गर्दाखेरि विभिन्न किसिमको छालाजन्य रोगहरू देखा पर्ने देखिन सक्छ त्यसकारण त्यस्ता चिजहरू बचाउनको लागि कमसे कम स्वास्थ्य कर्मीहरूसँग अथवा चिकित्सकसँग परामर्श गरेर मात्र चाहिँ सहयोग लिनुको अनुरोध गर्दछु।
0: पर्याप्त पानी नहुँदाखेरि चाहिँ समस्याहरू के आउन सक्छ?
1: अब यो चाहिँ यो मौसममा पसिना पनि आउने गर्मी पनि हुने बिहान चिसो हुँदाखेरि हामीले सकेसम्म धेरै मानिसहरूले पानी पिउन चाहँदैन पसिना पनि गइराखेको हुन्छ त्यसले गर्दाखेरि अन्य समयभन्दा यस समयमा हामीले पानी बढ़ी मात्रामा प्रयोग गर्नुपर्छ जसले गर्दाखेरि शरीरको चाहिँ पानीको साथसाथमा विभिन्न किसिमका लवण पदार्थहरू चाहिँ नष्ट हुन पाउँदैन जसले गर्दाखेरि डिहाइड्रेसन भन्छ जल वियोजन होइन यो चाहिँ डिहाइड्रेसन रोक्नको लागि हामीले प्रशस्त मात्रामा झोलिए पदार्थहरू पानीहरू प्रशस्त मात्रामा खानुपर्ने हुन्छ तर अहिले झोल पदार्थको नाममा यहाँले देख्नुभयो विभिन्न किसिमका पेय पदार्थहरू होइन जसमा चिनीको मात्रा बढ़ी मात्रा ती चीजहरू सेवन गर्नाले झन् नकारात्मक असरहरू चाहिँ पुग्न सक्छ शरीरमा ग्लुकोजको मात्रा बढ़ी हुने विभिन्न केमिकलहरू मिसाएको त्यसले असर गर्ने त्यस्ता समस्याहरू देखिन सक्छन् यो बेलामा हामीले प्रशस्त मात्रामा आफ्नो कामको प्रकृति हेरेर होइन हामीले चाहिँ पानी चाहिँ शुद्ध पानी प्रशस्त मात्रामा खानुपर्ने हुन्छ यदि कसैलाई झगडा पखला लगायत अन्य विभिन्न चाहिँ बढी पसिना जाने जस्तो समस्या छ भने उहाँहरूले पानीको साथसाथै जीवन जल जुन बजारमा प्रशस्त मात्रामा पाइन्छ त्यो जीवन जल 1 लिटर पानीमा हामीले बनाउने त्यसपछि प्रयोग गर्न सकिन्छ त्यसमा विभिन्न किसिमको सोडियमदेखि लिएर पोटासियमदेखि लिएर विभिन्न किसिमको चिजहरू चाहिँ त्यसमा शरीरलाई आवश्यक पर्ने मात्रामा मिसाएको हुन्छ ती चाहिँ हामीले बराबर मात्रामा पिउनु पर्ने हुन्छ
0: यो बेला फूलहरू पनि धेरै हुन्छन् हैन वातावरण नै रमाइलो पनि हुन्छ एकातिर अर्कोतिर चाहिँ यो श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिलाई चाहिँ त्यो फूलको बासना तिनीहरूले चाहिँ अलिकति एलर्जी गरिरहेको पनि हुन सक्छ दम भएको श्वास प्रश्वास भएकोलाई चाहिँ कस्तो खालको समस्या निम्तन सक्ने सम्भावना चाहिँ छ यो मौसममा
1: अब यो खास गरेर यो सिजनमा विभिन्न किसिमको फूलहरू तपाईँलाई पनि लाग्ला घरमा घरका बगैँचामा मजाले फूलहरू फुलिराख्या हुन्छ तपाईँलाई नजिक गएर सुन्न मन लाग्छ छुन मन लाग्छ तर त्यसले चाहिँ विस्तार विस्तार असर गरेको तपाईँले थाहा पाउनुहुन्न किन भन्दाखेरि त्यसमा विभिन्न किसिमका चाहिँ जुन पोलेन्सहरू हुन्छ त्यो पोलेन्सहरूले हामी जुन लिँदाखेरि चाहिँ त्यसले एक प्रकारको शरीरमा नकारात्मक असर देखाउँछ जस्तै प्रकारको जुन स्यास्या हुने भयो होइन सास फेर्न गाह्रो हुने बङ्किल एजमा हुनेदेखि लिएर विभिन्न किसिमका सिओपिडीका रोगहरू छ सिओपिडीका बिरामीलाई एक्युट एक्जर्सर्बेसन हुने त्यस्तो प्रकारको समस्या देखिनुको साथसाथै विभिन्न किसिमका एलर्जिक रियाक्सनहरू खास गरेर यो एलर्जिक राइनाइटिस रुगा बराबर लागिराख्ने आँखामा चिपचिप हुने त्यसपछि यदि ती चिजहरूलाई छोयो भने अब शरीरमा चाहिँ भनौँ न छोइन्छ केयरले अब घरमा जाँदाखेरि हामीले आँसँग हात सफा गरेर हुन्छ अन्य ठाउँहरूमा पनि छोइराखेको हुन्छ त्यसले गर्दाखेरि शरीरमा बिजनेसको चाहिँ यो चाहिँ एलर्जीहरू देखिने त्यो सम्भावना चाहिँ हुन्छ त्यस कारण चाहिँ यो सिजनमा अहिले अब बिस्तार बिस्तारै जुन जाडो महिनामा त वर्ष वर्ष नै तर यो सिजनमा अहिले विभिन्न किसिमका एलर्जिक मेनिफेस्टेसनहरू चाहिँ प्रशस्त मात्रामा चाहिँ देखिन थाल्छ
0: तापक्रमको अन्तर पनि छ बिहान र दिउँसोको तापक्रमको जुन अन्तरले गर्दाखेरि चाहिँ विभिन्न समस्याहरू पनि आउन सक्छ रक्तचाप र मुटुको धड्कनमा चाहिँ कस्तो खालको प्रभाव पर्न सक्छ अथवा भनौँ मुटुको समस्या चाहिँ के ल्याउन सक्छ
1: अब यो त अब मानसिक समस्याहरूभन्दा अटोमेटिकली बढ्दै जाने चिज हो जस्तै झाडा पखाला हुन्छ झाडा पखाला हुँदाखेरि जुन ब्लड प्रेसर नियमित भइरहेको मानिसहरूले चाहिँ नहुँदाखेरि ब्लड प्रेसर घटेको हुनसक्छ केही क्षणिकसम्मको लागि घटेको हुन्छ त्यस्तो अवस्था फेरि उहाँले चाहिँ मेरो ब्लड प्रेसर घट्यो औषधि खान्न भनेर छोडिदिनुहुन्छ होइन कमसेकम त्यस्तो गर्नु हुँदैन किनकि चिकित्सकले चाहिँ प्रेसक्राइबहरूको औषधि नियमित खानुपर्ने हुन्छ त्यसलाई छोड्न मिल्दैन यदि परामर्श लिएर मात्र त्यसको डोज घटाउने अथवा बढाउने मात्र गर्नुपर्ने हुनसक्छ र त्यस्तै अन्य रोगहरूमा पनि यो चाहिँ जलवियोजन भयो होइन अनि त्यसपछि जुन अघि तपाईँले भन्नुभयो टेम्परेचर भेरिएसनका कुराहरूले गर्दाखेरि हामीसँग रोगसँग अब त्यसको साथसाथ न्युट्रिसनका कुराहरू पनि आउँछ त्यसले गर्दा रोगसँग लड्ने क्षमता जुन शरीरको इम्युनिटी कमी हुन्छ एकदमै त्यसले गर्दाखेरि त्यस्तो अवस्थामा बिमिसको रोगहरू बढ्ने रोगको उपयोगहरू बढ्ने ब्लड प्रेसर बढ्ने घट्ने हुने त्यस्तो समस्याहरू हुनसक्छ टेम्परेचर भेरिएसनका कुराहरूले दिउँसो गर्ने हुन्छ बिहान बेलुका चिसो हुन्छ पानी परिराखेको हुन्छ पानी भिज्छौ त्यसले गर्दाखेरि शरीरमा बिमिसको चाहिँ संक्रमणहरू हुने सम्भावना चाहिँ एकदमै बढ्छ
0: बिहान बेलुका चिसो हुने तातो लुगा लाउनु पर्यो दिउँसो गर्मी हुन्छ फेरि त्यो लुगा चाहिँ अब पातलो लाउनु पर्यो पातलै लुगा लाएर दिनभरि बिताइरहेको हुन्छ अनि कहिले बाक्लै लुगा लाएर दिनभरि बिताउनु पर्ने स्थिति हुन्छ शरीर अनुसार कपडा मिलाउन सकेन भने चाहिँ आउने समस्या
1: पर्छ जस्तै तपाईँले पसिना आयो त्यो पसिनाको भित्रको चाहिँ भित्रको बनिएन अथवा गर्मी त्यसलाई फेर्नु पर्यो होइन फेरेर अर्को सुक्खा लगाउनु पर्यो यदि तपाईँले त्यही त्यसैसँग सुत्नुहुन्छ भने राति फेरि त्यसले चिसो सर्ने किनभने टेम्परेचर अटोमेटिकली डाउन हुन्छ रातको समयमा होइन त्यसलाई चिसो पर्दाखेरि विभिन्न किसिमको संक्रमणहरू सम्भावना हुनसक्छ यी निमोनियाकै कुराहरू होइन धेरै चिसो भयो भने त निमोनिया पनि हुनसक्छ त्यस कारण चाहिँ कोल्ड एक्सपोजर धेरै हुँदाखेरि त्यस्ता रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ त्यस कारण चाहिँ अब यसको लागि पनि हामीले जनचेतना जगाउनु पर्ने हुनसक्छ त्यस कारण चाहिँ बाहिर जाँदाखेरि यदि कपडाहरू भिजेको छ भने त्यो भिजालाई कमसेकम त्यसलाई फेरेर कमसेकम आफ्नो शरीरलाई चाहिँ सकेसम्म सुक्खा पारेर सफा कपडा धोएको कपडा सुक्खा गरेको कपडा त्यो लगाउनु पर्ने हुनसक्छ पसिना सोच्ने खाले कपडाहरू लगाउनु पर्ने हुनसक्छ सुतीको कपडाहरू यो सिन्थेटिक कपडाहरू भन्दा पनि सुतीको कपडा लगायो भने चाहिँ पसिना राम्रो सोच्ने हुनसक्छ त्यसले गर्दाखेरि सजिलो हुन्छ
0: मानसिक स्वास्थ्य समस्या अथवा भनौँ मनोसामाजिक समस्याहरू कतिको निम्तन सक्छ
1: पक्कै पनि हुनसक्छ किन भन्दाखेरि मानौ न अब गर्मीमा झाडा पखाला भएको छ अथवा कसैले फुड पोइजनिङ भन्छ एकजना कुनै परिवारको सदस्यलाई त्यो समस्या हुनुहुन्छ होल फ्यामिलीका मेम्बर्सलाई नै एउटा चाहिँ भनौँ न समस्या हो त्यसले गर्दाखेरि स्ट्रेसमा होल परिवार स्ट्रेसमा हुन्छ यो स्ट्रेसफुल कन्डिसनमा अब बुवा आमा हुनुहुन्छ छोराछोरीहरू बिरामी भयो बुवा आमाले चाहिँ स्ट्रेसले गर्दाखेरि उहाँको नर्मल प्रेसर भएको मान्छेले ब्लड प्रेसर बढ्न सक्छ.
0: अब जुन खालका समस्याहरूको चर्चा गरिरहेका छौं, अब काठमाडौँ उपत्यकामा धेरै यो सुकुम्बासी बस्तीकाहरूलाई स्थानान्तरण गरियो, उहाँहरू पक्कै तनावमै हुनुहुन्छ होइन. तनाव व्यवस्थापनको लागि चाहिँ उहाँहरूको लागि चाहिँ अलिकति पालिकाले गर्न सक्ने भूमिका चाहिँ के देख्नुहुन्छ यहाँले?
1: जुन विस्थापित भएर बस्ती राख्नु भएको छ उहाँहरूको बाँस बाँस कपास भन्छ, खास गरेर उहाँहरूलाई समयअनुसारको खाना हामीले उहाँले उपलब्ध गराउन सक्नु पर्यो. थुप्रै त्यस्ता व्यक्तिहरू जुन लामो समय औषधि खानुपर्ने हुनसक्छ, उहाँहरूलाई चाहिँ विभिन्न रोगको औषधिहरू जस्तै यो उच्च रक्तचाप भयो, डायबिटिज भयो, विभिन्न प्रकारको रोग जुन लामो समयसम्म औषधि खाइराख्नु भएको छ, उहाँले खाइराख्नु सक्नु भएको छैन होला विभिन्न कारणले गर्दाखेरि, उहाँहरूलाई त्यो इन्स्योर गरेर के औषधि खानु भएको त्यो हामीले त्यसलाई थाहा पाएर उहाँलाई त्यो औषधिहरू उपलब्ध गराएर चाहिँ हामीले वितरण गर्नु पर्यो अनि खाएको निश्चित हुनु पर्यो. अर्को उहाँलाई विभिन्न किसिमको समस्या परेको हुनसक्छ, विभिन्न किसिमको चोटपटक, घाउ चोटपटक, विभिन्न चाहिँ मानसिक तनाव हुँदाखेरि त्यहाँबाट मेडिकल टिमहरू पठाएर होइन, अथवा विभिन्न यो चाहिँ भनौँ न टिमहरू मेडिकल टिमहरूलाई पठाएर पनि चाहिँ हामीले केही व्यवस्थापन गर्न सक्छौं. त्यसको लागि विभिन्न कलेजहरू पनि हुनसक्छ, विभिन्न किसिमको युनिभर्सिटी हुन्छ, तीसँग सहकार्य गरेर पनि हामीले पठाउन सक्छौं. खानपानको साथसाथमा उहाँहरूलाई शुद्ध पानीको व्यवस्था गर्नुपर्ने हुनसक्छ, अनि त्यसपछि अर्को साथसाथमा उहाँहरूलाई उहाँहरूका जुन घरका परिवारका सदस्यहरूलाई चाहिँ पढ्न पाएको हुँदैन. अब एउटा स्कूलमा पढिराखेको थियो, त्यो स्कूल कलाप्स भयो अथवा बन्द भयो, अर्को ठाउँमा गएर स्थानान्तर गर्दाखेरि अर्को स्कूलमा जानुपर्ने भयो, अनि त्यस कारण चाहिँ बच्चाहरूको मनस्थिति पनि अर्को हुनसक्छ, स्कूल पढ्न पाएको हुँदैन. त्यसकारण चाहिँ ती बच्चाहरूलाई पनि हामी काउन्सिलिङ गरेर मनोसामाजिक परामर्श दिएर उहाँ बच्चाहरू परिवारका सदस्य मनोसामाजिक परामर्श दिएर पनि हामीले यो चाहिँ कामहरू गर्नुपर्ने हुनसक्छ. यसको लागि हामी आफैले गर्नुपर्छ भन्ने छैन, यसका लागि मनोसामाजिक परामर्शहरूलाई विभिन्न सङ्घ संस्थाहरू चाहिँ उहाँहरूको चाहिँ सहयोग लिएर पनि हामीले गर्न सकिन्छ. अब यो तपाईँहरू जस्तो मिडियाले पनि चाहिँ यो मनोसामाजिक परामर्श दिने खालका विभिन्न सन्देशमूलक चाहिँ मेसेजहरू पनि फ्लो गर्नुपर्ने हुन्छ.
0: एक त मनोसामाजिक परामर्शको कुरा यहाँले भन्नुभयो, जुन चाहिँ एकदमै महत्वपूर्ण यो बेला चाहिँ हरेक ठाउँमा हरेक व्यक्तिलाई चाहिने भइसकेको अवस्थामा विशेष परिस्थितिले स्थानान्तरण भएकोलाई त झन् चाहियो नै होइन. अब त्यो ठाउँमा भएका जस्तो आफ्नो छुट्टै छुट्टै खालको संरचनामा बसिरहेका व्यक्तिहरू एकै ठाउँमा होल्डिङ सेन्टरमा बसिरहनु भएको छ, एकै ठाउँमा यसरी बस्दाखेरि चाहिँ उहाँहरूलाई भनौँ न त्यसले गर्दाखेरि शौचालयको व्यवस्थापन नभएर अथवा पानी राम्रो नभएर अथवा खानाको राम्रो व्यवस्थापन नभएर कस्ता खालका स्वास्थ्य समस्या चाहिँ देखिन सक्छ?
1: अब यो एक त सबैभन्दा ठूलो अव्यवस्थित कुनै चिज बस्ने बसाई अथवा अलि राम्रोसँग व्यवस्थित भएर भने पानी जमिनहरू त अघि मैले भनिहालेँ, त्यसको साथसाथ मानसिक विभिन्न किसिमका समस्याहरू देख्ने छँदैछ, र त्यसको साथसाथमा अन्य विभिन्नको झैँ झगडाहरू भयो, एक आपसमा झैँ झगडा हुने ती समस्याहरू देख्न सक्छन्. त्यसको लागि अब यहाँले देख्नुभयो होला भूकम्पको बेलामा, कोविडको बेलामा पनि जुन एउटा भाइचारा नेपालीहरूलाई त्यस्तो समस्या परेकोमा नेपालीले देखाउने एउटा कल्चर भनेको एकदमै मिल्ने भनौँ न कम्युनिटीमा समुदायमा बसी एकदम मिल्ने एक आपसमा सहयोग गर्ने जुन हाम्रो चाहिँ प्रचलन छ त्यो प्रचलन पक्कै पनि हुन्छ भन्ने सोचेको छु. त्यस्तो नहोला त्यो नहुनको लागि हामीले उहाँहरू चाहिँ ती ठाउँमा बस्ने व्यक्तिहरूको व्यवस्थापनको लागि सबै पक्षले आफ्नो चाहिँ भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ. जस्तै नगरपालिका भयो, त्यस्तो विभिन्न वार्ड कार्यालयहरूदेखि लिएर विभिन्न सङ्घ संस्थाहरू भयो, विभिन्न मन्त्रालयले चाहिँ अन्तर भनौँ न यो समन्वय गरेर ती चिजहरूको चाहिँ व्यवस्थापन गर्न सक्छ.
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्लिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं. स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर वान टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। यो 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ। जुनिएका वासिङ मेसिनमा 36% एक्सिमेटिक निशुल्क, वेब टिभीहरूमा 12 महिनासम्मको नेटिभिता क्यास निशुल्क पाउनुहोस्। स्यामसङसँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात सजिलो लागु हुनेछन्। यो योजना सीमित अवधिका लागि छुट मोडेलमा मात्र 24 महिनाको इएमआईमा 7.99% ब्याज लागु हुनेछ।
3: विकट पहाडी बाटोमा सधैँ अघि बढ्ने शक्तिशाली योद्धा नेपाली बाटो अनि हरमा

नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा

0: Ayusa, Kepala Sanyi Kusayuta, Kaka Yuta Piko, Nekusa, Nurukin.
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-3552-5224-3553

0: See Bakura, Pashto Bichar,
1: Radio Network.
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा। विशेष गरेर हामीले यो मौसम परिवर्तनले आउने विभिन्न स्वास्थ्य समस्याका बारेमा चर्चा गरिरहेका छौं। अलिकति विगतलाई कोट्याउन, मौसम परिवर्तनमा विशेष सावधानी नअपनाउँदाखेरि चाहिँ त्यो बेला चाहिँ विभिन्न प्रकोपको अवस्थाहरू आएको, महामारीको अवस्थाहरू आएको विगतका केही उदाहरण दिनुहुन्छ? यहाँ त थुप्रै अस्पतालमा निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो।
3: अब जस्तै गत वर्षकै कुराहरू, बिजनेसमा खानेपानी वितरणमा यो सिजनमा पानी कन्टामिनेसन भएको हुनाले चाहिँ हैजाको प्रकोप भयो। त्यस्तै दुई वर्ष तीन वर्ष अगाडि चाहिँ पानीकै समस्याले गर्दाखेरि कपिल वस्तुमा जुन एउटा हैजाको प्रकोप भयो। त्यस्तै आजभन्दा 10-15 वर्ष अगाडि यो हेपाटाइटिस ए को विराटनगरमा संक्रमण भयो, ती घटनाहरू हाम्रो अगाडि छँदैछ। त्यसै कारण यस्ता घटनाहरू नहोला भन्न सकिँदैन। त्यसकारण चाहिँ ती घटनाहरू नआउनको लागि सम्बन्धित क्षेत्रले चाहिँ यसमा एकदमै चासो दिनुपर्ने हुन्छ। शुद्ध खाने पानीको चाहिँ यसलाई चाहिँ कन्टामिनेसन नहुनको लागि अहिलेदेखि नै यसको चाहिँ सुरक्षित उपायहरू चाहिँ अवलम्बन गर्ने, विभिन्न संघ संस्थाहरूसँग एउटा समन्वय गरेर आफ्ना आफ्ना रेस्पोन्सिबिलिटीहरू चाहिँ निर्धारण गर्ने, समय समयमा त्यसलाई चाहिँ अवलम्बन गर्ने गर्नुपर्ने हुन सक्छ।
2: चर्चा गरौँ अलिकति बाल बालिकाको, होइन, यो मौसम परिवर्तनमा उनीहरूलाई विशेष सुरक्षित गर्नुपर्ने पनि हुन सक्छ, होइन? विद्यालय जाने बाल बालिकालाई चाहिँ मौसम अनुसारको सुरक्षा चाहिँ कसरी प्रदान गर्ने?
3: एकदम राम्रो कुरा गर्नुभयो। अहिले वर्षायामको लागि बच्चाहरू भनौँ पानी पर्ने सम्भावना हुन्छ, तर एकछिन हेर्दाखेरि पानी परेको हुँदै एकछिन पछि पानी परिराखेको हुन्छ, त्यसले गर्दाखेरि बच्चाहरू भिज्ने सम्भावना हुन्छ। र भिज्ने बेलामा भित्रको कपडासँग पनि भिजिराखेको हुन्छ, भिजेको कपडाहरूलाई चाहिँ निकालिदिनुपर्छ, अर्को कपडा लगाइदिनुपर्छ। विभिन्न किसिमको माइक्रोब्सहरू हार्बर गर्ने अवस्था भएको हुँदाखेरि विभिन्न छालाजन्य रोगहरू हुन्छ, पुरुषको भाइरल संक्रमणहरू हुन्छ, खास गरेर बच्चाहरूमा देखिराख्नुपर्छ। ह्यान्ड फुट अफ द माउथ डिजिज भन्छ, होइन, यो हात खुट्टाहरूमा मुखमा छालाका दागहरू घाउहरू देखिएको हुन्छ, त्यो बढी मात्रामा देखिराखेको हुन्छ। कतिपयले भन्छ त्यो चाहिँ भनौँ न फोहोर मैला भएर हो भन्छ, वास्तवमा त्यो फोहोर मैला होइन, हाम्रो शरीरमा भएका जुन भाइरसहरू चाहिँ भनौँ न त्यो चाहिँ अलिक सक्रिय भएर चाहिँ त्यस्तो भएको अवस्था हो। त्यस्तै विभिन्न किसिमका यो बच्चाहरूलाई पनि रुगाखोकीहरू चाहिँ प्रशस्त मात्र हुन्छ। ती चिजको लागि आफ्ना नानीहरूलाई न्यानो कपडा लगाउने, सकेसम्म यो रङ्गी चाहिँ विभिन्न किसिमका सिन्थेटिक कपडा भन्दा पनि सुतीका कपडाहरू लगाइदिने, हरेक दिन कपडाहरू चाहिँ दिने, सफा सुग्घर राख्ने गर्नुपर्ने हुन सक्छ। र स्कूल जाँदाखेरि अथवा कहीँ जाँदाखेरि बाहिर जाँदाखेरि सुरक्षित हुनको लागि उनीहरूलाई रेनकोट भयो, छाता भयो, यी जुत्ता लुगाहरू भयो, यी चिजहरू चाहिँ विचार गर्नुहुन्छ। बाहिर जाँदाखेरि बच्चाहरू पानीको समयमा सानसाना नानीहरू पानी पर्दाखेरि खेल्न चलाउन हुन्छ, उनीहरू रुचाउँछन् पनि, होइन, त्यसमा तिनीहरूलाई जाँदाखेरि जाने बेला खेल त खेलोस्, खेलिसकेपछि घर भिड्दाखेरि कमसेकम उनलाई ती नुहाएर अथवा सफा गरेर नयाँ कपडा लगाइदिने।
2: जस्तो विद्यालयले अप्नाउनु पर्ने सावधानी अलिकति जोड्न खोजे, जस्तो गर्मी हुन्छ टिनको छाना हुन्छ, होइन, टिनको छानामा दिनभरि बस्ने अनि पानी चाहिँ पटक्कै नखाने, कस्तो समस्या हुन्छ?
3: साथै चाहिँ आर्द्रता पनि बढ्दो छ, टेम्परेचर पनि बढ्दै गइरहेको छ, त्यसले गर्दाखेरि पानी र लवण पदार्थ प्रशस्त मात्रामा नष्ट भइरहेको हुन्छ। त्यसलाई रिप्लेस गर्नको लागि पानी प्रशस्त मात्रामा खानु पर्यो। त्यसरी चाहिँ आफ्नो स्कूल अथवा विद्यालय अथवा संघ संस्था जहाँ पनि हुन्छ प्रशस्त मात्रामा अरू सिजन भन्दा पनि बढी मात्रामा पानी चाहिँ हामीले उपलब्ध गराउनुपर्छ। दिएको पानी चाहिँ सुरक्षित भएको एकिन हुनु पर्यो मुख्य कुरा, पानी मात्र भए पनि हुँदैन। अर्को ध्यान दिनुपर्ने कुराहरू, यो सिजनमा किरा फटेङ्ग्राहरू पनि हुँदाखेरि त्यो किरा फटेङ्ग्राहरू पनि असर गर्ने हुन सक्छ। त्यस कारण त्यस्तो स्नेक बाहेक केही कुराहरू यो पानी परिराखेको हुन्छ, स्नेकहरू भनौँ न सर्पले सर्प प्रकारको डिग्री पनि बढ्न हुन सक्छ, दिन्छ किराहरू पोग्ने सम्भावना हुन्छ, त्यसलाई पनि हामीले विचार गर्नुपर्छ,
2: त्यसमा पनि अलिकति ख्याल गर्नुपर्ने
3: होइन।
2: जस्तो अब अलिकति ज्येष्ठ नागरिकहरूको चर्चा गरौँ, ज्येष्ठ नागरिकहरूलाई उहाँहरू पनि बच्चाहरू जस्तै हो होइन, बच्चाहरू जस्तै उहाँहरूले पनि भनेको नमान्ने कुराहरू नबुझ्ने खालको पनि हुन्छ, जसले हेरचाह गर्नुहुन्छ नि उहाँले के सावधानी अप्नाउने?
3: अब उहाँलाई चाहिँ मुख्य कुरा हेर्दाखेरि साना साना नानीहरू जस्तै उहाँलाई पनि चाहिँ जल वियोजन हुने यो डिहाइड्रेसन एकदमै छिटो हुन्छ, त्यस कारण उहाँलाई पनि बढी मात्रामा पानी हामीले दिनुपर्ने हुन्छ। तर पानीको रूपमा चाहिँ हामीले अन्य पेय पदार्थ चाहिँ दिनु हुँदैन, बिजनेसिङ चाहिँ यो चिनीजन्य पेय पदार्थ हुन्छ त्यो चाहिँ भनौँ न त्यो दिन हुँदैन। कतिपयले चाहिँ हजुरबा हजुरआमालाई चाहिँ माया गरेर चाहिँ यो कुकुकुवालादेखि फाइदादेखि लिएर हजुरआमाको लागि भने ल्याइरहेको बार हुन्छ ती चाहिँ दिन खोज्छन्, साथीले झन् असर पुर्याइरहेको हुन्छ। र अर्को मुख्य कुरा चाहिँ उहाँहरूलाई खाने चिजहरूमा पनि हामीले विचार पुर्याउनुपर्छ, थोरै मात्रामा हल्का पचाउन सक्ने चिजहरू हामीले दिनुपर्ने हुनसक्छ, र फ्राई गरेका चिजहरू सकेसम्म नदिउँ, सुपाच्य चिजहरू हामीले दिउँ होइन। के कुरा चाहिँ उहाँहरूले चाहिँ कतिपय सिनियर सिटिजनहरूले 99% सिनियर सिटिजन नै कुनै न कुनै औषधि खाइरहेको हुन्छ, उहाँहरूले कतिपयले प्रेसरका औषधि खाइरहेको हुन्छ, कतिले सुगरका औषधि खाइरहेको हुन्छ, कसैले जो सिओपिडीका औषधि खाइरहेका हुन्छ, कसैले आर्माका औषधि खाइराख्नु भएको छ होइन, कसैले थाइरोइडका समस्या भएको थाइरोइडका औषधि खाइराख्नुहुन्छ, उहाँहरूलाई चाहिँ नियमित ती औषधिहरू चाहिँ हामीले खुवाइराख्नुपर्ने हुनसक्छ। र यो बेलामा अब उमेर पुगेका सिनियर सिटिजनमा एउटा जलवियोजनको साथसाथमा पौष्टिक पदार्थको कमीले पनि किनभने खाना रुचि हुँदैन होइन, खाना रुचि नहुँदाखेरि जे पाते खाँदाखेरि यो खाद्य पदार्थसँग विभिन्न किसिमको झाडा पाख्रादेखि थुप्रै अपजन्य रोगहरू पनि आउन सक्छ, त्यस कारण उहाँलाई पौष्टिक प्रकारको खाने पदार्थहरू प्रोटिनयुक्त खानाहरू चाहिँ हामीले उहाँलाई चाहिँ बराबर मात्रामा खुवाउनुपर्छ, सम्झाउनु पर्छ। कतिपय भनौँ न यो उमेर पुगेका व्यक्तिहरू चाहिँ भनौँ न आफ्नो मानसिक सन्तुलन गुमाएर जस्तै अल्जाइमर्स व्यक्तिहरू थुप्रै प्रकारका होइन रोग समस्याबाट पीड़ित भएका व्यक्तिहरूले चाहिँ आफ्नो नियमित प्रक्रिया नै बिर्सेको बेलामा उहाँहरूलाई परिवारका सदस्यहरूले चाहिँ अलिकति चनाखो भएर झिजो नमानिकन चाहिँ उहाँहरूलाई अलिकति केयर टेक गरेर पनि चाहिँ समस्या समाधान गर्नुहुन्छ।
2: अब दीर्घ रोगीहरू हुनुहुन्छ, उहाँहरू जो औषधिहरू सेवन गरिराख्नुपर्ने हुन्छ, उहाँहरूलाई मौसम परिवर्तन हुँदा आउने समस्यालाई पनि मध्यनजर गरेर चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ कसरी ख्याल गर्न चाहिँ सुझाव दिनुहुन्छ?
3: खास गरेर यो लामो समय औषधि सेवन गर्नेहरूको लागि अब तातो चिसोको लागि सिओपिडी भएका व्यक्तिहरूमा यो सिजनमा बढ्ने समस्याहरू हुनसक्छ, त्यसको लागि उहाँहरूले चाहिँ आफ्नो खानपिनमा ध्यान दिनु पर्यो, त्यस्तै प्रशस्तमा झोलियो तातो झोलिलो पदार्थहरू प्रयोग गर्नु पर्यो, जुन हामीले अन्य सिजनमा भन्दा यो सिजनमा बढी मात्रामा प्रयोग झोलिलो पदार्थहरू प्रशस्त मात्रामा प्रयोग गर्नुपर्ने हुनसक्छ। केमिकलहरू वरिपरि हाम्रो वातावरण प्रदूषणहरू छ, त्यसले गर्दा पनि विभिन्न किसिमका रोगहरू यो जुन श्वास प्रश्वास गर्ने रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ, त्यो बढ्न दिनुको लागि उहाँलाई चाहिँ धुलोहरूबाट बचाउने, यो अनावश्यक गन्धहरूबाट बचाउने, त्यस एक्सपोजर नहुनुको लागि मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, जुन पहिले लिइरहेका औषधिहरूको चाहिँ नियमित हुनलाई चाहिँ हामीले चाहिँ नियमित चाहिँ नियमित रूपमा हामीले उहाँहरू वितरण गर्ने अनि खाएको सुनिश्चित गर्ने, त्यसको साथसाथमा आवश्यक परे बेला चाहिँ भनौँ न उहाँको स्वास्थ्य समस्या छ भने स्वास्थ्य कर्मीका अथवा चिकित्साका परामर्श लिएर मात्रै सहयोग लिनुपर्ने।
2: अब निकै गर्मी छ भने पनि कहिलेकाहीँ चाहिँ परिस्थितिवश बाहिर निस्केर काम गर्नुपर्ने हुन्छ, चर्को घाममा काम गर्नुपर्ने पनि धेरैजना हुनुहुन्छ, र पानी परेको बेला त्यही पानीमा रुझेर काम गर्नुपर्ने पनि बाध्यता भएकाहरू धेरै हुनुहुन्छ, उहाँहरूलाई सुझाव दिनु पर्दाखेरि चाहिँ के कस्ता सुझाव?
3: अब यस्तो छ, यो काम पनि गर्नुपर्ने हुनसक्छ, त्यस कारण चर्को घाममा हामीले सकेसम्म काम नगरी बिहानको समयमा हामीले 10-11 बजीसम्म काम गर्ने, त्यसपछि बीचमा हामीले ब्रेक लिने, अनि जब 4-5 बजी टेम्परेचर बिस्तारै घट्न थाल्छ त्यसपछि काम गर्ने त्यो सिफ्ट पनि हामीले अपनाउन सक्छौ। र त्यस्तै गर्मीमा त्यो दिन प्रतिकूल समयका बावजुद पनि काम गर्नुपर्ने अवस्था छ भने पानीबाट चाहिँ बस्नको लागि परम्परागत यो चाहिँ भनौँ सेकु भन्छ यो बाँसले बनाएको होइन त्यो पनि प्रयोग गर्न सकिन्छ, बिजनेसको रेनकोटहरू प्रयोग गर्न सकिन्छ, वातावरण पर्ने ठाउँ काम गर्ने ठाउँहरूमा चाहिँ कमसे कम पानीबाट बचाउनको लागि रुफहरू चाहिँ हुनु पर्यो, यदि पानीमा नै भिजेर काम गर्नु छ भने काम सर्टेन आवर गरिसकेपछि त्यो कपडा फेर्ने एउटा चाहिँ वातावरण हामीले मिलाइदिनु पर्यो ती चिजहरू गर्न सकिन्छ
2: त्यो चाहिँ अब व्यक्ति सँगसँगै काम गर्ने कार्यालयले पनि विशेष
3: एकदमै विचार गर्नुपर्छ
2: पानी जन्य रोगहरू नआओस् जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ
3: स्वास्थ्य संस्थाहरू भयो पालिकाहरू भयो होइन अस्पतालहरू भयो नगर अस्पताल भयो अनि त्यसपछि विभिन्न स्वास्थ्य संस्थाहरू भयो स्वास्थ्य चौकीहरू भयो अस्पतालै भयो यिनीहरूले पनि एकदम तयारी हुनुपर्छ सुरक्षित पानीको सुरक्षित खानाको सुरक्षित आरामको विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना गराउने कामहरू गर्नुपर्ने हुन्छ मुहानहरू सफा गर्नेदेखि लिएर पानी जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि त्यसको व्यवस्थापन गर्नुपर्छ पहिलेदेखि जुन व्यवस्था थियो अहिले त राम्रो समय के आएको छ भन्दाखेरि सबै अधिकारहरू भन्दा भनौँ केन्द्रीय सरकारमा प्रादेशिक सरकारहरू भन्ने सबभन्दा बढी अधिकार दिएको छ स्थानीय सरकारलाई दिएको छ अनि त्यसरी स्थानीय सरकारले आफ्नो जनताका विभिन्न समस्याहरूलाई मध्यनजर गरेर कस्ता प्रकारका समस्या हाम्रो समुदायमा छ त्यो एकीकृत चाहिँ उहाँले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्नुहुन्छ त्यसको लागि विभिन्न किसिमको प्राविधिक सहयोग चाहिन्छ भने जिल्ला स्वास्थ्य कार्यालय पनि हुनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालयले पनि केही सहयोग दिन सक्छ नजिकै रहेको विभिन्न अस्पतालहरूले मेडिकल कलेजहरूले युनिभर्सिटीले पनि सहयोग दिन सक्छ विभिन्न संघ संस्थाहरूले पनि सहयोग दिनुपर्ने हुनसक्छ पालिकाहरूदेखि लिएर पालिकामा रहेका विभिन्न यो ऱ्यापिड रेस्पोन्स युनिटहरू हुन्छ होइन महामारी तयारीको लागि पूर्व तयारीको लागि गरेका संस्थाहरूसँग समन्वय गरेर कसको रेस्पोन्सिबिलिटी के भन्ने कुराहरू चाहिँ यकिन गरेर चाहिँ कार्यक्रम तयार गर्नुपर्ने हुन्छ अहिले
2: सरकारको तयारी त छँदैछ व्यक्तिको तयारी पनि त्यतिकै जरूरी हुन्छ होइन जस्तो किटजन्य रोगहरू पनि यो बेला बढ्ने हुन्छ किटजन्य रोग लगायतका विभिन्न अब यो पानी जन्य किट जन्य खाने जन्य सबै रोगहरू चाहिँ यही बेला आइपर्छन् देखा पर्छन् होइन अब पूर्व तयारी चाहिँ के गर्ने घर परिवार व्यक्तिले
3: अघि मैले शुद्ध पानीकै कुरा गरेँ शुद्ध पानीको घर परिवारले हाम्रो आफू लगायत आफ्नो परिवारका सदस्यले जुन पिउने पानी स्वच्छ छ सफा छ सेफ छ भनेर सुनिश्चित हुनु पर्यो यदि सुनिश्चित छैन भने त्यसलाई कसरी सुरक्षित बनाउने विभिन्न विधिहरू अवलम्बन गर्ने जुन भनौँ न फिल्ट्रेसनका कुराहरू छन् पानी बोइलिङका कुराहरू छन् त्यसलाई चाहिँ अपनाउनु पर्यो व्यवहार परिवर्तन गर्नु पर्यो कमसेकम ह्यान्ड हाइजिनका कुराहरूलाई चाहिँ राम्रोसँग चाहिँ गर्नु पर्यो व्यक्तिगत सरसफाइका कुराहरू भयो त्यसपछि त्यति मात्र नभएर वातावरण प्रदूषण नहुनको लागि हाम्रो वेस्ट डिस्पोजलमा पनि हामीले ध्यान दिनु पर्यो
2: फोहोर
3: व्यवस्थापन गर्नु पर्यो त्यो फोहोर व्यवस्था जतै फल्न भएन जस्तै यो भनौँ न एक्स्ट्रा डिस्पोजलका कुराहरू छ होइन दिशा के भन्छ त्यसलाई पनि व्यवस्थापन गर्नको लागि जतातै गर्नु भएन पानीका मुहानदेखि अलगै गर्नुपर्ने हुनसक्छ जुन ढलका कुराहरू छ ढलको व्यवस्थापन चाहिँ यो जुन पानी बग्ने सिस्टमहरू छ पाइपिङ भएको सिस्टम माथिमा त्यहाँ राख्नु भएन त्यसले गर्दा कन्टामिनेसन हुने सम्भावना हुनसक्छ त्यो परिवारले गर्नु पर्यो त्यसपछि अर्को कुरा अब यो पानीको प्रशस्त मात्रामा जुन हामीले नियमित जुन पानी सेवन गर्छौँ पहिलेको भन्दा पनि बढी मात्रामा पानी प्रयोग गर्नु पर्यो र पानीको नाममा विभिन्न किसिमको यो चाहिँ पेय पदार्थहरू चाहिँ सेवन गर्न भएन यदि समस्या छ भने कुन त्यस्ता समस्या छन् कुन पारिवारिक सदस्य परिवारका सदस्यलाई खाना जन्ने अथवा यो किटजन्य रोगहरू छ भने तत्कालीन स्वास्थ्य कर्मी समस्या समन्वय गरेर मात्र चाहिँ औषधि सेवन गर्न म अनुरोध गर्न चाहन्छु
2: वातावरणकै कुरा गरौँ न किटजन्य समस्या बढ्न नदिनको लागि चाहिँ वातावरण सरसफाई कतिको महत्वपूर्ण छ हामीले घरको मात्र सरसफाईलाई बढी जोड दिन्छौँ
3: राम्रो कुरा गर्नु अहिले चाहिँ यो भनौँ न भर्खरै पानी काठमाडौँमा त पानी अभाव नै छ तर पानी परिराखेको छ सबैको घरमा त्यही दिनमा भिजिट गर्नु भने कुनै न कुनै भाँडामा पानी जम्मा गरिराखेको नै हुन्छ त्यसलाई मौसम प्रोग्रामको लागि त्यसको साथसाथमा देखिराख्नु भएको छ विभिन्न किसिमको पानी जम्मा हुने वातावरण भनौँ न कोकको बोतलदेखि लिएर तपाईँको कुनै यो मोटरका टायरहरूदेखि लिएर विभिन्न भाँडा बर्तनहरू त्यतिकै रहेको हुन्छ जहाँ पनि पानी मजाले जम्मा हुन्छ त्यसको साथसाथमा अहिले देखिराख्नु भएको छ जुन यो फोहोर मैला अव्यवस्थितले गर्दाखेरि बाटोमा परेका खाल्टाहरूले गर्दाखेरि पानी पनि जम्मा भइरहेका छन्।

0: वर्षअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने माग इरानी जहाज विरूद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकनी हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखस जीवन स्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ़दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपियन संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजूद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कैयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसूल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसूल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसूल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसूल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वीरेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वीरेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
1: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउनेछ।
2: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
1: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्नु, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
2: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
3: अन्य विषयमा बहस गर्दै गराउँदा तर छुट्टा छुट्टामै नमिल्ने विषय संवैधानिक परिषद सम्बन्धी अध्यादेशको, यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणतन्त्रको संख्या टुक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। यसमाथि छ सदस्यीय प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक पदमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संविधान परिषदको कल्पना संविधानमा गरेको होइन।
2: नेकपा एमालेका नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउनु भएका गतिविधिको पनि विरोध गरिन्।
4: यो मुलुकका आदिवासी बसोबासी र सुकुम्बासीहरूलाई 2000 आतंकवादको विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
2: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।

0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिले आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख भूल प्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
1: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। निरन्तर कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको जीवन मेनिफेस्टोमा त्यस्तै थियो, तर वित्तीय स्रोत समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षण गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठूलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिप रोडम्याप हामी देख्दैनौ। अर्को प्रदेश र स्थानीय तहसँग सम्बन्धको उल्लेख त भएको छ, तर त्यसको अधिकार हुनसक्छ, सरकारले कति गर्दाखेरि तपाईँको जिम्मेवारीको बाफहरूको विषयमा स्पष्टता त्यहाँ सुनिन्न। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने कि कसरी गर्ने भन्ने कुरा त्यो अस्पष्ट छ।
0: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन
1: होइन। त्यो उहाँहरूले ल्याउनु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, आर्थिक सुधार लगाउने मात्रै खालको एउटा खालको संकेत भइसकेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडि सरकारले ल्याएर नीतिगत कार्यक्रम त्यो खालको नै छ, तपाईँ धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजे त होइन,
1: होइन, मैले भने हजुरको त्यहाँनिर उहाँको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन, 30,000 megawatt विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर, हरित प्रणाली कुरा राखेका छ, गर्न सक्ने खालको कुरो हो कि भन्ने।
0: त्यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले किसिमले काम पनि गरिराखेका छ, त्यसबारे आज नीति तथा कार्यक्रममा उल्लेख थियो, त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई? त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिएछ।
1: मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ, तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन। किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्टीकरण हुँदाखेरि हामी धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ। हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो, तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन, त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ र त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन। त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला। उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचार छ तपाईँको सम्मान र त्यसलाई तपाईँको एड्रेस गर्ने कुरामा उहाँहरू त्यति धेरै लाग्नु जस्तो लाग्दैन।
0: केही सातामा बजेट पनि आउँदैछ, यो बीचमा तपाईँ त्यो सुझाव के छ सरकारले?
1: यो बीचमा सरकारले सुझावको रूपमा अब सदनमा हामी तपाईँको कार्यक्रममा छलफल गर्छौँ, तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो, तर त्यसरी तपाईँको 2-3 घण्टामा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्न उचित हुँदैन। यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ, किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन, सरकारले तपाईँको ढिलो गरी ल्याउनु भएको हो। संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकाइदिएको, त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ। प्रत्येक तपाईँको प्रतिनिधि सभाको सदस्यहरूले आफूलाई लागेको कुराको तपाईँको लाएर आफ्नो सुझावहरू तपाईँ यहाँले व्यक्त गर्न पाउनुपर्छ, त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो।
0: नेपाली काँग्रेसका सचेतक निष्कल राई। अब अर्को विषय छोटकरीमा, आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन

0: क्षेत्रलाई इरानले अस्वीकार गरेको छ। उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ। शान्ति प्रक्रियाबारे देखिएको अनिश्चितताससँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशमा पुगेको छ। पीबीसी विवरणहरूमा आधारित रिपोर्ट अन्सारीबाट।
1: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुल्ला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ। बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ। आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो। अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढ़ेको छ। तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। पाकिस्तानले द्विपक्षबीच मध्यस्थता गर्दै आएको छ। एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढ़ेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो। त्यसपछि मूल्य केही घट्यो। गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ। फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन। मैले भर्खर इरानका तथा कथित प्रतिनिधिहरूको जवाफ पढे, मलाई त्यो मन परेन, पूर्णत अस्वीकार्य। तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पहाँ समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

से सुबह करू सागल दिन से सुबह करू सागल।

से मधुर से मयूर नाथ दिन से मधुर से मयूर नाथ दिन

मैले सुनेर मन परे।

0: हाम्रो के दोष सर पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौ सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। बाल बालिकालाई लागू औषध दुरूपयोग बचाउ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: हिंसाबाट बचन र बचाउ। यौनी हिंसा सामाजिक अपराध हो, बाल बालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिबाट यसबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद पनि गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको असिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुध कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809590094 र 9833668 64।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

सवारी साधनको हिन्दी विशेष रूपकरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाउ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, भन्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनुहोस् है, एकचोटि तोलेर। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोड्नुहोस्।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन हो।
8: ए बाबु, मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ, पिनासले भण्डारण बनायो, मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त।
10: यहाँ नसा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सोनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986952, 98247718, 98443049696 र 98163314472। अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: यौन हिंसाबाट बचौ र बचाउ यौनसम्म हिंसा सामाजिक अपराध हो बालबालिका यौनसम्म हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

सबले बिर्सिसके आजकल आफ्नो दल युनिटी कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ युनिटी कार्पेट किन्दा कार्पेटको पछाडि युनिटीको लोगो हुने नबिर्सनुहोला। युनिटी कार्पेट, कार्पेटको शिल्पकार।

0: छोरा आमा चित्त अनुसार सबैले सबै काम गर्नुपर्छ त्यसो भए फेरि पढौ है आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: हेलो दाई नमस्कार
3: नमस्कार भाइ कता छौ
2: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अल्माउमा परे दाई
3: अल्माउमा पर्ने कुरै छैन भाइ तिमीसँग एसी दिएका साथीभाइ चारको मनासी ओल्ड कलेजमा आएर दुईजना तिमी पढ्नु निको गरेर गइसके तिमी पनि दुःख भएर आउने अब तिमी पढ्ने किनकि मनासी आज लाखौं विद्यार्थी

0: न्यू वर्ल्ड कॉलेज शांत तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथ ही यह कॉलेज ने विद्यार्थी में रहकर अंतर्निहित प्रतिभा पहचान करी उजागर करना मदद करते आयो न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासुन वर्ल्ड कॉलेज साबुन सुसीपाती संपर्क नंबर 9803623882 9803623287
1: मरिन के हो
2: हेर त रगतै रगत भयो चामो त त्यस्तो हेर्न नि सक्दिन
1: तेरिका कस्तो निब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब दिन बाटोमा बाटो काटेको
2: अरे हेर त धन्न हेर्मेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: और प्रिंट न्यूजपेपर को वेलकम रख सवारी साधन को नंबर एक गणे संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एक गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
6: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतगंज
3: अब सुन्नुहोस् कुरा समाचार
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
3: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ
4: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
4: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
3: मद्यपान र धूम्रपान सेवन नगरौं
4: स्वस्थ रहौं सुखमय जीवन बिताऊ

0: श्वास सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग
2: साथमा डिजिटल कलर ल्याब तथा बडामाई अफसेट प्रेस सोलु दुतुन्द नगरपालिका 5 सोलुखुम्बु।

आस कटदै आमाले हुर्काई बढाई सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छ। नमस्कार, शुभरात्री।